0: छन्। उनले राष्ट्रवादी शक्ति निर्माणको नयाँ अभियानमा सहभागी हुन समेत आह्वान गरेका छन्। उनले भनेका छन्, देशलाई माया गर्ने र देशको समृद्धि चाहने राष्ट्रवादीहरू सहित युवा पुस्तालाई यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु। रापरपालाई विगत चार वर्षमा जनभावना अनुकूल अघि बढाउने प्रयास आफूले गरेको तर विरोधाभास र सैद्धान्तिक दुविधाका बीच गलत बाटोमा हिँड्न र हिँडाउने नेतृत्वको मान्यताले रापरपा निर्वाचनमा जनताबाट दण्डित भएको समेत उनले बताएका छन्। रापरपालाई डबलको धक्का शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: नेपाल राष्ट्र बैंकको ढुकुटीमा विदेशी मुद्रा संचित ऐतिहासिक उचाइमा पुगेपछि सरकारले त्यसको केही अंश देशभित्रै परिचालन गर्न सोभरेन वेल्थ फण्ड स्थापना गर्ने भएको छ। विदेशी मुद्राको संचित निरन्तर बढ्दै गए पनि त्यसबाट प्राप्त प्रतिफल न्यून भइरहेका बेला सरकारले नयाँ संरचना मार्फत उक्त रकम उपयोग गर्ने रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत विदेशी मुद्राको सुविधाजनक संचित रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने घोषणा गर्नुभएको थियो। बजेट घोषणापछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले पनि उक्त योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको पुष्टि गर्नुभएको छ। गभर्नर पौडेलका अनुसार अहिले नेपालसँग धेरै विदेशी मुद्रा संचित रहे पनि न्यून प्रतिफल आउने ठाउँमा लगानी भइरहेकाले सरकारले परिचालन गर्न सोभरेन वेल्थ फण्ड प्रभावकारी हुनेछ। त्यस्तै अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा लगाइएको 3% कर फिर्ता नहुने बताउनु भएको छ। आर्थिक वर्षको बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निजी विद्यालय कलेज तथा अस्पतालमा लगाइएको कर फिर्ता गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394595।
4: मोबाइल 98554640 र 98550625260।
5: पाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अर्थमन्त्री सोडिम वाग्ले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमा यो वर्ष सुर्तीजन्य पदार्थमा 10% कर वृद्धि गरेको घोषणा गर्न साथ ताली बज्यो तर सरकारले जारी गरेको आर्थिक विधेयकमा समावेश करको वृद्धि दर फरक परेपछि झुक्क्याएको आरोप लगाइएको छ। सुर्तीजन्य पदार्थमा अत्याधिक कर वृद्धिपछि अभियन्ताहरूले आपत्ति प्रकट गरेका छन्। लामो समयदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा अनुसन्धानमा सारिक नेपाल विकासतले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेको हो।
0: पार्टी संगठनलाई व्यवस्थित नगर्दै छोटो समयमा देशको ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा जुटेको छ। महाधिवेशन मार्फत पार्टी संगठनलाई व्यवस्थित बनाउन थालेको सो दलले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई समेत केन्द्रमा राखेको छ।
1: पोखराको फिर्के खोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ। फिर्के खोला खोजी अभियान अन्तर्गत खोला घरमा बनेका तथा खोला घरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान 1 हप्ता लगाएर सकिएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिजाको दुरुपयोग रोक्न अध्यागमन विभाग सहितका निकायहरूलाई कडा निर्देशन दिएको जानकारी दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले नेपालबाट भिजिट भिजामा गएर कामका लागि अनुमति पाएपछि कामदार भिजा लिन नेपाल आउनुपर्ने बाध्यता भने हटाएर सहजीकरण गरिएको बताएका हुन्। प्रधानमन्त्री शाहले भने भिजिट भिजामा गएर काम पाएको अवस्थामा विदेशमै बसेर भए पनि भिजिट भिजालाई वर्क भिजामा कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको छ।
1: चितवन जिल्लालाई सहयोगी पेची सड़क आश्रित मानव मुक्त जिल्ला घोषणा गरिएको छ। मानवता प्रवर्तन महाअभियानलाई सफल बनाउने उद्देश्य सहित मानव सेवा आश्रमको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई औपचारिक रूपमा सड़क आश्रित मानव मुक्त घोषणा गरिएको हो।
0: यस्तै विगत चार वर्षदेखि अलपत्र देशकै गौरवको आयोजनाको रूपमा सुरु गरिएको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी छ महिनाभित्र एकिन गरिने अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले दावी गरेका छन्। आर्थिक वर्ष 83-84 लागि संघीय संसदको संयुक्त बैठकमा शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्लेले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन्।
1: दुधकोशी र सुनकोशी नदीको संगम स्थल जोर्तीघाटमा एकैसाथ दुईवटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। खोटाङको हलेस्थित तुवाचुङ नगरपालिका एक बाहुनी डाँडा स्थित ठूलो डुङ्गा ओखलडुङ्गाको मानेभन्ज्याङ गाउँपालिका छ, हिलेपानी र उदयपुरको कटारी नगरपालिका 14 लेखानीलाई जोड्ने गरी दुधकोशी र सुनकोशीमा दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुई महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम आइतबार विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आइतबार जारी विज्ञप्ति अनुसार प्रमाणीकरण भएका विधेयकहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 रहेका छन्।
1: कालीकोट जिल्लामा 420 मेगावट क्षमताको जल विद्युत उत्पादन हुने भएको छ। कालीकोटको खाडाचक्र नगरपालिका 8 सेरा बाडामा 420 मेगावट क्षमताको तिला दुई जल विद्युत आयोजना निर्माण हुने भएको हो। तिला दुई जल विद्युत आयोजना अन्तर्गत विद्युत गृह निर्माण, सुरुङ लगायतका पूर्वाधार निर्माणका लागि औपचारिक शिलान्यास गरिएको छ।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
6: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
6: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
3: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
6: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
3: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
6: नियमित परामर्श तथा मार्गदर्शन,
3: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
6: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
3: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
6: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
5: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन्। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्। ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बागर गलिफाली भनेका छन्, इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौ। ट्रम्पले आफ्ना प्राथमिकताहरूमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएका छन्।
0: अब खेल र खेलाडीका खबर। इन्डियन प्रिमियर लिग आइपिएल 2026 उपाधि साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरूले जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै बेङ्गलुरूले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। गुजरात टाइटन्सले दिएको 156 रनको लक्ष्य बेङ्गलुरूले 18 ओभरमा मात्रै 5 विकेट गुमाएर पूरा गर्यो। बेङ्गलुरूको जितमा स्टार ब्याटर विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै 42 बलमा 75 रनको अभिजित इनिङ खेलेका हुन्।
1: अब विचार तथा विश्लेषण। वार्षिक बजेट र जनताका आशा भरोसा शीर्षकमा हिमाली टाइम्समा मेघनाथ दाहालको विचार छापिएको छ। आम मानिसले बजेटले आर्थिक सामाजिक क्षेत्रमा संरचनात्मक साहसिक काम गर्नेमा ठूलो भरोसा गरेका थिए तर धेरै विषयमा तुसारापात गरिदिएको देखिन्छ। वार्षिक बजेटलाई आम मानिस र सरकारमा बस्नेहरूले फरक किसिमले लिने गरेको पाइन्छ। आम मानिसको बुझाइ सरकारी कर्मचारीको तलब बढ्नाले महँगी माथि जाने बुझाइ छ। सरकारी कर्मचारीलाई केही राहतको अनुभूति गराएको यस बजेटले समग्र मागमा विस्तार गराउने र साथमा साप्ताहिक दुई दिने विधाको सदुपयोगले आन्तरिक पर्यटनको विस्तारमा सहयोग पुग्ने विश्वास छ। पूर्वाधार डिजिटल तथा नयाँ अर्थतन्त्रको आधारशिला निर्माणको थालनीमा बजेटले शुरूआत गरेको छ तर स्रोतको जोहो गर्ने क्रममा केही समस्या छन्।
0: कर्णालीमा विकासको खेतीपाती शीर्षकमा आजको हिमालय टाइम्समा विनोद कुमार भण्डारी लेख्नुहुन्छ। कर्णालीमा फेरि बजेटको मौसम आएको छ। खेत बारीमा मकै रोप्ने समय जस्तै मन्त्रालयमा योजना रोप्ने बेला पनि यही हो। फरक यति मात्रै हो, गाउँले किसानले माटो खनेर बिउ हाल्छ, सरकारका किसानले फाइल खनेर योजना हाल्छन्। किसानले वर्षात कुरेर खेती गर्छ, सरकारका किसानले असार कुरेर विकासको खेतीपाती गर्छन्। यसैबीच कर्णालीका जनताले फेरि आकाशतिरै हेरेर भन्लान्, हे विकास देवता, यो वर्ष त कम्तीमा हाम्रो खेतीमै उम्रिनु, फाइलको गमलामा मात्रै होइन, विकासको खेतीपाती यस्तै छ, कागजमा सधैँ हराभरा, जमिनमा सधैँ प्रतिरक्षारत। कर्णालीले अब भाषणको मल, आश्वासनको बिउ र उद्घाटनको पानीले मात्रै खेती गर्न सक्दैन, उसलाई परिणामको माटो चाहिएको छ, नत्र विकासको यो खेतीपाती सधैँ झोलामा बोकिएको बिउ जस्तै रहनेछ, हरेक वर्ष गनिने, कहिल्यै नरोपिने।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी विकास चापागाई सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 18 गते सोमबार, सन् 2026 जुन 1 तारिख अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका सिन्धुपाल्चोकको रेडियो जुगल 98.1 मेगाहर्ज, रेडियो सरलाई 105.6 मेगाहर्ज र बैतडीको रेडियो सन्सेर 106.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौँ। मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल, कूटनीतिज्ञ र सीमाविद्द्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको स्पष्टीकरण।
0: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, विपक्षी दलहरूद्वारा संसदमा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
1: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
0: चिनको झेन्झोउ 21 अन्तरिक्ष अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
1: र श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आइपिएल क्रिकेटको उपाधि।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
4: मद्यपान र धुम्रपान सेवन नगरौ,
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
6: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तु।
0: हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ। लिम्पिया दुरा, लिपुलेक र कालापानी बारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर आलोचना तथा विरोध भएको छ। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ, प्रधानमन्त्री शाहले संसदमा भन्नुभयो। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया सुरु भएको छ। विपक्षी सांसदहरूले उहाँको भनाई संसदको अभिलेखबाट हटाउन माग समेत गरेका छन्। कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसदमा व्यक्त गरे जस्तो नेपालले भारतीय भूमि नमिचेको बताएका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पिया दुरा र कालापानी क्षेत्रको सन्दर्भमा आएको हो। नेपालले त्यो भूमिलाई भारतले आफ्नो भएको दावी गर्दै आएको छ। प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पिया दुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकारले दिल्ली र बेजिङलाई कूटनीतिक नोट पठाइसकेको संसदमा जानकारी पनि दिनुभयो। शाहका एक सहयोगका अनुसार केही हप्ता अघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारले बेलायती राजदूत रो फेनसँग भेट गरी कालापानी क्षेत्रका विषयमा बेलायतले कसरी सहयोग गर्न सक्छ भन्नेबारे छलफल समेत गर्नुभएको भनेर आजको कान्तिपुरले खबर लेखेको छ। कालापानी लगायत सीमाका विषयमा सन् 1816 सुगौली सन्धिपछि पछि विवाद सुरु भएको मानिन्छ। नेपाली सीमा विज्ञहरूका अनुसार सुगौली सन्धि तथा सन् 1819, 1827, 1834, 1835, 1837, 1846, 1850, 1856, 1860 र 1879 तत्कालीन ब्रिटिस इन्डियाको सर्वेक्षण विभागले तयार गरेका ऐतिहासिक नक्साका आधारमा लिपुलेक, लिम्पिया धुरा र कालो पानी सहितको 372 वर्ग किलोमिटर क्षेत्रफलको भूभाग नेपालको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु अघिल्लो दिन प्रधानमन्त्री शाहबाट पछिल्लो अभिव्यक्ति आएको छ। सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ। यसैबीच परराष्ट्र मन्त्रालयले हिजो बेलुकी विज्ञप्ति निकालेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रस्ट्याउने प्रयास गरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित छ। मन्त्रालयले भनेको छ, नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थिर सीमा सम्बन्धी सिद्धान्त अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ। त्यस्तै मन्त्रालयले 3 मेमा पठाइएका कूटनीतिक नोटबारे भारतबाट जवाब प्राप्त भएको पनि जनाएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय ठाउँमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारतमा पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपाललाई पर्न सक्ने देखाइएको छ। परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीले संसदमा राख्नु भएको कतिपय ठाउँमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने भनाएको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको मन्त्रालयले भनेको छ।
1: विपक्षी दलहरूको विरोधबीच प्रतिनिधि सभा नियमावली 2079 संशोधन गर्न बनेको मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी काङ्ग्रेससहित एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रतिवेदनमाथि परेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनु पर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो। हिजो बसेको प्रतिनिधि सभा बैठकमा मस्यौदा समिति सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। प्रस्तावको छलफलमा 35 संशोधनकर्ता सहित विपक्षी दलका सांसदले पनि भाग लिए। त्यसपछि विपक्षी दलहरूले छलफलका लागि समितिमा पठाउन माग गरे। समिति सभापति गणेश पराजुलीमाथि धकेला धकेल भएर सभाको माहौल बिग्रिएपछि 15 मिनटका लागि सभामुखले बैठक स्थगित गर्नुभयो। अर्को बैठकमा पनि विपक्षीले नाराबाजी, बेल घेराउ र धकेला धकेल जारी राखे। सभामुखले संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहनुभयो। सभापति पराजुलीका अनुसार राष्ट्रपति सहित संवैधानिक अङ्गका पदाधिकारी विरुद्ध आउने महाअभियोग अर्को सदनले 5 महिनाभित्र टुङ्ग्याउनु पर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधान न्यायाधीश सहित संवैधानिक पदाधिकारी विरुद्धको महाअभियोग प्रस्तावलाई 5 महिनाभित्र टुङ्ग्याउने र नसकिएमा आउने प्रतिनिधि सभाका लागि अभिलेखका रूपमा रहने र आवश्यक निर्णय गर्ने व्यवस्था थियो। अब नयाँ प्रतिनिधि सभा गठन भएको 5 महिनाभित्र अभिलेख ग्रहण गरी अर्को 5 महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने बाध्य गरिएको छ। यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौँ।
0: अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले आफूले ल्याएको बजेटमा डिफेन्ड गर्दै मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको दावी गर्नुभएको छ। आउँदो आर्थिक वर्षको बजेट गएको शुक्रबार ल्याएका प्रधानमन्त्री वाग्लेले हिजो पहिलो पत्रकार सम्मेलन गर्दै बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिए पनि तल्लो वर्गका लागि धेरै कार्यक्रम राखिएको बताउनु भएको हो। उहाँले बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा तल्लो वर्गलाई हेरिएन कि भन्ने धेरैको गुनासो आए पनि त्यो सत्य नभएको दावी गर्नुभयो। उहाँले उत्पादन र साना उद्यम मार्फत न्यून वर्गलाई माथि उठाउने धेरै कार्यक्रम बजेट मार्फत ल्याइएको दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र सी प्रदान गर्दै उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य बजेटले लिएको बताउनुभयो। वाग्लेले वर्तमान बजेटले परम्परागत रूपमा भत्ता बाँडेर मात्र गरिबी अन्त्य हुन्छ भन्ने 30 वर्षदेखिको न्यारेटिभलाई तोडेको पनि बताउनुभयो। अर्थमन्त्री वाग्लेले भन्नुभयो, केवल भत्ता बाँडेर भेनेजुएला वा जिम्बाब्वे बनाउने विगत मोडललाई तिरस्कार गर्दै सरकारले पहिले रोटीको आकार अर्थात् कुल ग्राहक उत्पादन बढाउने र त्यसपछि सम्मानजनक वितरण गर्ने नीति लिएको छ। आर्थिक रोजगारीको सृजना र वृद्धि नभए रोजगारी सृजना हुन नसक्ने उहाँको भनाइ छ। निजी क्षेत्रलाई उत्साहित बनाएर 10 मध्ये 9 रोजगारी निजी क्षेत्रबाटै सृजना हुने वातावरण बनाउन खोजिएको उहाँको दावी छ। मन्त्री वाग्लेले न्यून वर्गका लागि विशेष कार्यक्रम र बजेट वृद्धि, बजेटले न्यून र जोखिमपूर्ण वर्गलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा लगानी बढाउने पनि बताउनु भयो। यस्तै वाग्लेले पुँजीगत लाभ कर अन्तिम नै भएको र अब थप कर नलिने पनि बताउनु भएको छ। उहाँले अर्थ मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा बजेट भाषणको बुदा नम्बर 79 भएको सूचीकृत कम्पनीका धितुपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था अन्तिम नै भएको बताउनु भएको हो। हाल लगानीकर्ताले पुँजीगत लाभ करको व्यवस्था 1 वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले बढाएर 10%, 1 वर्षभन्दा लामो अवधि होल्ड गर्नेले 7.5% पुँजीगत लाभ कर लाग्ने व्यवस्था गरेको छ। यही लाभ कर नै अन्तिम कर भएको भन्दै सेयर बाहेक आम्दानी हुनेले विवरण बुझाउँदा पुँजीगत लाभ कर लेख्न भन्दै पुँजीगत लाभ कर नै अन्तिम कर भएको उहाँले बताउनु भएको खबर कारोबार दैनिकले लेखेको छ। काया कैरनमा स्वास्थ्य बिमा कार्यक्रममा सुधारको उपायबारे विज्ञसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल, कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना, प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण, विपक्षीका अवरोध बीच प्रतिनिधि सभा नियमावली पारित, बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दाबी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। आउँदो आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा करिब 1 अर्ब 95 करोड रुपियाँ बजेट छुट्याएको छ। त्यसमध्ये स्वास्थ्य बिमा कार्यक्रमलाई उद्धार गर्ने गरी 15 अर्ब विनियोजन गरिएको छ। अघिल्लो वर्षमा 10 अर्ब विनियोजन गरेकोमा यसपालि 5 अर्ब थपेर 15 अर्ब पुर्याएको देखिए पनि अझै पुरानै बकेउता रकम नै 18 अर्ब तिर्नु छ। सरकारले स्वास्थ्य क्षेत्रमध्ये स्वास्थ्य बिमा कार्यक्रमलाई दिएको प्राथमिकताका बारेमा स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँग साथी सम्झना महर्जनले कुरा गर्नुभएको छ।
3: जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बिमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो, त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजाल एकदम प्रभावकारी, हामी पुनर्संरचना गरेर सञ्चालन गर्छौँ भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो, तर केही पनि भएन। यो त रिक्स पुलिङ हो। त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो।
4: अब पुलिङ मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बिमाको दायरामा ल्याउने भनिएको छ, तर त्यहाँ कानुनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
3: अब समस्या त्यहीँनिर हो। कानुनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बिमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन गर्नै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बालुवामा पानी हाल्ने हो। बिमाको सिद्धान्त अनुसार पनि यो मिल्दै मिल्दैन। कर्मचारीहरूको 10% तलब बढ्यो, 21% भन्ने चाहिँ भ्रम हो। अब यो 10% तलब बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बिमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बिमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रा सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बिमालाई समस्या पनि हुने।
4: निजीमा अहिले संकुचन भइसकेको छ, निजीमा चाहिँ अत्यावश्यक बाहेकलाई चाहिँ नदिने भनिसकेको छ, कतिपय सरकारी अस्पताल त्यो बन्द नै गरिसकेका छ। भनेपछि एकातिर बिमा कार्यक्रमहरू संकुचनमा गएको छ, अर्को बिमामा आबद्ध गर्ने संख्या बढाउने भनिरहेका छौँ, यो अलिक तालमेल नमिलेको जस्तो छैन?
3: नमिलेकै हो। अब के छ भने बिमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बिमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिरिदिने हो कि। अब सेवाको गुणस्तर पनि बढाउनु जरुरी छ। अर्को एउटा महत्त्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौँ ती मान्छेहरूले बिमालाई कन्टिन्यू गर्नु पर्यो के। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठुलो समस्या छ। त्यसैले आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो, त्यो चेत नखोलुन्जेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन।
4: कार्यान्वयनमा चाहिँ केमा चाहिँ सुझाव दिनुहुन्छ यहाँ?
3: अब यो ठुलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेसन इम्प्लिमेन्टेसन हुने संस्था प्रणाली त त्यही नै हो। भनेपछि यसले चाहिँ तात्विक

0: प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन। यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरुस्त परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। बिमाले त आफै कमाउनु पर्छ र आफै खर्च गर्नुपर्छ, निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढङ्गले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
1: स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा पार्टीबाट बाहिरिनु भएको छ। हिजो काठमाडौँमा अलग्गै भेला गरेर राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गर्नुभएको छ। राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले अगाडि बढेको जानकारी दिँदै जेठ 21 आफ्नो उद्देश्य विस्तृतमा सार्वजनिक गर्ने कार्यक्रम राखिएको बताउनुभयो। राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमा जनाउनु भएको छ। त्यस्तै उहाँले आफूले तय गरेको बाटो मा सहभागी हुन पनि राप्रपा पंक्तिले आह्वान गर्नुभएको छ। देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु भनेर राणाले विज्ञप्तिमा लेख्नु भएको छ।
3: हिमालको थुप्कोमा जब सेतो हिउँको आधी चल्छ र चिसो सेरोटोले हड्डीसम्मै खियाउन खोज्छ, धेरैका पाइलाहरू त्यही थुप्रिन्छन्। तर म्याग्दीको धौलागिरी फेद, दानामा जन्मिएर चितवनको समतर मैदानमा हुर्किएका एक नेपाली युवाका लागि भने त्यो आधी केवल एउटा नयाँ रेकर्डको पृष्ठभूमि बनिदिन्छ। ती पात्र हुन् निर्मल पूर्जा अर्थात् निम्स दाई, जसले विश्व पर्वतारोहणको इतिहासलाई हरेक वर्ष नयाँ परिभाषा दिइरहेका छन्। हालै विश्व सगरमाथा दिवसको अवसर पारेर जेठ 16 2083 अर्थात् मे 30 2026 निर्मल पूर्जाले एउटा यस्तो कोसे ढुङ्गा पार गर्नुभयो जसले विश्वका दिग्गज पर्वतारोहीहरूलाई समेत अचम्ममा पारेको छ। प्रतिकूल मौसमका कारण चौथो शिविरमा एक दिन अतिरिक्त प्रतीक्षा गर्नु परे पनि धैर्यको परीक्षा दिँदै उहाँले 28 जनाको टोलीको सफल नेतृत्व गरेर पुनः सगरमाथाको शिरमा पाइला टेक्नुभयो। यो उहाँको 8000 मिटर भन्दा माथिका संसारका सर्वोच्च हिम चुचुराहरूमा 54 सफल आरोहण थियो। विगतका तथ्य पर्यटन विभाग तथा हिमालयन डेटाबेसका विवरणहरूलाई केलाउने हो भने पनि पूर्जाको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। केही समय अघि मात्रै पाकिस्तानको खतरनाक मानिने नाङ्गा पर्वतको सफल आरोहण गर्दै उहाँले 8000 मिटर माथिका हिमालमा आफ्नो 50 आरोहण अर्थात् हाफ सेन्चुरी पुरा गरेर विश्वकै पहिलो पर्वतारोही बन्ने दुर्लभ रेकर्ड बनाउनु भएको थियो। त्यसबेला नेपाल र बेलायतको 200 वर्ष पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको सम्मान स्वरूप उहाँले चुचुरोमा गोर्खा र युके स्पेसल फोर्सेसको झन्डा एकसाथ फहराउनु भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
4: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
6: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।

0: बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौं।
1: बाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206।
0: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
2: मैया देवी कन्या कलेज को कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
3: देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले गाउँ छोड्ने लहर छ। लहर र रहर भन्दा जागिरका लागि गुल्मीको इस्मा गाउँपालिका 6 अमरपुर स्याला खोलाका 72 वर्षीय मिनबहादुर अर्यालले 2061 सालमा गाउँ छोड्नु भएको थियो। किर्तिपुर मावि काठमाडौँ सरुवा हुनुभएका अर्यालले 14 वर्ष अध्यापन गर्नुभयो। छोरा बुहारी उतै भएकाले 2062 सालमा घर पनि बनाउनुभयो। उहाँ 2076 सालमा स्वैच्छिक अवकाश लिएर 4 वर्ष काठमाडौँमा बस्नुभयो। सहरमा सुविधा परिवार र स्थायित्व सबै हुँदाहुँदै पनि मन भने शान्त हुन सकेन। काठमाडौँ बसाइका कारण उहाँले सबैभन्दा बढी गुमाउनु भएको थियो निन्द्रा। काठमाडौँ व्यस्तता र कोलाहल जीवनशैलीले उहाँलाई रातभर जागरण बस्न बाध्य बनायो। निद्रा लागोस् भनेर औषधि समेत सेवन गर्नुपरेको अनुभव अर्यालसँग छ। उहाँले भन्नुभयो, रातमा स्लिपिङ ट्याब्लेट नखाई निद्रा नलाग्ने अवस्था थियो। जीवनमा सबैभन्दा ठुलो कुरा सन्तुष्टि र स्वतन्त्रता रहेछ। अर्याल 20 वर्षको काठमाडौँ बसाई माया मारेर 71 वर्षीय श्रीमती मनकुमारी सहित 2080 सालमा गाउँ फर्किनुभयो। जन्मथलोको घरबारी बेचे पनि 2010 सालमा बुबाले किनेको बेसी खेती मालिका गाउँपालिका 6 को फुलबारीमा थियो। त्यही ठाउँमा गएर अर्यालले झन्डै 40 लाख रुपियाँ खर्च गरी आकर्षक घर भान्सा कोठा र शौचालय सहित सुविधायुक्त घर बनाउनु भएको छ। सहरले दिएको अवसर र सुविधा आविष्कार अस्वीकार गर्न नसकिए पनि जीवनको वास्तविक आनन्द आफ्नै गाउँघरमै लुकेको हुन्छ भन्ने उदाहरण अर्याल हुनुहुन्छ। उहाँले आफ्नो जीवनपछि पनि घर कसैलाई बेच्न नदिने कबोल छोरा नातिलाई गराएको सुनाउनु भयो। यो खबर हामीले गोरखा पत्रबाट लिएका हौँ।
3: अब विदेशको खबर। चीनको झेन्झौ 2-1 अन्तरिक्ष अभियान सफल भएको छ। अन्तरिक्ष अभियानमा सहभागी 3 जना अन्तरिक्ष यात्री 210 दिनको सफल अन्तरिक्ष बसाई सकेर शनिबार सकुशल बेजिङ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उनीहरू शुक्रबार बेलुका सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका हुन्। अन्तरिक्षमा लामो समय बिताएर फर्किएका 3 जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चिनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। साथै झेन्झौ 2-1 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि छ। अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका छन्। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्त्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको खबरमा उल्लेख छ।
4: अब खेल खबर। श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई 2-0 गोलले हरायो। नेपालका रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गरे। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। यस्तै यो समूहबाट भुटान उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा हिजै भएको अर्को सेमी फाइनलमा भारतले बङ्गलादेशलाई 3-0 गोलले हराउँदै समूह बीको विजेता बनेको छ। अब नेपालले सेमी फाइनलमा बङ्गलादेशसँग खेल्नेछ भने भारतले भुटानसँग खेल्नेछ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनसिपको फाइनल खेल यही जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बङ्गलादेश पछिल्लो 2 संस्करणको विजेता हो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन छ। खेल खबरमै इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ। गैराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले 18 ओभरमा 5 विकेट गुमाएर भेटायो। बेङ्गलुरुका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका रसिद खानले 2 विकेट लिए। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वासिङटन सुन्दरले अभिजित 50 रन बनाए। बेङ्गलुरुका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजलवुडले समान दुई विकेट लिए यो सँगै बेङ्गलुरुले लगातार दुई पटक आइपिएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आइपिएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आइपिएल क्रिकेटमा 10 टोली सहभागी थिए।
3: कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि भने बदली र केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ।
4: संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा 11 र 12 प्लस टूको छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले हिजो छनौट परीक्षा सम्पन्न गरेको छ। 83 केन्द्रमा 22,016 जनाले परीक्षा दिएका हुन्। महानगरका अनुसार अनलाइन प्रणालीबाट आवेदन दिएका 26,888 विद्यार्थी मध्ये 26,603 को आवेदन स्वीकृत भएको थियो।
3: सरकारले पछिल्लो निचुनावमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई राज्य कोषबाट अनुदान दिने व्यवस्था गर्न बहस चलाउने प्रस्ताव बारे दल र राजनीतिक विश्लेषकहरू विभाजित भएका छन्।
4: खानेपानी आयोजनाको मोटर बिग्रिएपछि उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको एक हप्ता भयो। खानेपानीको हाहाकार हुँदा पनि स्थानीय सरकारले विकल्प नदिएपछि उपभोक्ता दबावमा उत्रनु पर्यो। स्थानीयहरूले रित्तो गाग्री सहित कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठको घर घेरेपछि भने हिजो दिउँसो दमकलबाट पानी वितरण गरिएको खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौ।
3: काया कैरनमा अब पालो उखानको।
4: बोली फुस्क्यो कि कुरा फुस्क्यो।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
4: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण।
3: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित। विपक्षी दलहरूद्वारा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
4: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
3: चिनको झेन्जोउ 21 अन्तरिक्ष अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
4: र श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा। गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आइपिएल क्रिकेटको उपाधि।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौँ। प्रधानमन्त्रीले हिजो संसदमा सीमाबारे बोलेको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यसअघि पनि प्रधानमन्त्रीका कतिपय व्यवहार र गतिविधिको विवाद हुँदै आएको थियो। प्रधानमन्त्रीका यस्ता क्रियाकलाप ढाकछोप गर्न उहाँका सहयोगी पार्टीका नेतृत्व र सरकारी निकायलाई अप्ठ्यारो पर्दै गएको विषयसँग यो कार्टुन केन्द्रित छ। यहाँ दुईजना मान्छे प्रधानमन्त्रीको कार्यालयको ढोका बाहिरबाट भित्र हेर्दैछन् र एकजनाले भन्दैछ, यता टाल्यो उता भुवाङ्ग, उता टाल्यो यता भुवाङ्ग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: नमस्कार, आदरणीय श्रोता, भइसकेको छु नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर छरिएर रहेका नेपालीहरूले सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस प्रसारण भइरहेको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ र विशेष गरी सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल बहस चलाउने गर्दछौँ। र नेपाली बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग हाम्रो सिधा र खरो प्रश्न हुन्छ र हाम्रो खबरदारी निरन्तर बहस मार्फत जारी रहन्छ। आदरणीय श्रोता, यतिखेर हामी नेपाली बहसमा उठान गर्न चाहन्छौँ सीमाबारे दिएको प्रधानमन्त्री बालिन शाहको अभिव्यक्तिका कारण उनी फेरि एकपटक विवादमा आएका छन्। लामो समय नबोलेर विवादमा आएका प्रधानमन्त्री बालिन र शाह बालिनले सीमाको विषयमा दिएको अभिव्यक्ति उनका लागि निकै ठुलो भारी बन्ने खतरा बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले 10,000 र सीमाको विषयमा छुट्याउन नसक्दाखेरि उनीहरूले बचाउ पनि गरिरहेका छन्। तर सीमा विवादको विषयमा सीमाका विज्ञहरू, हिजोका भारतीयका लागि नेपाली राजदूतहरू लगायतका विभिन्न व्यक्तिहरूले नेपालको सीमा विवाद भारतसँग रहेको तर भारतको सीमा विवाद नेपालसँग नरहेको विषयलाई

0: यतिखेर गाडी ल्याइरहेका छन्। प्रधानमन्त्री बालनको अभिव्यक्ति विवादमा तानिएपछि परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै उनले उल्लेख गरेको विषय 10 गजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बर्डर अकुपेसनसँग सम्बन्धित रहेको प्रष्टीकरण पनि दिएको छ। यो लज्जाको विषय पनि हो। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स बााउन्ड्री सिद्धान्त अवलम्बन गरेका कारण क्रस बर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको परराष्ट्रले समेत जनाएको छ। कुनै पनि तयारी बिना बालिन शाह जसरी हिजोको आइतबारको संसदमा प्रस्तुत भए, जुन कुरा सभामुखलाई पनि थाहा थिएन, किनभने बालिन शाहको संसदमा उपस्थिति हात उठाएर संसदको रोस्टममा गएको विषय र त्यस पछाडिको प्रश्नोत्तर कार्यक्रमले गर्दाखेरि उनले सीमामा बोलेका विषयहरू र अन्य केही विषयहरू यतिखेर विवादमा तानिएका छन्। एउटा सार्वभौम सत्ताको राष्ट्रको प्रधानमन्त्रीले जुन किसिमले तयारीका साथ संसदमा फेस हुनु पर्थ्यो, यो त विश्वले हेर्ने संसद हो, हरेक नेपालीहरूले हेर्ने संसद हो। संसदमा उनको जुन उपस्थिति र उनको जुन लापरवाहीपन देखिएको छ त्यसमा धेरैले आलोचना पनि गरेका छन्। अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको बोली र सीमाबारेको अभिव्यक्ति सच्याउनका निम्ति पनि दबाब छ। त्यसलाई संसदको रेकर्डबाट हटाउनका निम्ति पनि दबाब दिइएको छ, किनभने सरकार बनेको 2 महिना 4 दिनपछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक आइतबार संसदको रोस्टमबाट बोले। न पूर्व निर्धारित कार्यक्रम, न पूर्व तयारी, उनले बोल्नका लागि समय मागेर हात उठाएर उठिहाले। बालेनको यो शैलीले प्रतिनिधि सभाका सभामुख डिपी अर्याललाई समेत एकचोटि अलमलमा पारेको थियो। छोटो परामर्श गरेर उनले आकस्मिक रूपमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर गराए। संसदमा प्रधानमन्त्री बालेनको खोजी हुन थालेको धेरै भएको थियो। प्रधानमन्त्रीको जवाफ मागेर विपक्षी दलहरूले विरोध र अवरोध गर्दै समेत आएका थिए। सभामुख आफैले आग्रह गर्दा समेत संसदमा आउनु र संसदका प्रश्नको जवाफ दिन नमानेका बालेन आइतबार भने अनपेक्षित रूपमा प्रस्तुत समेत भए। संसद नियमावलीका प्रक्रिया र परम्परा भत्काउँदै सरप्राइजकै रूपमा उनी पहिलो पटक संसदमा बोले। प्रधानमन्त्री बालेनको पहिलो संशोधन विवादरहित भने हुन सकेन। भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्तिले उनी विवादमा यतिखेर परेका छन्। 10 गजाको कुरा छ, सीमाको कुरा छ। हामी सीमाका विषयमा चाहिँ संवेदनशील हुनुपर्छ, राष्ट्रका विषयमा संवेदनशील हुनुपर्छ। बजेट आएको छ, बजेटका नीति सिद्धान्तका विषयमा छलफल र बहस हुनुपर्दछ। 21.5 खर्ब बराबरको बजेट अनुमान गरिएको छ। त्यो बजेट आइसके पछाडि त्यसबाट राजस्वबाट हुने जुन सङ्कलनको अपेक्षा लिइएको छ, होइन, त्यसै गरी वैदेशिक अनुदानका कुराहरू, वैदेशिक ऋणका कुराहरू, होइन, आन्तरिक राजस्वका कुराहरू, आन्तरिक ऋणका कुराहरू,
1: संसदमा
0: खासमा तिमी पारीबाट परिचालित जस्तो स्वाभिमान बेच्ने सस्तो जस्तो, यो के भन्न खोजे तपाईँ?
1: उहाँलाई नबोल्दाखेरि त नेपाली जस्तै लागेको थियो, तर उहाँले जुन ढङ्गले संसदमा बोल्नुभयो, उहाँको संसदको पहिलो बोलाइ, पहिलो अभिव्यक्ति नै नेपालको सार्वभौम सत्ता सम्पन्न मुलुकको विरुद्धमा छ। उहाँ प्रधानमन्त्री भए पनि अर्कै देशबाट परिचालित व्यक्तिको रूपमा हिजो संसदमा प्रस्तुत हुनुभयो, त्यही भएको कारणले मैले त्यो अभिव्यक्ति सार्वजनिक गरेको हो।
0: नबोल्दा नेपाली जस्तो लाग्ने प्रधानमन्त्री बोलेपछि भारतीय प्यादा जस्तो लाग्न थाल्यो, हिजोदेखि नै तिमी नक्कली थियौ कि आज आएर सक्कली भयौ, हेर्दा हेर्दै तिमी त अर्कै नै पो भयौ, अनुहार हाम्रै जस्तो, आकृति अर्कै जस्तो, तिमी त कस्तो कस्तो, खासमा तिमी पारीबाट परिचालित जस्तो, स्वाभिमान बेच्ने सस्तो जस्तो, बडो राम्रो गजब लेख्नु भएको छ तपाईँले। तर यसको अर्थ, यसको अन्तर्य त एउटा सार्वभौम सत्तामाथि, देशको प्रधानमन्त्रीमाथि त निकै ठुलो प्रहार हो नि त यो।
1: हजुर, उहाँले जुन हाम्रो चाहिँ नि यत्रो जनमत प्राप्त पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुहुन्छ, उहाँले जुन ढङ्गले हिजो संसद एउटा चाहिँ जनताको प्रतिनिधिको अधिकार सम्पन्न संसदमा जुन ढङ्गले नेपालको देशका विरुद्धमा जो बोल्नुभयो त्यसले नेपालीहरूको चाहिँ एउटा एकतामा चाहिँ ठुलो हागत पुगेको छ, हाम्रो राष्ट्रियतामा ठुलो प्रहार गरेको छ। उहाँ हेर्दाखेरि चाहिँ हिजोसम्म नबोल्दाखेरि एउटा चाहिँ काम गर्ने जस्तो अथवा एउटा चाहिँ हाम्रो सार्वसत्ता सम्पन्न संरक्षक जस्तो देखिन्थ्यो, तर उहाँको पहिलो संसदको अभिव्यक्ति, पहिलो दृष्टिकोणै देशका विरुद्धमा भइसके पछाडि अब उहाँको आकृति, उहाँको स्वरूप, उहाँको भावना चाहिँ हिजो प्रतिनिधित्व भयो र बुढापाकाले भन्ने गर्छन् बिरालालाई अन्तिममा म्याउ गरे जस्तो हो, उहाँले पनि राष्ट्रियताका विरुद्धमा चाहिँ म्याउ गर्नुभयो र उहाँलाई हिजोदेखि नै लागेको आरोप के हो भने बालेन्द्र शाह काहीँ न काहीँबाट परिचालित व्यक्ति हुन्,
0: यसको मतलब भारतबाट परिचालित स्पष्ट भयो, अब
1: उहाँलाई काहीँ न काहीँ हुन् भन्ने कुराको पुष्टि स्वयं आफैले संसदको रोस्टमबाट गर्नुभयो र उहाँलाई अब चाहिँ जनताले चिन्न बाँकी केही पनि रहेन र उहाँको सक्कली आकृति ऐनामा देखियो।

0: भएको कारणले अब उहाँका विरुद्धमा एउटा चाहिँ राष्ट्रवादी जनताहरू चाहिँ एकजुट भएर अब उभिनुपर्छ भन्ने ठानेको छु मैले.
1: होइन, प्रधानमन्त्री भएपछि भारतकै बार्गेनिङ पावर बढाउने गरी अभिव्यक्ति दिने बालिन शाह अहिलेको प्रधानमन्त्री तिनै नेता हुन् जसले काठमाडौँ महानगरको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा समेत टाँसेका थिए नि त, होइन?
0: हजुर, त्यो त नक्कली रहेछ भन्ने कुरा पुष्टि भयो नि त. उहाँले जे गर्नुभयो हिजो, जे गर्नुभएको थियो त्यो त नक्कली रहेछ. उहाँ चाहिँ आज चाहिँ सक्कली अनुहार चाहिँ के हो भन्ने कुरा त देखियो नि त.
1: परराष्ट्र मन्त्रालयले त एउटा वक्तव्य जारी गरेर उनले उल्लेख गरेको विषय 10 गजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको प्रष्टीकरण दिएका छन् त. फेरि
0: एउटा कुरा चाहिँ कुन ठाउँमा नेपालले भारतको जग्गा मिचेको छ, के अरे सुस्तामा हो कि महेशपुर हो कि कालोपानी हो कि लिपुलेक हो कि त्यस पछाडि चाहिँ नि उता चाहिँ हाम्रो पशुपति नगर हो कि यता चाहिँ कञ्चनपुर हो कि यता झापा हो कि यता चाहिँ मोरङ हो कि कुन ठाउँमा कति इन्च कति चपरी जग्गा नेपालले चाहिँ भारतको चाहिँ लिएको छ त्यो कुरा त पुष्टि गर्नु पर्यो नि.
1: नेपालले जग्गा मिचेको भनेर
0: आजसम्म अझै हाम्रो सीमा क्षेत्रको सबभन्दा बुद्धिजीवी हाम्रो चाहिँ श्रेष्ठ सरले भन्नुभएको छ
1: बुद्धिनारायण श्रेष्ठजी, हामी निलम्बर आचार्यजीसँग कुरा गर्दैछौँ अब.
0: अनि त्यस पछाडि दिप के अरे चाहिँ सम्पूर्ण परराष्ट्रविदहरूले भन्नुभएको छ, विज्ञहरूले भन्नुभएको छ कि नेपाल नै भारतको सीमा क्षेत्रमा सबभन्दा अतिक्रमित भएका क्षेत्रहरू भारतले अतिक्रमण गरेको छ भनेर त दुनियाँले भनेको छ. त्यसो भएको कारण आज एउटा मान्छे फुत्त आयो प्रधानमन्त्री भयो अनि भारतको चाहिँ नि भारतको जग्गा नेपालले मिचेको छ भनेर अभिव्यक्ति दिने उनलाई कहाँबाट सास आयो, कहाँबाट आँट आयो, कहाँबाट त्यो जग उहाँले चाहिँ बसाल्ने कोसिस गर्नुभयो? त्यसो भएको कारणले यसो हेर्दाखेरि जुन ढङ्गले चाहिँ अहिलेको सरकार अहिलेको पार्टी बेलुन जस्तो फुकेर ठुलो भएको छ त्यसमा काहीँ न काहीँको चाहिँ दम सुई परेको भन्ने कुरा चाहिँ पुष्टि भएको छ. र आज सम्पूर्ण नेपाली जनताहरू भारतको थिचोमिचो भारतको चाहिँ नि अतिवादका विरुद्धमा भारतीय विस्तारवादका विरुद्धमा जे चाहिँ नारा चाहिँ घन्काइरहेका छन् त्यसको ठिक उल्टो आज चाहिँ भारतको भारतलाई भारतमा चाहिँ भारतको चाहिँ नेपालले जग्गा मिचेको छ भनेर उहाँले भन्नुभयो. उहाँले सुस्तामा जानुभएको छ, म गएको छु सुस्तामा, सुस्तामा त्यहाँका जनताहरू लैला बेगमको घर लुटिएको छ होइन, त्यहाँ चाहिँ सारा नेपाली जनताको चाहिँ जग्गा जमिन लुटिएको छ. त्यस पछाडि चाहिँ आज लिपु लेक लिन्दे धुरा जो नेपालको हो त्यहाँ चाहिँ त्यहाँको बारेमा एउटा संसदमा चाहिँ बोल्न सक्दैन प्रधानमन्त्री, अनि उल्टै आएर के भन्छ नेपाली जनतालाई चाहिँ मूर्ख बनाउन के भन्छ भन्दाखेरि चाहिँ भारतको जमिन हामीले पो लुटेका रहेछ, म त प्रधानमन्त्री भएर थाहा पाएँ भनेर यस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिने पनि नेपालको प्रधानमन्त्री हुन्छ? त्यसो भएको कारणले गर्दाखेरि यो चाहिँ बालेन्द्र शाह जसरी नबोली बसेका थिए बोलेपछि उनको चाहिँ नाङ्गो रूप हिजो संसदमा नेपाली जनताले प्रष्ट देखे, अन्तर्राष्ट्रिय जगतले प्रष्ट देख्यो र अब यस्तो मान्छेबाट देश सञ्चालन गर्न सकिँदैन भन्ने कुरा नेपाली जनताको निष्कर्ष पुगेको छ र हाम्रो पार्टीको पनि त्यही हो.
1: कि त राजीनामा दिनुपर्छ प्रधानमन्त्रीले, त्यसो भए
0: तपाईँ लथालिङ्गम भइसकेको उहाँको अभिव्यक्ति भनेपछि राजीनामा नदिएर के गरेर बस्नुहुन्छ तपाईँ? अहङ्कारी दम्भी घमण्डी निरङ्कुश चरित्र भएको मान्छेलाई त अब जनताको चाहिँ आधीले फ्याल्छन् नि त.
1: भनेपछि नेपालले भारतको जग्गा कहीँ पनि मिचेको छैन, यो चाहिँ गलत हो, यसले चाहिँ दुई देश बिचको सम्बन्ध र जनता जनता लडाउने खेल सुरु गर्नु भएन प्रधानमन्त्रीले?
0: उहाँले त पहिलो कुरा त उहाँले नेपाली देशको एउटा चाहिँ अस्मितामाथि नै धावा बोल्नुभयो नि. तपाईँले हिजोको उहाँको अभिव्यक्ति हाम्रो नेपाल जस्तो एउटा चाहिँ हाम्रो पराष्ट्र चाहिँ पराष्ट्र नीति एकदमै सन्तुलित पराष्ट्र नीति हो, त्यस्तो चाहिँ गैर जिम्मेवारी बोल्ने मान्छे त प्रधानमन्त्री हुनै सुहाउँदैन पहिलो कुरा. त्यसो भएको कारणले उहाँले देश देश बिचको सम्बन्ध हाम्रा चाहिँ भू राजनीतिको चाहिँ सम्बन्धलाई पनि उहाँले त चाहिँ खतरामा पुर्याउनु भयो नि. त्यसो भएको कारणले मान्छेहरूले भन्ने गर्थे युक्रेनको जेलेन्स्की चाहिँ नेपालमा जन्मियो भने जस्तै उहाँ पनि फेरि नयाँ जेलेन्स्कीको रूपमा उदय भएको छ र यो हाम्रो राष्ट्रियतामाथि खतरा छ. अब सबभन्दा राष्ट्र जोगाउने हो भने बचाउने हो भने तुरुन्त यी राष्ट्रघाती बालेन्द्र शाहले राजीनामा दिनुको विकल्प छैन.
1: होइन, यो राष्ट्रलाई त कसले जोगाउन खोज्यो र यो राष्ट्रलाई त कसले राम्रो बनाउन खोज्यो, यो राष्ट्रलाई चाहिँ कसले चाहिँ होइन यो देश एकदम राम्रो कायापलट गर्न खोज्यो, सबै उस्तै आए जो आए पनि एउटै त रहे नि भन्ने खालको छ नि त जनतामा, होइन भाष्य चाहिँ?
0: होइन, जनताले चाहिँ जनताका केही दिनानु दिनका आकाङ्क्षाहरू, दिनानु दिनका समस्याहरू परिपूर्ति गर्न पुराना दलहरूले सकेनन्, त्यो कुरा सत्य हो. तर पुराना दलका चाहिँ अहिलेसम्म भएका परराष्ट्र मन्त्री भएका चाहिँ प्रधानमन्त्रीले यस्तो किसिमको अभिव्यक्ति राष्ट्रिय घाटी अभिव्यक्ति दृष्टिकोणबाट सार्वजनिक गरेनन् नि. हो, उहाँहरूले हामी हाम्रो पार्टी अथवा पुराना दलहरूले
1: पनि राष्ट्रवादलाई त सत्ताको भर्याङ त बनाए नि, के उपलब्धि गरेर ठोस रूपमा होइन.
0: होइन, सत्ताको राष्ट्रवादको भर्याङ भन्दा पनि हिजो यथार्थको जगमा चाहिँ राष्ट्रियताको कुरा चाहिँ उजागर भएको कुरा हामीले स्वीकार्नुपर्छ. हामी बिचमा नै कमी कमजोरी भए होला, नभए भन्दिनँ, तर यस्तो राष्ट्रघाती अभिव्यक्ति संसदमा गएर उभिएर हाम्रा पार्टीका नेताहरूले पूर्व प्रधानमन्त्रीहरूले त दिएका छैनन् नि. त्यसो भएको कारणले हामी के बुझ्छौँ भने अहिलेको नयाँ जो प्रियतावाद, अहिले चाहिँ यो प्रियतावादको जगमा उक्लेको यो सरकार, यो पार्टी हेर्दा हेर्दै अराजकतामा परिणत भयो. अराजकता केमा गयो भने फाँसीवादमा गयो, फाँसीवादबाट चाहिँ अन्त एउटा चाहिँ अन्धवादमा गयो, त्यस पछाडि अब हुँदा हुँदा चाहिँ अर्काको गुलामवादमा चाहिँ परिणत हुँदैछ. त्यसो भएको कारणले अहिले के देखिन्छ भने यो सरकार, अहिले सरकारको प्रधानमन्त्रीको गतिविधि हेर्दैखेरि नि देशमा यिनले चालेका चाहिँ नि कदमहरू, यिनले बोलेका बोलीहरू, यिनले चाहिँ देखाउन खोजेका चाहिँ जान खोजेका बाटाहरू अँध्यारो हुन्, यिनले चाहिँ कुनै पनि गन्तव्य र लक्ष्यमा पुर्याउँदैनन् भन्ने कुरा चाहिँ हामीले.
1: होइन, सतीश पराजुलीजी, तपाईँ त युवा नेता हो होइन, हिजो विद्यार्थी अनि तपाईँले काम गर्नुभयो, फेरि अर्को झटारो हान्नु भएछ एक दिन अगाडि. नबोलौँ नलेखौँ भन्यौँ तर हेर्दा हेर्दा वैराग लाग्ने अवस्था देखिन्छ. नेपाली कम्युनिस्ट पार्टीको सङ्गठन सञ्चालकको तरिका हेर्दा लाग्छ भिरमा लड्ने गोरुलाई राम राम बाहेक के नै भन्न सकिन्छ, र हाम्रै कर्मले बन्यो, हाम्रै वर्मले सक्नेछौँ भने जस्तो हुँदै, सक्नेछौ भन्ने जस्तो हुँदैछ. भनेपछि अब यो को प्रचण्डजी अब भिरमा लड्दै हुनुहुन्छ यतिखेर?
0: होइन, त्यस्तो होइन. मैले चाहिँ हाम्रो पार्टी जो जुन ढङ्गले एकता भयो र जो यत्रो आम निर्वाचन चाहिँ सम्पन्न भइसक्यो, हाम्रा साङ्गठनिक त्यो तरिकाहरू बिग्रेका छन्, यसलाई मिलाउनु पर्यो र नेताहरूले अहिले नै बुद्धि पुर्याउनु पर्यो. यत्रो समय छ, यस्तो समयमा त सुस्त दुरुस्त साङ्गठनिक गतिविधि हुनु पर्यो भन्ने कुराको चाहिँ अभिव्यक्ति हो. र हाम्रा केही केही नेतृत्वकोमा वरिपरि रहेका मान्छेहरूले जुन गतिविधि चाहिँ साङ्गठनिक गतिविधि गर्नुभएको छ, त्यस त्यो गतिविधिले चाहिँ सङ्गठनको चाहिँ मूल मान्यतालाई पनि नछोएको देखिन्छ. त्यसो भएको कारणले मैले यो कुरा चाहिँ लेखेको हो. र हामी त्यस्ता मान्छे हौ,
1: नेतृत्वप्रति तपाईँको आक्रोश पलायो नि त, फेरि नेतृत्वले काम गर्न सकेन, निराशा छ पार्टीमा, नेकपामा यतिखेर हस हजुर चल्छ, कसैले जान्छन् दर्शन गर्छन्, अभिवादन गर्न छुट्यो, लाल सलाम गर्न छुट्यो, भर्खर भर्खर आकारले खुट्टा छुन्छन्, पाउ मोल्छन्, अहिले त गजब छ नि त नेकपामा दृश्यहरू.
0: त्यही भएर त हामी त्यस्ता कार्यकर्ता हौ. हेर्नुहोस् होइन, हामी कसैको चाहिँ गुलाम भएर, कसैको दास भएर चाहिँ पार्टीभित्र लागेका मान्छे होइन. हामी सिद्धान्तको स्वतन्त्रताको एउटा चाहिँ अगुवा हौ, अभियन्ता हौ. त्यसो भएको कारणले गर्दाखेरि कसैले चाहिँ पार्टीको विधि पद्धति, कसैले नीति विचार दृष्टिकोण तलबितल गर्छ भने त्यसका विरुद्धमा त हाम्रो चाहिँ हिजो पनि हामी बोलेका हौ, आज पनि बोल्छौँ र भोलि पनि बोल्छौँ. यसमा कुनै पनि हिचकिचा हातै छैन. र आजको नेतृत्वले पनि गल्ती गर्छ भने त्यो नेतृत्वमाथि हामीले प्रश्न गरेर सच्चाउन प्रयत्न गर्ने, सच्चिनु भएन भने समय क्रमले त छोड्ने छ नि त. समय त समयको रफ्तारलाई कसैले रोक्न सक्छ र हाम्रा नेताहरूले समयको रफ्तारलाई बुझ्नु भएन भने त समय त अगाडि बढ्छ. त्यसो भएको कारणले हामीले जाने बाटो, हामीले चाहिँ सङ्गठनको चाहिँ नि मूल मान्यता, हामीले लिएको नीति विचार कार्यक्रमहरूको कार्यान्वयनको सन्दर्भमा हामीले जुन गतिका साथ हिँड्नुपर्ने हो.
1: अब पनि तपाईँहरूकै अहिलेको पुराना अनुहारहरूबाट, पुरानै नेताहरूबाट चल्छ र भने, यसपटक प्रचण्ड त जोगिनुभयो, उहाँले अलिकति आइडिया लाउनुभयो, रुकुमतिरै पुग्नुभयो होइन, अरू ठाउँ भएको भए चाहिँ जमानतै जफत हुने स्थिति हुन्थ्यो भनेर आलोचना टिप्पणीहरू हुन्छन् अहिले. किनभने केपी शर्मा ओलीजीको होइन झापाको हालत देखिहाल्नुभयो, मान्छे एकचोटि कुन वेगमा थियो, आज कुन वेगमा हुनुहुन्छ उहाँ भन्ने खालका पनि विश्लेषणहरू हुन्छन्. अब पनि पार्टी युवाको नेतृत्वमा जाने त सम्भावना रहेन क्या नेकपा, अब कि चाहिँ छोडेर हिँड्ने कि चाहिँ
0: ठिक. एउटा कुरा के हो भने चाहिँ नि हिजोको केपी ओली होइन, हिजोको केपी ओलीको त्यो चाहिँ नि उच्च हाइट र आज रसातलमा पुगेको केपी ओलीको चाहिँ त्यो भूमिका
1: हेरेर उतार र चढाव हुँदो रहेछ क्या, यो बाप आएको जस्तो के.
0: त्यही त, राजनीति त्यो हो भने त नेताहरूले त्यो कुरा बुझ्नु पर्यो नि.
1: हिजो
0: हेर्नुहोस्, त्यो समयले जस्ता सुकै चाहिँ नि माइबापहरू, सत्ताका चाहिँ ठुला ठुला चाहिँ म यो म नै राज्य हो भन्ने मान्छेहरू नै जनताको आवेग अगाडि जनताको चाहिँ त्यो आफ्नो सार्वभौम अधिकारमाथि समाप्त भएका छन् पराजित।

0: भएका छन्। जनताको समयको वेगलाई सबैले बुझ्नुपर्छ, हाम्रो पार्टीका नेताहरूले पनि बुझ्नुपर्छ र हिजोको केपिएललाई हेरेर आजको केपिएललाई हेरेर पनि हाम्रो पार्टीका नेताहरूले आफूलाई मूल्याङ्कन गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको।
1: होइन, अहिले त संसदमा युवा युवाहरू आएका छन्, रेस्लिङ पनि चलिरहेको छ, तपाईँले हेरिरहनु भएको छ नि होइन?
0: ठिक हो त्यो अहिले मलाई एउटा यति चाहिँ भनौँ, वाउ संसद, हिजोको संसद वाउ थियो, आजको संसद थि संसद जस्तो भयो। तपाईँले संसदको मर्यादा, हामीले हिजो अनरा सुमीमा लाग्दाखेरि प्रारम्भ कमिटीको बैठक पनि यति अमर्यादित हुँदैन थियो। हेर्नुहोस् त,
1: तपाईँको
0: यो चरित्र त देखिन्छ नि, हिजो चुनावबाटै देखिन्छ नि। हिजो के अरे चाहिँ कुखुराको त्यसलाई समातेर मलाई भोट देऊ भन्ने मान्छेहरू, हिजो लुगा पसलमा गएर डमीसँग हात मिलाएर मलाई भोट दिनुहोस् है भनेका मान्छेहरूको चरित्र देखेपछि यो संसदको आकार त हिजै हामीले विश्लेषण गरेको हो नि। हिजो चाहिँ त्यही धादिङमा होइन त कुखुराको टाउकोलाई मलाई भोट देऊ भन्ने मान्छे, अनि गोर्खामा गएर हिजो चाहिँ लुगाको चाहिँ डोमीलाई हात मिलाउँदै मलाई भोट देऊ भन्ने अराजनीतिक असंस्कारी मान्छेहरू संसदमा पुगेपछि योभन्दा चाहिँ गतिलो व्यवहार हुन्छ भन्ने कुरा त जनताले बुझ्नु पऱ्यो नि त। त्यसो भएको कारणले यो गतिविधि हिजो नै देखिँदैथ्यो, यो चित्र हिजो नै थाहा थियो। त्यसो भएको कारणले यी संसदमा आएका अधिकांश धेरै मान्छेहरू राजनीतिक संस्कारविहीन मान्छेहरू छन्। यहाँ राजनीतिक मान्यता के हो, संसदको चाहिँ अनुशासन के हो, संसदको मान्यता के हो, संसदको परम्परा के हो, एउटा प्रधानमन्त्रीलाई त त्यो भएको मान्छेलाई त संसदको परम्परा मान्यता नीति नियम विचार थाहा छैन भनेपछि त्यस्तो पार्टीमा लागेका मान्छेहरू जो हिजो चाहिँ के अरे चाहिँ क्यामेराले आफ्नो मोबाइलको क्यामेराले चाहिँ कलङ्कीतिर फोटो खिच्दै भिडियो खिच्दै भाइरल भएका मान्छेहरू चाहिँ आज संसदमा पुगेका छन् भनेपछि यो संसदको आकार प्रकार हुने नै हो। यसबाट हामीले ठुलो अपेक्षा गर्नु कुनै पनि जरुरत छैन र यो संसद आफै पनि लज्जाजनक स्थितिमा पुगेको छ जस्तो लाग्छ। भनाइ छ नि, लथा लिङ्ग मान्छेको भत्ताभुङ्ग घर भने जस्तै आजको संसदको अवस्था लथा लिङ्ग छ, भत्ताभुङ्ग बनाउँदैछन् यी मान्छेहरूले संसदको गरिमा नै
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय,
2: बाढीवासीहरूका लागि खुसीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012। दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसएई, एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
7: 3 वर्षको शिक्षण शुल्क रु 50,000 मात्र।
8: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123।
9: एग्जाम सकेर रिजल्ट पनि आइसक्यो।
10: नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
11: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
12: डिशोम फाइबरनेट।
1: यति राम्रो बीचमा भारतका लागि पूर्व राजदूत निलाम्बर आचार्य हुनुहुन्छ। आचार्यजी, नेपाली

0: बसमा यहाँलाई हार्दिक स्वागत छ, नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: अब यो भारतले पनि नेपालको सीमा मिचेको रहेछ भनेर प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टममै उभिएर अभिव्यक्ति दिनुभयो, यसले कस्तो खालको असर पार्यो, त्यो छ कि छैन, यसको तथ्यहरू अर्थात् अहिलेसम्म चाहिँ भारतले दावी गरेका छ कि नेपालले यस्तो दावी गर्यो कि, यो कुन प्रयोजनले यो अभिव्यक्ति आयो जस्तो लाग्छ?
1: त्यो त प्रधानमन्त्री नै जान्नु होला, तर हाम्रो दाबी त चाहिँ यो रिम्पिया दुरा रिपुले काला पानी एरिया र सुस्तासँग हो, त्यहाँ चाहिने भारतले मिचेको छ भन्ने हो। मिचेको मात्रै होइन कि काला पानीमा त सैनिक नै राखेको छ र नेपालले कहीँ पनि नेपाल राज्यले चाहिने भारतको भूमि मिचेको छैन र हाम्रो खुला सीमा भएको हुनाले 10 गजामा पनि मानिसले चाहिने 10 गजा मिचिएर बस्न थालेको हुनाले अनि कतिपय ठाउँमा सीमावर्ती ठाउँमा नेपालीहरूले चाहिने भारतीय आवाज गर्ने उपभोग गर्ने भारतीयहरूले नेपालको दर्गा गर्ने भन्ने चाहिने भएको छ। यसलाई चाहिँ नेपाल राज्यले सीमा मिचेको छ उल्लेख गर्न मिल्दैन। यी दुईवटा कुरा बेग्ला बेग्लै हुन्। किन भन्दाखेरि यो हाम्रो 10 गजालाई चाहिँ खाली पार्नुपर्ने आवश्यकता छ र अर्को चाहिँ हाम्रा जङ्गी पिलरहरू हराएका छन् त्यसलाई ठाउँमा राख्नुपर्ने आवश्यकता छ। जाँदा पिलरहरू छैनन् त्यहाँ पिलरहरू राख्नुपर्ने आवश्यकता छ। हाम्रो करिब 97% चाहिने बोर्डरमा त दुईवटाका बिचमा समझदारी भइसकेको छ, त्यसैले ती 97%मा सीमावर्ती मानिसहरूले एकअर्काको जग्गामा कतै कतै चाहिने भारतीयहरू नेपालको जग्गा आवाज गर्ने नेपालको जग्गा भारतीयले गर्ने यो क्रस बोर्डिङ होल्डिङ भयो भन्दैमा राज्यले मिचेको भन्न मिल्दैन। राज्यले मिचेको होइन, हाम्रा सैनिक उता गएको छैनन् र मेरो जानकारीमा आएसम्म भारतले कहिले पनि नेपालले राज्यले भारतमा भारतको जग्गा मिच्यो, भारतको जग्गा अतिक्रमण गर्यो, यो ठाउँ चाहिने खाली गरिदेऊ भनेर चाहिने माग गरेको छैन, दाबी गरेको छैन, विरोध गरेको छैन। अब प्रधानमन्त्रीजीले कसरी भन्नु हो, सायद चाहिँ प्रधानमन्त्रीजीले भन्न खोज्नु भएको यो क्रस बोर्डिङ होल्डिङ बारेमा होला, तर ती बेग्ला बेग्लै कुराहरू हुन्।
0: प्रधानमन्त्रीले रोस्टममा उभिएर यो अभिव्यक्ति दिइरहँदाखेरि यसले कस्तो सन्देश प्रवाह गरे?
1: पहिलो कुरा त के बुझ्नुपर्छ भने भन्दाखेरि काला पानी रिपुलेखबारे समस्या समाधान गर्नको निम्ति दुई देशका बिचमा कुराकानी गर्ने भनेर त पहिलेबाटै सहमति भएको छ। यदि नेपालले मिचिया भएपछि नेपालको मिचियाबारे पनि त्यहाँ त्यहाँ गरौँ भन्ने हुन्थ्यो होला नि त, त्यसैले यो चाहिँ त्यस्तो छैन। अनि तर के भयो भने त्यो संयन्त्र त बनाइयो, संयन्त्रको बैठक चाहिँ बसाउने काम गरिएन, समस्या त्यहाँनिर भयो। अनि यहाँ चाहिँ दुईवटा बेग्ला बेग्लै चरित्रका कुरालाई छ्यासमुस पारेर चाहिने यो भ्रम सिर्जना भएको हो। यसले चाहिँ समस्या समाधान गर्नुभन्दा पनि समस्यालाई जटिल पार्न सक्दछ, होसियार हुनुपर्छ, संवेदनशील विषयमा राम्रो तयारी गरेर प्रष्ट हुने गरी मात्रै बोल्नु पर्छ जस्तो लाग्छ। प्रधानमन्त्रीजीले छोटो दुई शब्दमा भन्दाखेरि छोटो बा भन्दाखेरि यो चाहिँ यस्तो भएको हुनसक्छ, अलिकति लामो व्याख्या गर्नु हो भने प्रष्टिएर होला भन्ने मलाई लाग्दछ।
0: लामो समयपछि संसदमा उपस्थित हुनुभयो, संसदमा प्रतिपक्षीहरूले उहाँको उपस्थिति खोज्नु पनि भएको थियो, आज संसदमा हेर्दै गर्दाखेरि पनि सभामुखलाई पनि जानकारी नभएको जस्तो हात उठाएर रोस्टममा जाँदै गर्दाखेरि यी अभिव्यक्तिहरूले नेपालको सार्वभौमिकतामाथि, दुई देशको सम्बन्धहरूमाथि, अझ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमणको पूर्व सन्ध्यामा दिइएको अभिव्यक्तिले निकै ठुलो असर गर्छ राष्ट्रियतामा भनेर यहाँ आलोचनाहरू पनि त भइरहेछन् नि।
1: जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण छ, त्यो भारत भ्रमण हुनु राम्रो हो, किनभने यो चाहिँ उच्च राजनीतिक स्तरको नै भ्रमण यो हुनेछ। यसले दुई देशका बिचको चाहिने हार्दिकतालाई बलियो पार्न र हाम्रा चाहिने समस्याहरू भएकालाई चाहिने समाधानको बाटो खोज्न

0: आदत पुर्याउने छ भने जहाँ जहाँ घनिष्ठ सहयोग भएका छन् त्यसलाई अझ पार्न विस्तार गर्न मद्दत गर्नेछ र सरकारी तहका भ्रमणको आदान प्रदानलाई पनि यसले चाहिँ बाटो खोल्न मद्दत गर्नेछ भन्ने लाग्छ। त्यसैले यो
1: उहाँको भ्रमणलाई जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले त्यस्तो असर नपार्ला आचार्यजी?
0: कुरा चर्चा त आइहाल्छ तर त्यसले उहाँको भ्रमणलाई चाहिने असरै पारिहाल्छ भन्ने मलाई लाग्दैन।
1: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमण तर प्रधानमन्त्रीलाई निम्तो छैन, प्रधानमन्त्रीको भ्रमण चाहिँ भएन, त्योभन्दा अगाडि पार्टीकै सभापतिको भ्रमणलाई चाहिँ कसरी हेर्न सकिन्छ?
0: मैले भनिहालेँ यो भ्रमणलाई मैले सकारात्मक रूपमा लिएको छु अनि सत्तामा रहेको त्यो पनि चाहिँ बलियो बहुमत साथ सत्तामा रहेको पार्टीको सभापतिको भ्रमण चाहिने त स्वाभाविक रूपले चाहिने महत्त्वपूर्ण भ्रमण हुन जान्छ।
1: नेपालको आजको सम्बन्ध अलिकति चिसिएको चिडिएको यो दुइटै नजिकको सरकार आइसके पछाडि पारस्परिक सम्बन्ध हुन नसकेको कूटनीतिक हिसाबले पनि नेपालको प्रधानमन्त्रीले कस्तो खालको प्रोटोकल निभाउने हो वा अन्यलता रहेको जस्तो स्थिति थियो यो बिचमा?
0: किन भन्दाखेरि हामीले के अपेक्षा गरेका थियौँ भन्दाखेरि उच्च स्तरको त्यसमा पनि जाने भारतको विदेश सचिवको भ्रमण हुने भन्ने जाने तिथि मिति पनि जाने सञ्चार माध्यममा आइसकेको अवस्थामा त्यो भ्रमण स्थगित हुँदाखेरि के भयो केही चाहिँ अलिकति चिसिन गयो कि भन्ने चाहिने आभास परेको थियो। तर हामी दुई देशका बिचको सम्बन्ध चाहिने एक दुईवटा घटनाले नै चिसिन जाने असर पर्न अलिकति अलिकति चाहिने न्यानोपन कम होला पर्ने भन्ने मलाई लाग्दैन। अब अहिले चाहिने सभापति रवि लामी छानेको भ्रमणले केही चिसिन गएकोलाई पनि त्यसलाई चाहिने न्यानो पार्न मद्दत गर्ला।
1: यहाँ त लामो समयलाई थाहा छ, अब यो नेपाली बहस लाखौँ जनताले यतिखेर सुनिराख्नु भएको छ, नेपाल भारत नेपालबाट के चाहन्छ र नेपालको भारतसँगको उपस्थिति कस्तो रहनुपर्छ कूटनीतिक हिसाबले?
0: हामी दुईवटा घनिष्ठ मित्र हौँ, नेपालको सीमा चाहिने भारततिर चाहिने बढी खुलेको छ, बढी सहज छ, जनस्तरमा जति व्यापक सम्बन्ध भारतसँग हाम्रो छ त्यति कसैसित पनि रहेको छैन र राज्य स्तरमा पनि हाम्रा सम्बन्धहरू एकदमै बहुआयामिक बहुपाटाका छन्। जीवनका हरेक क्षेत्रमा विदेशका बिच चाहिने साझेदारी छ, सहकार्य छ, हाम्रो जलवायु पनि एकअर्कालाई असर पार्ने रहेको छ अनि वर्षा आइरहेको छ, वर्षाले चाहिने एकातिर बाढी होला अर्कोतिर हामीतिर डुबान चाहिने आउला, साझा समस्या छन्। रोग व्याधि आयो भनेपछि पनि एकातिर आयो भने अर्कोतिर चाहिने सर्वा रोगहरू सर्ने सम्भावना रहेका छन्। त्यसले जलवायुले पनि हामीलाई जोडेको छ, संस्कृतिले पनि जोडेको छ, आर्थिक सम्बन्धले पनि जोडेको छ, इतिहासले पनि जोडेको छ, दुई देशका बिचको सम्बन्ध हाम्रो चाहिने धेरै क्षेत्रमा रहेको छ। तर केही समस्याहरू छन् इतिहासले चाहिने हामीलाई दिएका समस्याहरू थाँतिरहेका समस्या, त्यसलाई समाधान गर्न अल्छी गर्नु अलमल गर्नु अलिक राम्रो हुँदैन किन भन्दाखेरि ती समस्याले पनि हाम्रो गाढा सम्बन्धमा चाहिने अलिकता नकारात्मक अलिकता चिसोपन ल्याइदिन सक्छन् जो मान्नुपर्छ।
1: लिपुले कालापानी र लिम्पियाजुराको विषयमा नेपालको स्ट्यान्ड जुन तरिकाले रहनुपर्ने थियो, अस्ति भर्खरै मात्र चीन र भारतले एकलौटी रूपमा सम्झौता गरेर कैलाश मानसरोवर जाने ट्र्याकहरूको बिचमा चाहिँ सहमति भयो, नेपालले कूटनीतिक नोट पठायो, यो आजको मात्रै समस्या होइन, यो लामो समयदेखिको समस्या हो। भारतले नेपालसँग कुरा गर्न किन चाहन्न, वान टु वान वार्ता गर्न किन चाहन्न, शक्तिशाली अर्को देश चीनले समेत यसमा किन नजरअन्दाज गर्दै बसेको छ, यसमा कसरी चाहिँ जान सकिन्छ? जान जाँदै
0: हामीले कुराकानी गर्नुपर्छ, केही कुरा त राजनीतिक तहमा नखोल्दासम्म प्राविधिक तहमा अथवा अझ चाहिँ परराष्ट्र मन्त्री तहमा पनि खुल्दैनन्। त्यसैले केही कुराको उच्च स्तरमा प्रधानमन्त्री स्तरमै चाहिँ खोल्नुपर्छ, वार्ताहरू होस् यसमा अनि के गर्न सकिन्छ भन्ने चाहिने जिम्मेवारी दिनुपर्छ जसलाई दिने हो। त्यसैले हाम्रा भ्रमणहरू भेटघाटहरू हुनुपर्छ, यताबाट उता जाने उताबाट यता आउने भन्नेको अर्थ चाहिने के भनेपछि के भारतप्रति चाहिने नै जाने भयो, भारतसँग नै विशेष सम्बन्ध हो भन्ने होइन, जहाँ चाहिने आवश्यकता पर्छ त्यहाँ जाने हो। त्यसैले हाम्रा चाहिने यो घनिष्ठतालाई हेरेर थाँतिभएका विषयहरूमा वार्ताद्वारा समाधान

0: गर्ने हो, समाजद्वारा समाधान गर्नु हो। हामी त मृतहरू मृतहरूका बिचका चाहिँ समस्यालाई एक किसिमले समाधान गरिन्छन्, अमित्रहरूका बिचका समस्यालाई एक किसिमले हेरिन्छन्। त्यसैले हामीले चाहिँ मित्र
1: यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार।
0: धन्यवाद छ। नमस्कार।
2: उहाँ हुनुहुन्थ्यो भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खिम्बम बिदा चाहन्छु। नमस्कार।
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570761 र 98 5570 7053।
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 5780 र 98 5570 2640।
5: It's 7 o'clock। अहिले 7 बजेको छ।
6: खबर तपाईँको समुदायको अनि तपाईँको सरोकारको।
7: खबर तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता।
8: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश।

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। स्वदेश एफएम माडीका स्टेशन म्यानेजर तथा चर्चित पत्रकार दीप्ति विश्वकर्मा राष्ट्रिय दलित पत्रकार महासंघद्वारा स्थापित विक्रम परियार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ। महासंघले दुर्गम क्षेत्रमा रहेर निरन्तर पत्रकारिता गर्दै आउनुभएका विश्वकर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार सोमबार काठमाडौँको चन्द्रगिरीमा आयोजित विशेष कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान हुनेछ। पत्रकारिता मार्फत समाजका आवाजलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका मुद्दाहरू उजागर गरेको योगदानको कदर स्वरूप सम्मान गर्न लागि जनाइएको छ। स्वदेश एफएम र माडी क्षेत्रका सञ्चारकर्मीहरूका लागि यो सम्मान गौरवको विषय बनेको छ। राष्ट्रिय दलित पत्रकार महासंघका रुकुम पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको पहिलो प्राप्तकर्ता विश्वकर्मा बन्नुभएको हो। पत्रकार विक्रम परियारको 2080 चैत्र पहिलो साता बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा निधन भएको थियो। अन्नपूर्ण पोस्ट रेडियो पूर्वी रुकुममा कार्यरत परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ जाँदै गर्दा दुर्घटनामा पर्नु भएको थियो। स्वतन्त्र पार्टी राजसभा भरतपुर महानगर समितिको सभापतिमा सीता गेवाली निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न प्रथम महानगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा गेवालीले 335 मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी सुभाष गैरेले 256 मत प्राप्त गर्नुभएको थियो। यस्तै उपसभापतिमा दिवाकर राज श्रेष्ठ 366 मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी इन्दिरा बरालले 209 मत प्राप्त गर्नुभएको थियो। सचिव पदमा सूर्यराज अधिकारीको मात्रै उम्मेद्वार परेपछि उहाँको निर्विरोध निर्वाचित हुनुभएको हो। सहसचिव पदमा शिवराज सुवेदी 426 मतसहित विजय हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी बोधनाथ सुवेदीले 130 मत प्राप्त गर्नुभएको थियो। कोषाध्यक्ष पद भने पछि मनोनित गर्ने व्यवस्था रहेको जनाइएको छ। अधिवेशनबाट पुरुष 10 जना, दलित 1 जना र महिला 8 जना गरी 21 जना निर्वाचित सदस्य सहित 13 सदस्य नयाँ कार्य समिति गठन गरिएको छ। कार्य समितिका 2 सदस्य भने पछि मनोनित गरिने व्यवस्था रहेको छ। राजसपा भरतपुर महानगर समितिको प्रथम अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भूपदेव शाहले गर्नुभएको थियो। शिक्षासँगै खेलकुद भन्ने नारासहित सञ्चालन भएको विद्यालय स्तरीय छात्रतर्फको फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा कृष्णनगर माविलाई पराजित गर्दै सोमेश्वर मावि सेमी फाइनलमा प्रवेश गरेको छ। सोमेश्वर मावि र कृष्णनगर मावि भिडेकोमा निर्धारित समयसम्म कृष्णनगर माविलाई 2 गोल अन्तरले पराजित गर्दै सोमेश्वर मावि विजयी भएको हो। प्रतियोगिता अन्तर्गत भोलि सोमबार छात्रतर्फ जनकल्याण मावि र खैरनी मावि भिड्ने खेल तालिका रहेको छ। यसै गरी नवौं राष्ट्रिय भलिबल स्थापना दिवस 2083 को अवसरबारे माडीको बसन्तपुरमा युवा विद्यार्थी तथा महिला विद्यार्थी समूह जारी भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार माडी 2 माडी 4 सोझो सेटले पराजित गरेको छ। खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभामा पहिलो पटक सांसदहरूको प्रश्नको जवाब दिन उभिनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विवादको घेरामा परेको छ। विशेष गरी लिपुलेख र लिम्पियाधुराको विवादबारे प्रश्न उठेपछि प्रधानमन्त्री शाहले भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको छ भनी दिनुभएको अभिव्यक्ति संसदमा निकै आलोचित बनेको हो। आइतबारको बैठकमा नेपाल भारत सीमा विवाद र छिमेकी राष्ट्र चीनको विकास अवस्थाबारे उहाँले दिनुभएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल लगायत अन्य सांसदहरूले गम्भीर आपत्ति जनाउनु भएको हो। काङ्ग्रेसकी सांसद बासना थापा र एमालेका सांसद रमेश मल्ले सहित अन्य सांसदहरूले यसलाई गैर जिम्मेवारी र राष्ट्रिय हित विपरीत भएको टिप्पणी गर्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। बिना कुनै आधार वा आधिकारिक प्रमाण यस्तो गम्भीर दावी गर्नुले छिमेकी राष्ट्रसँगको कूटनीतिक सम्बन्धमा समेत असर पुग्न सक्ने उनीहरूको चिन्ता रहेको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कडा प्रतिक्रिया जनाउनु भएको छ। प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिसेको रहेछ भनेपछि सामाजिक सञ्जाल मार्फत सम्पाङले उहाँलाई हुतियार भन्दै कडा आलोचना गर्नुभएको हो। प्रधानमन्त्रीको सम्बोधनका लागि बोलाइएको बैठकबारे पूर्व जानकारी नभएकाले आफू संसद बैठकमा उपस्थित हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ। यसैबीच सीमाविद बुद्धिनारायण श्रेष्ठ नेपालले भारतीय
भारतीय जमिन मिसेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको जिकिर गर्नुभएको छ। प्रधानमन्त्रीले संसदमा बोल्नु भएको मैले पनि सुने। श्रेष्ठले भन्नुभयो, नेपालले भारतको जमिन मिसेको र अतिक्रमण गरेको छैन। तराई क्षेत्रमा सीमा पार जोतकमोत भएको कुरालाई प्रधानमन्त्रीले त्यसरी बुझ्न नहुने श्रेष्ठको भनाइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री डाक्टर धवल शमशेर राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन्। उहाँले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताउनु भएको हो। बिहिबार अपील जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा डाक्टर राणाले विगत 4 वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गरे तापनि पार्टी सफल हुन नसकेको उल्लेख गर्नुभयो। अन्तिम साता सम्पन्न नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले पार्टीको विधान परिवर्तन गरेको छ। विधान महाधिवेशनबाट पार्टी नेतृत्व समेत परिवर्तन गरेको काङ्ग्रेसले विधान समेत परिवर्तन गर्दै 9 नयाँ व्यवस्था राखेको हो। नेपाली काङ्ग्रेसको विधान 2017 11 पटक संशोधन गर्दै काङ्ग्रेसले 9 नयाँ व्यवस्था राखेको हो। विधानमा 2082 भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन, पार्टीबाट निर्वाचनमा उम्मेद्वार छान्न प्राइमरी इलेक्सन, पार्टी प्रवेशमा ल्याटरल इन्ट्री, पार्टीको लिडरसिप एकाडेमी, जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने सहितका 9 व्यवस्था विधानमा राखिएको हो। राष्ट्रसभाबाट निर्वाचन सम्बन्धी 2 विधेयक पारित भएका छन्। सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरिएको हो। यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो। आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद आशिका तामा आक्रोशित रूपमा प्रस्तुत हुनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रश्नको जवाब दिएर बाहिरिएपछि विपक्षी दल एमाले, श्रम संस्कृति लगायत पार्टीका सांसदहरूले नियमापत्ति गरिरहेका बेला तामाङले आक्रामक व्यवहार देखाउनु भएको थियो। तामाङ आफ्नो सिटबाट उठेर अगाडि बढ्न थालेपछि उहाँलाई रासपाकै सांसदहरूले रोक्नु परेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिएको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीको प्रश्नको जवाब दिँदै भिजिट भिसामा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भएको अवस्थामा विदेशमै बसेर भए पनि कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको अवगत गराउनुभयो। रोजगारीको अवसर दिने बहानामा नेपाली नागरिकलाई झुटा आश्वासन दिएर भारतमा बन्धक बनाइएका 453 जनालाई नेपाल फर्काइएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक

ओम प्रकाश पुन मगर स्थानीय 56 वर्षीय तीर्थ बहादुर थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक डीएसपी वरुण बहादुर सिंहका अनुसार अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी सुरु भएको डीएसपी सिंहले जानकारी दिनुभयो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: चर्चा परिचर्चा गर्नेछौ, तर प्रधानमन्त्री बालिन शाहले भारतको भूमि नेपालले पनि अतिक्रमण गरेको भनेर संसदबाटै बोलिदिनु भएछ। यस्तो पनि छ र डाक्टर साहब, तपाईँ त नेपालको राजनीतिमा लामो समयदेखि हुनुहुन्छ, भारतको सीमा भारतको भूमि नेपालले मिच्याएको छ र अहिलेसम्म?
1: त्यो मलाई थाहा भएन, उहाँले कसरी बोल्नुको थाहा छैन, तर आजसम्म नउठेको प्रश्न हो यो, जानकारी भएको विषय भएन मलाई।
0: भनेपछि भारतको सीमा अतिक्रमण गरेको छैन नेपालले?
1: त्यो गरेकै छैन नि, किनभने नेपाल जस्तो एउटा सानो देशको एउटा सम्भव पनि हुँदैन। पहिलो कुरा त होइन, सानो शक्तिको सानो नायक हुन्छ, त्यस कारणले यो प्रश्न न भारतले कहिले उठाएको छ न हामीले यसमा कहिले जवाब दिनु परेको अवस्था छ। त्यस कारणले यो मैले चाहिँ बिल्कुल थाहा नपाएको विषय हो।
0: तर प्रधानमन्त्रीले त कहाँबाट पत्ता लाउनु भएको छ त्यसो भए?
1: त्यो उहाँलाई नै सोध्नु होला, मलाई सोध्नु होइन नि त।
0: आज चाहिँ जुन किसिमले पार्लियामेन्टको दृश्य तपाईँहरूले देखिराख्नु भएको छ, हिजो प्रश्नोत्तर कार्यक्रममा पनि उहाँले जवाब दिने कार्यक्रम सभामुख पनि एकपटक अलमलमा परेको विषय,
1: मलाई पार्लियामेन्टको अहिले नसुन्नु होला है, म पार्लियामेन्टको सबै कुरा फलो गरिरहेको हुन्न कि, म पार्लियामेन्टमा छैन, सबै कुरा मलाई जानकारी हुँदैन, मसँग सरकारवाला विषय मात्रै सोध्नु होला।
0: हामी बजेटको विषयमा कुराकानी गर्छौँ, बजेट त राम्रो आयो नि यसपालि होइन? डाक्टर सोनी माग्लेजीले चाहिँ करिब करिब भोल्युम बढाएर बजेट ल्याउनु भयो, यसको बजेटको अहिलेको यो चित्र जसरी आएको छ, रूपरेखा, यो कार्यान्वयनका जटिलता, चुनौती वा सम्भावनाहरूलाई कसरी हेर्नु भएको छ?
1: पहिलो कुरा त जुन ढङ्गले यो बजेट आएको छ, त्यो नियमित हिसाबले नै आएको छ, विगतका प्रोग्रामहरूलाई यसले क्यारी अन गरेका छ, केही केही थोर बहुत सामान्य नयाँ कुरा पनि गरे जस्तो देखिन्छ, हरेक अर्थमन्त्रीले केही न केही नयाँ कुरा गर्ने चाहना हुन्छ, इच्छा हुन्छ, त्यो स्वाभाविक भएर नै नयाँ मान्छेको एउटा अदला बदलीको कारण पनि त्यो हो। त्यस्तो ठुलो त्यसले आमूल हुन्छ नि नयाँ कुरा यसले केही गरेका छैन, पहिलो कुरा मेरो बजेटको बारेको टिप्पणी। दोस्रो कुरा, विगतका अर्थमन्त्रीहरूलाई एउटा प्रश्न आउने गर्थ्यो जहिले पनि, त्यो प्रश्न उहाँले फेरि छोडेर जानुभयो, त्यो नदिएको भए हुन्थ्यो भन्ने थियो मेरो। त्यो भनेको के भने, बिना स्रोत बिना आधारमा चाहिँ बजेटको, स्रोत बिनाको चाहिँ बजेट आयो, यो बजेट कार्यान्वयन हुन्न भन्ने जो प्रश्न विगतमा उठ्ने गर्थ्यो, सायद पहिलेकै अर्थमन्त्रीले पनि यो प्रश्न गए वर्ष गत वर्षको बजेटको सन्दर्भमा टिप्पणी गर्दा सायद उठाउनु भएको थियो होला। आज उहाँको निम्ति पनि यही प्रश्न फेरि दोहोरिएको छ। किन दोहोरिएको छ भन्दा, 21 अरब 34 अरबको चाहिँ लक्ष्य जो छ, त्यो चाहिँ स्रोतबाट पुरा गर्न सक्ने अवस्था देखिन्न, सरसर्ति हेर्दा पनि उहाँले पनि त्यसलाई चाहिँ एस्योर्ड गर्न सक्ने कुनै आधार देख्दिनँ म। त्यस कारणले पनि जुन प्रश्न विगतका अर्थमन्त्रीहरूको सामु उभिन्थ्यो, आज त्यो प्रश्न उहाँको सामु पनि उभिएको छ, अर्थात् यो बजेट कार्यान्वयन हुन सक्दैन या ठुलो चुनौती छ, र वर्षको मध्यावधि समितिपछि फेरि बजेटको आकार घटाउनु पर्ने अवस्था हुन्छ, जुन कुरा यसपटक भएको थियो फेरि अर्को पटक पनि त्यही हुने भयो भन्ने मात्रै मलाई चाहिँ लागेको छ, चिन्ता लागेको छ। त्यो नगरिदिएको भए राम्रो हुन्थ्यो भन्ने मेरो चाहिँ सुझाव थियो।
0: नवप्रवर्तनमा, प्रविधिका क्षेत्रमा त बजेटले राम्रो होइन अपेक्षा गरेका छन् त, एम्बिसन निकै ठुलो ल्याएर आयो नि त होइन बजेटले?
1: होइन, यो नवप्रवर्तन आदि ठिक

0: चार अरब रुपियाँ राखेको कुरालाई तपाईँले बिल्कुल टर्निङ पोइन्ट भन्दा यो अलि अगाडिदेखि नै बहस हुँदै आएको विषय पनि थियो। खास गरी नवप्रवर्धन रिसर्च आरएनडीमा चाहिँ सरकारले खर्च गर्नुपर्छ जिडिपीको 1% भन्ने त धेरै अगाडि म नै अर्थमन्त्री भएको बेलामा यो विषय उठाएर मैले अगाडि सारेको त्यस बेला 1 अरब रुपियाँ चाहिँ स्टार्टअपलाई पैसा दिने भनेर चाहिँ अर्थ मन्त्रालय अन्तर्गत राखेर त्यो त्यसको वितरण पक्ष राम्रो भएन तर यो कन्सेप्ट त्यस बेला पनि आएको थियो र त्यो बजेटमा रहँदै आयो तर कार्यान्वयनको पक्ष एकदमै अँध्यारो रह्यो। त्यो एकदमै त्यसप्रति मेरो चाहिँ दुःख छ, दुःख लाग्छ किनभने आएका कन्सेप्टहरूको कार्यान्वयन एकदमै तीव्रताका साथ त्यो तत्परताका साथ नगर्ने हाम्रो सरकारी क्षमताको कारणले गर्दा चाहिँ हामीले सरकार यसको आलोचना र मार खानु परेको छ। अब अहिले पनि त्यो 4 अरब उहाँले राख्नु भएको छ, त्यो राम्रो कुरा हो, त्यो राम्ररी सदुपयोग होस् भन्ने म चाहन्छु किनभने पैसा राखेर बजेटमा चाहिँ शीर्षकको झुन्ड्याएर मात्रै हुँदो रहेछ। विगतका अनुभवले के देखाउँछ भने राखेका योजनाहरू कैयौँ चाहिँ के भने कार्यान्वयन हुँदैनन्, नगएपछि जनताले के भन्छन् भने तिम्रो चाहिँ के भने बजेट त कार्यान्वयनबाट नै मान्छेले माप्ने मापन गर्ने हो नि, मेजर गर्ने हो नि, कागजको चाहिँ मापन त गर्दैन। त्यस मानेमा उहाँले ल्याउनु भएको कुरामा ठिकै छ, त्यसमा कुनै ऊ छैन, तर यो नितान्त नयाँ पनि होइन। मैले यहाँलाई भन्न खोजेको कुरा के भने विगतमा पनि थियो 1 अरब रुपियाँ त्यस बेला पनि राखिएको थियो, वर्षको अन्तमा चाहिँ 4 करोड 5 करोड मात्रै चाहिँ निकासा भयो भन्ने मैले सुने किनभने म त छोडेर हिँडेँ होइन। त्यस कारण यस्तो हुँदै आएको छ, अहिले यस्तो नहोस् भन्ने चाहिँ मेरो चाहिँ आग्रह छ।
1: जस्तो साहब एउटा कुरा मैले हिजोसम्मको डेटमा हेर्दाखेरि करिब 10.25 खर्ब चाहिँ राजस्व उठ्या छ, अब हामीसँग एक महिना मात्र बाँकी छ, करिब करिब 12.25 खर्ब बराबरको हाराहारीमा राजस्व उठ्ला, तर उहाँहरूले 14.5 खर्ब बराबरको अपेक्षा चाहिँ अब आगामी वर्षको राजस्वको लिनु भएको छ होइन। ऋणको कुरा पनि त्यस्तै छ होइन, आन्तरिक ऋणको कुराहरू छन् भोलि। अब यी स्रोत व्यवस्थापन गर्न नसकेको खण्डमा मलाई लाग्छ 4 अरब खर्ब बराबरको उहाँले ऋणको अपेक्षा गर्नु भएको छ, हामीसँग अहिले 30 खर्ब छ, 4 खर्ब बढिसके पछाडि करिब 34 खर्बको ऋणको भारे हामी टाउकोमा बोक्दैछौँ। प्रत्येक वर्ष 4-4.5 खर्ब त ब्याज र किस्तामा मात्रै हामीले जान्छ, त्यसका लागि ऋणै काट्नुपर्ने स्थिति छ भन्दा अबको अवस्थालाई कसरी चाहिँ एउटा समुन्नत बनाउन सकिन्छ, कसरी चाहिँ देश निर्माणमा
0: दुईटा यसको दुईटा पाटोमा म अलग अलग व्याख्या गरौँला। एउटा राजस्व लक्ष्यको जहाँ तपाईँले कुरा गर्नु भएको छ, यो वर्ष हामीले राजस्वको लक्ष्य 1480 अरब उठाउने लक्ष्य हो, चालु आर्थिक वर्षमा तपाईँले नै भन्नुभयो 10 खरबको आसपासमा छ। अब केही भनौँ न 2 महिना पनि छैन, 1.5 महिना पनि छैन होइन, यो अवधिमा कति म्याक्सिमम् 12 खरबभन्दा माथि जाला भन्ने देखिँदैन, तपाईँकै हिसाबले पनि तपाईँ यो हेर्न सक्नुहुन्छ। 12 खरबबाट अहिलेकै लक्ष्यमा कति नउठ्ने भयो, 2 खरब 80 अरब नउठ्ने
1: भयो
0: होइन त। अर्को साल उहाँले 15 खरब 80 अरबको लक्ष्य राख्नु भएको छ, 1405 अरब 31 करोड चाहिँ राजस्व लक्ष्य छ, 175 अरब चाहिँ प्रदेश र स्थानीय तहमा जाने राजस्व छ। त्यो दुईटै जोडेर कति हुन्छ, त्यो सबै पैसा सङ्कलन चाहिँ कसले गर्छ, सङ्घले गर्छ, र यसको राजस्वको भनेको चाहिँ 1580 अरबको लक्ष्य हो अर्को साल। तपाईँले त्यो जुन 10.25 खरब भन्ने छ नि, त्यो दुईटै प्रदेश र स्थानीय तहमा जाने पैसा सहित जोडेर हो, त्यो अलग होइन त्यो, र अब त्यसलाई अलग अब त्यो दुईटै जोडेर यति छ भनेपछि 1580 अरबको जो अर्को सालको लक्ष्य छ अब आउने साललाई उहाँले राख्नु भएको छ, त्यो हिसाबले चाहिँ अहिलेकोबाट 12 खरब उठ्यो भने 1580 भनेको 3 खरब 80 अरब थप्नुपर्छ, थप्ने भनेपछि कति प्रतिशत भयो, झन्डै भनौँ न 30-31% चाहिँ राजस्व वृद्धि हुनुपर्छ। अहिले चाहिँ कति प्रतिशतमा वृद्धिमा छ, 7% छ, चालु वर्षमा 7% वृद्धिमा छ गएको वर्षको तुलनामा। अब एकैचोटि 30-31% ग्रोथमा जाने जो कुरा गरेको छ बजेटले, त्यो कुरा त किमार्थ सम्भव देखिँदैन, किनभने आजसम्म हुँदै नभएको कुरा हो यो है। सबैभन्दा धेरै राजस्व उठेको भएर 30-31 अरबको के अरे 30-31% बाबुराम भट्टराईजीको पालामा थियो, 25 अरब त्यसपछिको दोस्रो 25% मेरो समयमा थियो, त्यहाँबाट ओह्रालो लाग्यो, हाइएस्ट भनेको त्यही हो, त्यहाँबाट ओह्रालो लागेको लागेको लागेको यात्रा अहिले 7% ग्रोथमा छ. दुई तिन वर्ष अगाडि त माइनसमा पनि थियो होइन, अरू वर्षको भन्दा कम उठ्या थियो. अब त्यो स्थितिबाट हामी गुज्रेर आएका छौँ र अहिले नै अत्यधिक रूपले चाहिँ के भने राजस्व वृद्धिको कुनै ठुलो सम्भावना देखिँदैन. धन धेरै समस्याहरूको बिचमा हामी छौँ. किन समस्याको बिचमा छौँ भन्दा तपाईँको ब्याङ्कहरूमा पैसा थुप्रेर बसिया छ, झन्डै 79 खरब रुपियाँ छ, 58 खरब मात्रै लगानी भएको छ, 21 खरब पैसा लगानी हुन नसकेका देखिन्छ, ऋण लिन नआएको छ. जबकि ब्याङ्कको ब्याज दर चाहिँ एकदमै तल झरेको छ. ब्याज दरको कारण ब्याज घट्दाखेरिमा लोन बढ्छ भन्ने एउटा सिद्धान्त हुन्छ नि, त्यो पनि त्यहाँ देखिँदैन. किनभने व्यवसायको विश्वास बढेको देखिँदैन. त्यो कन्फिडेन्स भनेको कहिले विरोध गर्छ र निजी क्षेत्रले. निजी क्षेत्र भनेको कस्तो हुन्छ भने निजी क्षेत्र कमजोर चाहिँ वर्ग हो के. चुनावमा भोट हाल्यो, एउटा पार्टीले स्वार्थ जित्छ, मत हालिदिने बित्तिकै उलटफेर हुन्छ. राजनीतिक नेताहरूले चर्का कुरा गर्छन्, लापा पनि खेल्छन्. हिजो तपाईँले संसदमा लापा खेल्या देख्नुभयो. यो व्यवसायीले गर्दैन. व्यवसाय चाहिँ जात के हो भने उसलाई सबैसँग डर हुन्छ, उसको पैसा डुब्छ भन्ने डर. होइन, अरूलाई चाहिँ पैसा डुब्छ भन्ने डर छ र तिर्नुपर्छ भन्ने छ र छैन नि. त्यस कारणले उनीहरू त के छ भने ऋण लिएका हुन्छन्, तलमाथि पर्यो भने आफ्नो घर क्या जान्छ भन्ने हुन्छ. छोरा नाति सम्बन्ध चाहिँ के भने छोरा बुहारी छोरी नाति नातिना सम्बन्धलाई चाहिँ एउटा चाहिँ के भने दुःख पाउँछन् भन्ने चिन्ता हुन्छ. ऋण मैले बोकाएर जानुपर्ने स्थिति आउँछ भन्ने हुन्छ, ऊ चाहिँ एकदमै चिन्तित हुन्छ. कसैले लेखिदियो भने पनि, तपाईँहरू जस्तो मिडियाले केही गाली गरिदियो, कोही केही भनिदियो भने पनि ओहो यसले मेरो चाहिँ प्रतिष्ठामा चाहिँ दाग लाग्छ भनेर डराउँछन्. झुटै कुरा भए पनि ऊ डराउँछ, किनभने सत्य कुराको आलोचना गर्दा त मान्छेले यसै डराउनु पर्छ. झुटो कुरा भनिदियो भने पनि डराउँछ. किन डराउँछ? मान्छेलाई चाहिँ झुटो कुराको प्रभाव पर्दैला, कतिको चाहिँ सामु चाहिँ पुष्टिकरण दिएर जानु भन्ने हुन्छ. त्यस कारणले यो निजी क्षेत्र कमजोर हुन्छ. उसले जहिले पनि के हुन्छ नि सरकार र अरू सबै पक्षहरूसँग एक प्रकारको समझदारीमा चाहिँ व्यवसाय गरिरहेको हुन्छ. त्यस कारणले उसले त्यसो गर्नु स्वाभाविक हो. त्यसलाई फेरि यो निजी क्षेत्रको अमैत्री छ भन्न खोजे होइन मैले, होइन, यो अमैत्रीपूर्ण बजेट छ त्यस कारणले भने होइन, मैत्रीपूर्णै होला. तर पनि के हुन्छ भने उसले कहिले पनि गाली गर्दैन. विगतको बजेटमा चाहिँ गाली गरे तपाईँ सुन्नु भएको थियो र जहिले पनि स्वागत गर्छ. अनि फागुन चैततिर लागेपछि भएन भन्न थाल्छ है. यो एउटा जेनरल चलनको तपाईँले यसो सम्झिनुहोस् त, स्मरण गर्नुहोस् त, कारण पनि भएन, यो पनि भएन, अप्ठ्यारो भयो, हला नभयो, यस्तो भयो भन्ने कुरा चाहिँ अलि पछि भन्ने स्थिति हुन्छ. त्यस कारणले उहाँले गरेका कुरालाई मूल्याङ्कनको आधार बनाउनु हुँदैन. त्यो चाहिँ कार्यान्वयन कस्तो हुन्छ भन्ने कुराको बाट हेर्नु पर्यो. कार्यान्वयनका तथ्यगत आधारहरू वस्तुगत एउटा चाहिँ के भने व्यवहारगत हुन सक्ने कुरा छ कि छैन भन्दा मैले देख्दाखेरिमा पहिलो राजस्वको ठाउँबाट यो गाह्रो छ. 30-31% ग्रोथ हुन सक्दैन. त्यसो हुने बित्तिकै राजस्व घट्ने बित्तिकै स्वाभाविक बजेटको आकार घट्नै पर्छ, घट्छ. दोस्रो ऋण चाहिँ अहिले तपाईँले अघि ऋण पनि चर्चा गर्दै हुन्थ्यो, जति भनेको थियो होइन, त्यो अर्को बाटो हो. 233 अरब यसपालि ऋण लिने भनेको थियो वैदेशिक ऋण. अब अहिलेसम्म 156 अरब मात्रै आएको छ भने जति त्यो पनि आउँदो रहेछ विदेशी ऋण, होइन. अनि विदेशबाट हामीले चाहिँ अनुदान प्राप्त गर्छौँ भनेर हामीले 53 अरब 45 करोड लक्ष्य राखेको मध्येमा अहिलेसम्म 32-33 अरब 32 अरब भन्दा माथि गएको छैन. भनेपछि त त्यही एमसिसीको पैसा अलिकति आएको छ यस वर्ष, त्यस कारणले अलिकति त्यो पनि गएको नत्र भने माथि जाने स्थिति देखिँदैन थियो. यदि पनि हुँदैन थियो 5-7-10 अरब भित्र सीमित हुने गरेका थियो. यो जम्मै कारणहरूले गर्दाखेरिमा एउटा राजस्व नपुग्ने, अर्को विदेशी सहायता कम हुने, तर आन्तरिक ऋण चाहिँ जति भने त्यति नै लिनुपर्ने एउटा बाध्यात्मक छ. किनभने अरू आएन भने आफ्नो हात जगन्नाथ भन्छन् नि, आफ्नो हातमा भएको हुनाले सरकारले त्यो काम गर्न चाहिँ सजिलो छ. अब 362 अरब चाहिँ यसपालि लिने भनेको, 280 अरब करिब लिइसकेका छ. अझ अब वर्षान्त बाँकी नै छ, खास गरी यो अन्तिम क्लोजिङको पनि अन्तिम महिनामा सबै हिसाबको राफसाफ गर्ने हुन्छ, त्यो बेलामा कतिपय कुरा लिनुपर्ने होला. त्यस कारणले गर्दा अर्को साललाई अब 247 अरबको वैदेशिक ऋणको पक्ष होस् साथै 10 अरबको आन्तरिक ऋणको पक्ष होस् यो दुइटै चाहिँ के भने अब तपाईँले भने एउटा आन्तरिक ऋण बढेर जाने कुरा भयो वैदेशिक ऋण पनि बढेर जाने भयो तिर्ने क्षमता चाहिँ बढ्दाखेरिमा राम्रो हुन्छ तपाईँले भने जस्तो फ्याट फ्याट दब चाहिँ जोडिएर जाने चाहिँ होइन फेरि है त्यो मिसगाइड गर्नु हुँदैन 30 छ अब चाहिँ 4 ल्याएपछि 34 हुन्छ होइन यसबारे तिर्ने पनि त राखेको छ नि त जस्तो 410 मध्ये 245 अरब 246 अरब चाहिँ समावेशको भुक्तानीको लागि चाहिँ पैसा राखेको छ
1: होइन
0: ऋणबाट लिएर ऋणै तिर्ने स्थिति छ कि हाम्रो चाहिँ अरू हाम्रो राजस्वबाट चाहिँ बचत पैसाबाट दिनुपर्ने हुन्छ होइन हाम्रै आफ्नै सरकारी ट्रेजरीबाटै दिने हो त्योबाट भए पनि ऋणले पनि त्यो ट्रेजरीमा आउँछ या हाम्रो राजस्व भए पनि त्यसैबाट तिर्ने हामीले झन्डै झन्डै अहिले स्थिति के छ भने हाम्रो पिक्चर चाहिँ कस्तो छ भने 1200 राजस्व उठ्दाखेरिमा प्रदेश र स्थानीय तहमा 1/3 जान्छ अनि तलब भत्ता पेन्सनमा 1/3 जान्छ अनि 1/3 समावेश भुक्तानीमा जान्छ भने त हामीलाई त विकासको लागि त पूर्वाधार निर्माणको लागि त पैसै बच्दैन त्यो त्यसको लागि या त हामीले वैदेशिक ऋण वा सहायतामा भर पर्नु पर्यो या त हामीले आन्तरिक ऋणमा भर पर्नु पर्यो भनेपछि हाम्रो डेभलपमेन्ट कस्टिङ नै एकदमै महँगो हुँदैछ किनभने जब ऋण लिएर चाहिँ हामीले चाहिँ पूर्वाधार निर्माणमा जानुपर्ने स्थिति आउँछ भने त हाम्रो लागत त यसै पनि महँगो हुन्छ नि पहिलो त सरकार प्रभावकारी छैन हुँदैन कहिले पनि अनि सरकारी खर्च गर्ने प्रणाली प्रभावकारी नहुने तर ऋण लिएर चाहिँ गर्नुपर्ने भयो भने आफ्नो राजस्वबाट गर्न पाउँदा केही पनि त ऋण तिर्नु नपर्ने अवस्था हुन्थ्यो नि होइन त्यो पनि अवस्था छैन अहिले त्यस कारणले हाम्रो चाहिँ यो अर्को सालको चाहिँ राजस्व लक्ष्य अब बनाउने जस्तो भन्नु एउटा सानो कुरा भनेर भन्छु अब चालु खर्च चाहिँ अहिले जति राखेको छ झन्डै झन्डै चालु खर्च हाम्रो चाहिँ छेउछाउमा पुग्छ तर जसले हाम्रो आर्थिक वृद्धि गर्नलाई मद्दत गर्छ त्यो चाहिँ पुँजीगत खर्च भन्ने गरिन्छ त्यो चाहिँ झन्डै झन्डै 25% मात्रै खर्च भएको छ अहिलेसम्म 407 अरब चाहिँ खर्च गर्ने भनेको ठाउँमा चैत मसान्तमा 96 अरब खर्च भएको थियो वैशाख भरिमा अलिकति बढायो होला भनेपछि यो 1.5 अरब भन्दा माथि जान सक्ने कुनै सम्भावना देखिदिन म 4 खरबमा भनेपछि त त्यो 30% हाराहारी भन्दा माथि खर्च नहुने लक्ष्य भन्दा अनि अर्को साल पनि 431 अरब चाहिँ गर्छु भने त त्यो पनि माथि नजाने अरू खर्च चाहिँ राजस्व पनि नउठ्ने ऋण पनि कमाउने आन्तरिक ऋण चाहिँ बढेर जाने यो खालको चाहिँ स्थिति हुँदा 21 खरब 34 अरब मध्ये 18.5 खरबको आसपासमा मात्रै बजेट चाहिँ एक्ज्याक्ट रहन्छ भन्ने म देख्छु अब त्यो चाहिँ 18.5 भनेपछि 19.5 20 झन्डै चाहिँ 21 भनेपछि म्याक्सिमम भए 19 होला 2 खरब 2.25 खरब भन्दा बढी चाहिँ अहिलेको बजेटको आकार चाहिँ वर्षान्तमा पुग्दा घट्छ त्यो घट्ने हुँदा कहाँ घट्छ भन्दा चालु खर्च घट्दैन समावेश भुक्तानी पनि घट्दैन तलब भत्ता पनि घट्दैन घट्ने कहाँ पुग्छ भन्दा कुन खर्च घटाउनु पर्ने हुन्छ भन्दा हामीले पुँजीगत खर्च घटाउनु पर्ने हुन्छ पुँजीगत खर्च कटौती गरेर अथवा घट्ने स्थितिबाट हामीले 7% लक्ष्य जो ग्रोथ राखेका छौँ 6% यो मूल्य के अरे मुद्रास्फीति राखेका छौँ त्यो 13% अथवा 13.42% एभरेज ग्रोथ नभइकन यो टार्गेट पुग्दैन जो यस वर्ष पनि थियो 6.5% उठाउने ग्रोथमा जान्छौँ भनेको थियो अहिले कति छ उहाँले भन्नुभएको छ 3.85% ग्रोथमा छौँ हुने सक्ने सम्भावना छ भनेको छ त्यो पनि ठ्याक्कै हुन्छ भन्ने छैन किनभने अन्तिममा अझ खर्चको बाँकी नै छ होइन भुक्तानी गर्नु बाँकी नै छ
1: अब जाँदा जाँदै अब धेरै नेपालीहरूले चाहिँ अपेक्षा गरेको सुन्न चाहेको एउटा विषय पनि छ किनभने नेकपा एमाले भित्रको जुन अहिलेको विवाद छ नि त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ अब शल्यक्रिया नै गर्नुपर्छ भन्ने ढङ्गले जानुभएको थियो तर पेन किलरले सन्चो भयो होइन अहिले
0: त्यो विषयमा अझै आज त्यो छलफल गरौँ न तपाईँले अहिले आम रूपमा नेकपा एमाले को भित्र कार्यकर्तादेखि समर्थक नेता जम्मैले उठाएको प्रश्न हो यो पार्टी सामान्य सुधारबाट मात्रै होइन यसमा ठुलो रेभोल्युसनको खाँचो होइन रिफर्म होइन रेभोल्युसन आवश्यक छ
1: आवश्यक छ
0: समग्र होइन अनि सबै कुराको यसको विचारदेखि लिएर सङ्गठनदेखि लिएर नेतृत्वदेखि लिएर सङ्गठन बन्द गर्ने पद्धतिदेखि लिएर पार्टी सदस्यता दिने पद्धतिदेखि लिएर सबै कुराको चाहिँ के भने पुनर्गठनको खाँचो छ होइन कार्यशैलीदेखि लिएर समग्र कुराको चाहिँ परिवर्तनको खाँचो छ त्यो नगरेसम्म हामी अगाडि जान सक्दैनौँ र त्यसको लागि चाहिँ अब अहिले पनि सचिवालय सेन्ट्रल कमिटीमा छलफल चलिरह देखिन्छ होइन एउटा कार्यदल बनिया छ अब यसले कस्तो नतिजा ल्याउँछ कस्तो सिफारिस गर्छ त्यो निर्णय कसरी हुन्छ किनभने अन्य कार्यदलहरू जस्तै सामान्य चाहिँ काम चलाउ

0: को नियत एउटा चाहिँ नि नियमितता चाहिँ बनाइदियो समितिले एउटा चाहिँ के भने रिपोर्ट दिउँ भनेर मात्रै आउँछ कि साथै
1: त्यसपछि जुनसुकै विक्रमबाजी गरे पनि अहिलेको नेतृत्वबाट सम्भव हुँदैन अब नयाँ ढङ्गले चाहिँ अगाडि बढ्नुपर्छ त्यसको विकल्प छैन जस्तो होइन
0: होइन त्यो त हामीलाई भनौँ न कहिले पनि जस्तो टेस्टिङ के होले भयो भने नतिजा नै हो नि कसैले पनि उच्चतम उपलब्धि लिँदा पनि नेतृत्वले लियो भन्छन् नेतृत्वलाई जस जान्छ सरकारले राम्रो गर्यो भने कसलाई जान्छ जस जस कुनै मन्त्रीले गरे नि प्रधानमन्त्रीलाई जान्छ नि होइन र प्रधानमन्त्री नै त्यसको लागि चाहिँ मुख्य पात्र नहुन पनि सक्छ कहिले काहीँ अरूले गर्दै आउन सक्छ तर जस कसलाई जान्छ प्रधानमन्त्रीलाई जान्छ खराबी भयो भने खराबी भयो भने कसलाई जान्छ उसैलाई जान्छ नि त किन अरू
1: नियन्त्रण
0: तर मुख्य जवाफदेही को हुन्छ वडाको कारणले चाहिँ वडाको सदस्यले राम्रो काम नगरे हुनाले यो नतिजा आयो भन्ने निष्कर्ष निक्लिन्छ र होइन त्यसो भए त उपलब्धि लिँदा पनि वडाको कारणले लिएको भन्न सक्नु पर्यो नि त्यो त हुँदैन कसैले भन्दैन भन्छ पार्टीहरूमा राजनीतिमा त्यस्तो देखिन्छ यसको चाहिँ जस्तै हामीले लिनुपर्छ भन्छौँ होइन हामी माथि तर स्वाभाविक छ सबभन्दा धेरै जिम्मेवारी सबभन्दा जिम्मेवार ठाउँबाट चाहिँ हुन्छ
1: छोड्नका निम्ति त पार्टी अध्यक्ष तयार हुनुहुन्न किनभने भर्खरै मात्र महाधिवेशन भएको छ एघारौँ महाधिवेशन
0: त्यो विषय अर्कै हो त्यो छलफल त हामी फेरि पनि गरौँला तपाईँले भने कुरामा कहाँ पुग्छ परिस्थितिले कहाँ चाहिँ मान्छेलाई धकेल्छ भन्ने कुरा मान्छेको इच्छाले मात्रै निर्णय गर्ने स्थिति बन्दैन नि परिस्थितिले नै त्यो ठाउँमा पुर्याउँछ कि त्यस कारणले कुनै पनि कुराको समीक्षाको पनि आधार चाहिँ परिस्थितिले सिर्जना गर्ने हो राम्रो भइरहेको बेला समीक्षा गर्नुपर्ने हुँदैन नराम्रो हुँदा नै समीक्षा हुन्छ धेरै जसो होइन
1: यस विषयमा थप कुरा गर्नुहोला डाक्टर साहब अहिलेको लागि समय दिनुभयो सुझाव दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद नमस्कार उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता डाक्टर सुरेन्द्र पाण्डे आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुन्
2: जनता धेरै कुरा जान्न चाहन्छन् त्यसका लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री अर्थविद प्राध्यापक डाक्टर गोपीलाल नेउपाने र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्की आउनुहोस् सुरु गरौँ दिपेन्द्र बहादुर छेत्री गोपीलाल नेउपाने र गणेश कार्कीसँग जनता जान्न चाहन्छन् दिपेन्द्र बहादुर छेत्री प्राध्यापक डाक्टर गोपीलाल नेउपाने र गणेश कार्कीजी यहाँहरू तिनैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु
3: धन्यवाद
4: धन्यवाद
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटले मुलुक अब स्वर्णिम युगतर्फ प्रवेश गरेको
3: प्रवेश मात्रै भन्नुभयो भने अहिले आशा गरौँ बल्ल पेश गरेको दुई दिन भएको छ निराशाको कुरा गर्नु भएन तर यो बजेटले दुई दिन त कुरा सेट गरेको छ भनेर भन्नुभएको छ शासकीय व्यवस्था परिवर्तन एउटा है विगतको संस्कारमा परिवर्तन ल्याउने है र आशा पनि जगाउने
2: उहाँले 21 अर्ब 24 अर्ब 34 करोडको बजेट प्रस्तुत गर्नुभएको छ यो बजेटले जनताको भान्सामा परिवर्तनको महसुस हुन्छ कि हुँदैन
3: अब पैसाले मात्रै भन्यो भने त गएको साल पनि झन्डै झन्डै 20 खर्ब जस्तोको थियो छ महिनामा यति त प्रयोग गर्न खर्च गर्न सकिँदो रहेछ भनेर कायलनामा लिएर करिब करिब 18-24% जस्तो घटाएर ल्याउनु भएको थियो नि त त्यस कारणले अहिले नै त्यति आशावादी नहौँ र 25% संशोधित बजेटभन्दा 25% थप ल्याइया छ भन्ने भएपछि विकास निर्माणको कामको निमित्त हामी एकदम दत्तचित्त छन् सपना देखाएका छौँ भनेर आउनुभएको हुनाले ल गर्न सक्नुहुन्छ भनेदेखि भनेर सबैले सहयोग गर्ने अवस्था हो भन्न चाहन्छु मैले तर पुँजीगत खर्च जम्मा 20% टोटलको जे एलोकेट गर्नुभएको छ त्यत्तिकै हारिमा वित्त व्यवस्थापन ऋणको सामा र ब्याज तिर्नलाई गर्नुभएको छ भनेपछि हिजोको ट्रेन र आजको ट्रेनमा त्यति साह्रो फरक देखिँदैन होइन तर जति एलोकेट गरिएको छ पुँजीगत खर्च त्यो सबै खर्च गर्ने वातावरण चाहिँ ल्याइदिनु भयो भने जुन कुराको सङ्केत एउटा देखिएको छ मैले धेरै ठाउँ भन्ने गरेको छु निर्माण त्यो कार्यान्वयन गर्ने कर्मचारी हो उहाँको तलब बढाइदिनु भएको छ आशा गरौँ ठिक हुन्छ
2: डक्टर नेउपाने जनताको जीवनस्तर उकास्ने गरीको बजेट छ कि छैन अहिलेको बजेट केही व्यक्तिहरूले महत्त्वाकांक्षी भनेका छन् केही व्यक्तिहरूले स्वाभाविक हो भनेका छन् अनि केही व्यक्तिहरूले कार्यान्वयन योग्य बजेट छ, यदि बजेट कार्यान्वयन भयो भने ड्रास्टिक चेन्ज आमूल परिवर्तन सम्भव छ भनिएको छ। तपाईँलाई के लाग्छ?
3: सम्भव थियो र सम्भव छ, किनकि जुन पोलिटिकल स्ट्रेन्थका साथ यो अहिलेको सरकार बनेको छ, इतिहासमा विरलै यस्ता अवसरहरू आउँछन् होइन। तर अहिले समस्या के हो भने, जस्तै बिजुलीको भाउ बढ्यो होइन, 13% भ्याट लगाइदिया छ प्रति युनिट, 50 माथि युनिटमा, त्यसले स्वाभाविक रूपमा बिजुलीको चार्ज बढ्यो होइन, मान्छेको इन्कम चाहिँ नहुने तर खर्च बढ्ने। जस्तै खास गरिकन मिडल क्लासलाई उहाँहरूले फोकस गर्नुभएको छ, मिडल क्लासले बिजुलीको कन्जम्सन अलिक बढी गर्छ, मिडल क्लासले नै तपाईँको बोर्डिङ स्कुलहरूमा मिडल क्लास नै जान्छ लिएर होइन, बच्चा लिएर बोर्डिङ क्लासमा बोर्डिङ स्कुलमा जाने मिडल क्लास नै हुन्छ। र तपाईँलाई अर्को भनौँ, यो हेल्थ सेक्टरमा पनि प्राइभेट सेक्टरमा जाने चाहिँ खास गरिकन मिडल क्लास नै हुन्छ, किनभने उसलाई फुर्सद हुँदैन। मिडल क्लास भनेको चाहिँ के हो भने, तपाईँको वर्क फर मनी, पैसाको लागि काम गर्ने वर्ग हो त्यो। जब पैसाले पिपुलको लागि काम गर्न थाल्छ त्यो चाहिँ अप्पर क्लास हुन्छ होइन। वेन मनी वर्क्स फर पिपल, पैसाको लागि काम गर्छ त्यो चाहिँ अप्पर क्लास हुन्छ। मनी नै नभएको मान्छे पुअर क्लास हुन्छ, र मनीको लागि पैसाको लागि काम गर्ने चाहिँ मिडल क्लास हुन्छ।
2: गोपीलालजी, ठ्याक्कै तथ्यमा टेकेर कुरा गर्दाखेरि, जसरी अहिले पुँजीगत खर्च, वित्तीय व्यवस्थापन र चालु खर्चमा बजेट विनियोजन गरिएको छ नि, यो विनियोजित बजेटले मुलुकमा केही आशाको दियो बाल्न सक्छ?
3: मैले त्यस्तो देखेको छैन अहिले, किनभने डेफिसिट बजेट यति धेरै भइसकेको छ, हामीले चालु यो वर्ष पनि हामीले 10 खर्ब जति हामीले रेभिन्यू जेनेरेट गर्न सकेका छौँ होइन, 10-11 खर्ब धेरै उठेको भएदेखि 10 खर्बको रेन्जमा हुनुपर्छ मेरो विचारमा। 10 खर्ब हामीले रेभिन्यू जेनेरेट गरेका छौँ यो वर्ष, त्यस्तो इकोनोमिक एक्टिभिटी त्यति धेरै भइसकेको छैन ताकि 4 खर्ब बढोस्। 14 खर्बको उहाँले रेभिन्यू जेनेरेट गर्छु भनेको छ होइन, एउटा त्यो नै हाई एक्सपेक्टेसन हो, अर्थात् त्यो जानी जानी त्यसलाई लिएर जान खोजेको हो, किनभने उहाँको करेन्ट एक्सपेन्डिचर त 13 खर्बको नियरली छ। करेन्ट एक्सपेन्डिचरलाई तपाईँको चालु खर्चलाई म्यानेज गर्नको लागि उहाँले 14 खर्ब भनेर भन्नुभएको छ, र जादुको छडी सरकारसँग हुँदैन कि 10 खर्बको रेभिन्यू उसले 14 खर्ब उठाउन सक्छ भनेर भन्न सक्ने अहिले त्यस्तो सलिड आधार छैन होइन, पहिलो कुरो। दोस्रो कुरो म तपाईँलाई भन्छु, अलरेडी हामीसँग डेप्ट फाइनान्सिङ धेरै भएको छ होइन, तपाईँले घाटा बजेट प्रस्तुत गर्दै आएका छौँ हामी। घाटा बजेट भनेको चाहिँ के हो भने, तपाईँले कतै न कतैबाट त्यो पैसा त परिपूर्ति गर्नु पऱ्यो नि त, त्यो भनेको चाहिँ तपाईँले आन्तरिक लोन लिनु पऱ्यो, बाह्य लोन त आउँदैन। त्यसो गर्दा लोन बढ्दै गएर मलाई के लागेको छ भने, अब दिपेन्द्रजी हुनुहुन्छ, मैले अहिले के देखेको छु भने, लगभग 35 खर्बको रेन्जमा हाम्रो अब सार्वजनिक ऋण, सार्वजनिक भनौँ न अहिले सार्वजनिक ऋण हुनेवाला छ। 35 खर्ब भनेको चाहिँ त्यो बिग नेपालीहरूको लागि, किन त्यो सम्पूर्ण बजेट चाहिँ कन्जम्सनमा जान्छ, त्यो प्रोडक्सनमा जान पाएको भए हुन्थ्यो, कन्जम्सनमा जाने भएको हुनाले मलाई तपाईँले भने जस्तो होइन, जुन काया पलट गर्न सक्छ सक्थ्यो, तर त्यो दिशामा यो बजेट छैन।
2: गणेश कार्कीजी, तपाईँ पानको अध्यक्ष, निजी क्षेत्रले स्वर्णिम बजेटको हार्दिकतापूर्वक स्वागत गर्छ कि बजेटमा हाम्रा यी एजेन्डाहरू चाहिँ समावेश गरेको भए अझै सुनमा सुगन्ध हुने थियो भन्ने लाग्छ?
4: यस्तो रहेछ, जस्तो हामीले अब इन्टायर बजेटको कुरा गर्दा त अब थुप्रै सेक्टरहरूले राम्रो छ भनेको छ, र वास्तवमा कुनै पनि बजेट पूर्ण हुँदैन कि, काहीँ न काहीँ एउटा न एउटा दोष लगाउने ठाउँ भइरहेको छ, र वास्तवमा हुन त अब ठुल्ठुला विकसित देशहरूमा पनि त्यो छ। र जस्तो हामीले ऊर्जाको क्षेत्रमा अलिकति आश गरेको, र वास्तवमा नेपालको अर्थतन्त्रलाई अलिकति सुधारमुखतिर लाने सेक्टर भनेको ऊर्जा भनेर सरकारले मानेको छ, र हुन त पहिलेका सरकारहरूले पनि मानिराखेको कुरा हो।
2: नेपालमा सम्भावना भने कि ऊर्जा, जल स्रोत हो,
4: ऊर्जा हो, र ऊर्जा
2: पर्यटन
4: है, ऊर्जा पछि मात्र अन्य अन्य सेक्टरहरू आउँछ कि, त्यसपछि अन्य अन्य सेक्टरको कल्पना गर्न सकिँदैन अहिले, किनभने ऊर्जा भएन भने। र अहिले वास्तवमा निकै अलिकति विवादित विषय भएको थियो पहिलो वर्षदेखि नै, यो गत वर्ष यो के अरे सानसानो आयोजनाहरूलाई पिपिए गरिदिइराखेको थियो 10 मेगावाटसम्मको लागि, र यो टेक एन्ड पेको इस्यु आइसकेपछि त्यो विवाद हुन त, यो
2: टेक अर पे विवाद त होइन, अगाडिदेखि थियो
4: टेक एन्ड पे भनेर आइसकेको थियो बजेटमा, र अहिलेको बजेटले चाहिँ कस्तो भने 10 मेगावाटसम्मका आयोजनाहरूलाई टेक अर पेका आधारमा पिपिए गरिनेछ भनेर भनिसकेको छ। सानसानो प्रोजेक्ट लिएर बसेका धेरै छन्, कम्तीमा राहत त भयो, सरकारले लाइसेन्स त बाँडेका छ नि त, त्यस कारण तिनीहरूलाई राहत भएर अर्को
2: तपाईँहरूको ठ्याक्कै असन्तुष्टि चाहिँ कहाँनिर छ?
4: होइन
2: निजी क्षेत्र होइन, त्यो पनि ऊर्जा उत्पादकहरूको संस्था नेपाल होइन,
4: असन्तुष्टि भन्दा पनि दुई तिनवटा, जस्तो अहिले काम नगरेका आयोजना पिपिए गरेका तर काम नगरेका आयोजनाको लाइसेन्स क्यान्सल गर्ने भने हुन त कामै गरेनन् भने क्यान्सल त गर्नुपर्छ एक दिन, तर पिपिए चाहिँ टेक अर पे का आधारमा गरिनेछ भनेर भन्नुभएको छ। वास्तवमा अहिले यो एउटा स्वागत योग्य कुरा छ, कति पिपिए गर्ने भन्ने कुरा चाहिँ आज छैन, हुन त योभन्दा अगाडि
2: पिपिएको मोडालिटी चाहिँ प्रष्ट भइसकेको छैन होइन,
4: त्यो सरकारले 100 दिने शासकीय सुधारका कुराहरूमा सबै पिपिए गरिनेछ भनेर भनेको थियो, तर कस्तो पिपिए गर्ने भने त टेक अर पेका आधारमा गरिने भनेर भनेको छ। अब वास्तवमा यहाँ थुप्रै कुराहरू यस्तो मैले भने नि पूर्ण रूपले कहिले पनि आउँदैन, जस्तो विद्युत व्यापारको कुरा गरेका थियौँ हामीले, विद्युत व्यापार दिने निजी क्षेत्रलाई भनेको छ, ट्रान्समिसन लाइनका कुरा भने आएका छन् होइन, जस्तो वनका कुराहरू एकदमै समस्याका कुराहरू थिए, 10 रुख घटी बढी भयो भने पनि फेरि इआइए गर्नुपर्ने थियो, घटी भएमा गर्नु नपर्ने भन्ने खालका छ, एक दरको
2: विषयमा चाहिँ तपाईँहरूको कहीँ विमति छ कि छैन?
4: अनि करको दरमा भनेको जस्तो हामीलाई त्यस्तो करै भन्ने खालको त्यस्तो थिएन, जस्तो 1% भन्सार सुविधामा सामानहरू छुट्ने भन्ने थियो, यो पहिलादेखि नै ऐनमै छ, र पछिल्लो दिनमा के अरे यो मर्मत सुधारका सामानहरूलाई चाहिँ 28% पुर्याइदिएको थियो, वास्तवमा त्यो सचिन्छ कि भनेको थियो, त्यो सचिएन अहिले, अब सायद आशा गर्नु त सचिनुपर्छ किनभने ऐनमै छ त्यो कुराहरू। र अब जस्तो सरकारको सपना 30,000 मेगावाट बनाउने भन्ने छ, किनकि यो सय बुद्धिमा आइसकेको छ, अब घोषणा पत्रमा आएको छ होइन, कम्तीमा घोषणा पत्र जनतासँग गरेको बाचा त छोड्नुहुन्न भन्ने नै छ पछिल्लो दिनमा। र वास्तवमा अब 30,000 मेगावाटको कुरा गर्दा त 70 खरबको कुराहरू छन्, त्यस कारण जनताले किन पैसा हाल्छन् भन्दा काहीँ न काहीँ पोजिटिभ अथवा काहीँबाट त्यसबाट बेनिफिट हुने खालको देखियो, अलिकति
2: लगानी हुनु पर्यो,
4: आकर्षण गर्ने खालका कुराहरू आयो भने लगानी गर्छन्, तर ठुल्ठुला आयोजना बनाउनलाई, स्टोरेजका प्रोजेक्ट बनाउनलाई सरकारले अलिकति प्रायोरिटी दिएको छ, र निजी क्षेत्रकोलाई चाहिँ कम्तीमा तपाईँहरू उत्पादन गर्नुहोस्, विद्युत व्यापार पनि तपाईँहरू गर्नुहोस् भन्ने खालको एउटा पोजिटिभ सन्देश आएको छ। वास्तवमा यो चाहिँ के छ भने आउनु त आयो, बजेटमा त थुप्रै वर्ष पहिला पनि थुप्रै कुराहरू देखियो, तर त्यो कार्यान्वयन कसरी गर्छ भन्ने सबभन्दा ठुलो कुरा हो, कार्यान्वयनको पक्षमा
2: तपाईँहरूलाई अहिले पनि संशय आशंका र सन्देह छ होइन?
4: किन छैन भने पहिला चाहिँ सरकार परिवर्तन भइहाल्थ्यो कि भन्ने थियो, अब यो सरकार त 5 वर्षलाई टिक्छ भन्ने भइसकेपछि अब यो सरकारले गरेका कुराहरू
2: स्थिरतामा कुनै शङ्का छैन,
4: स्थिरतामा शङ्का छैन, अहिले पनि शङ्का गऱ्यौँ भने त त्यसपछि फेरि यो पछि के भन्ने कुरा आउन सक्छ होइन, त्यसले गर्दाखेरि आशा गरौँ कस्तो भने अब के गर्न सक्थ्यो त्यो गर्यो, र कतिपय कुराहरू चाहिँ विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले डिफाइन गर्नुपर्ने।
2: नमस्कार किजी, यो विद्युतीय सवारी इलेक्ट्रिक भेहिकल इभीको सन्दर्भमा असन्तुष्टि चुलिएको छ नि, तपाईँ इपान र नाडा लगायतको विषयमा अन्तर सम्बन्धित व्यक्ति भएको कारणले मैले सोधेको, खास भएको चाहिँ के हो?
4: जस्तो यस्तो हामी विद्युत खपत गर्नेमा चाहिँ प्रायोरिटी दिनुपर्छ भनेर भन्छौँ, विद्युत खपत गर्नेलाई सब्सिडिज दिने हो कि होइन, जस्तो सामानकै कुरा भयो, इभीकै कुरा भयो होइन, अब अहिले मूल्यको आधारमा ट्याक्स लिने भनेको छ, त्यसैमा भयो होला, हुन त हिजोको दिनदेखि त्यो खालको आएको थियो भने त्यो हुँदैन थियो होला, र प्रत्येक सरकारले त्यसलाई फरक फरक हिसाबले किलोवाटका हिसाबले ट्याक्स लिने भन्ने भयो, र एकचोटि फेरि किलोवाट लुकाएर कि भन्ने खालको पनि न्युजमा धेरै सुनिएको थियो, वास्तवमा यो पैसाको आधारमा लिने भनेर एउटा साइन्टिफिकै होला भन्ने लाग्छ मलाई एउटा, र अर्को कुरा कस्तो भने खपतलाई चाहिँ सरकारले अलिक जोड दिनुपर्छ कि, खपत हुने खालका इन्डस्ट्रीहरूलाई जुनसुकै घर किचनदेखि लिएर उद्योग धन्दासम्मकोलाई जहाँ बिजुली खपत हुन्छ त्यसलाई चाहिँ बढीभन्दा बढी बिजुली खपत हुने ठाउँमा अलिकति प्रायोरिटी दिएर सब्सिडिज दिएर त्यो गर्यो भने चाहिँ मान्छेलाई खपत गर्ने बानी बढ्छ, खपत गर्ने
2: इभीको सन्दर्भमा टाउको दुखाउनु पर्ने ठाउँ छैन होइन,
4: अनि त्यति धेरै
2: सरकारले प्राथमिकतामै राखेको देखियो,
4: प्राथमिकतामा पनि अब त्यस्तो एकदमै ट्याक्स घटाउँछ कि बढाउँछ भन्ने खालको थियो त्यो देखेन, ठुल्ठुला अलिक महँगो गाडीहरू चाहिँ महँगो हुन्छ भन्ने खालको कुरा आयो।
2: दिपेन्द्र बहादुर छेत्रीजी, अहिलेको बजेटको मुख्य आकर्षक चाहिँ के हो त? नेपाल राष्ट्र ब्याङ्कको गभर्नर बनिसकेको व्यक्ति तपाईँ,
3: पहिला त भोका नाङ्गा मान्छेहरूको लागि बजेटको साइज ठुलो आयो भन्न साथै अब पाइन्छ कि भन्ने कुराहरू भयो, अनि दोस्रो कुरो हो उहाँहरूले के भन्नुभएको,
2: त्यो बजेटको लक्ष्य प्रस्तुत गर्न सक्छ कि सक्दैन, त्यो बजेटको लक्ष्य चाहिँ मिट गर्नु पर्यो,
5: कार्यान्वयन उनलाई
3: हो बजेटको लक्ष्यहरू पुरा गर्नको निमित्त त एउटा त्यो व्यवहार योग्य हुनु पर्यो त्यो भनेको प्रोजेक्ट ब्याङ्क भन्छन् होइन सबै कुरा तयार गरिसिद्याएपछि पैसा मात्रै दिएपछि गो भन्ने किसिमको
5: व्यवहारिक बजेट छ कि छैन
3: त्यही त अब त्यही व्यवहारिक हुनको निमित्त त अब यहाँ निजामतीलाई राम्रोसँग उहाँहरूले अझै विश्वासमा लिन नसकेको हो कि भन्ने कुरा निजामती ऐनमा कता कति सचिव दुई वर्षदेखि बस्न पाउँदैन भन्ने प्रोभिजन छ भन्ने सुन्छु मैले है आइसकेका छैन मुख्य सचिव दुई वर्षदेखि हुँदैन त्यो त एउटा मन्त्रालयमा गएर त्यहाँका स्टाफहरूसँग र मन्त्रीसँग इन्टरेक्ट गर्दा गर्दै आधा आधी जान्छ अनि सचिव त रिटायर हुने बेला हुन्छ फेरि अहिलेका मन्त्रीहरू सबै जानेका छन् त्यस कारण तपाईँहरूले सिकाउनु पर्दैन उहाँको आदेश पालन गर्नुहोस् भन्ने सुप्रिम कमान्डरको आदेश छ होइन अब यही बिचमा रहने हो भनेदेखि त अलिक गाह्रो पनि पर्ने अवस्था आउँछ
5: सामो समयदेखि टाइम पिरियड भयो नि त
3: कर्मचारी भने स्थायी सरकार हो अनि स्थायी सरकार नै विचलित भएर के हो भन्छ भने
5: अहिले त कर्मचारी तन्त्र उत्साहित छ नि त फेरि
3: त्यही त
5: तलब बढ्यो
3: त्यो त मैले तपाईँलाई
5: छेत्रीजी
3: हो तलब
5: न्यूनतम 40,000 एक लाख भन्दा बढीसम्म
3: हो ठिक छ तर त्यही अनुसार अघि हाम्रो डाक्टर नेउपानेलजीले भने जस्तै यताबाट आउँछ रेमिट्यान्स 14 खर्ब 15 खर्ब त रेमिट्यान्स आउँछ भन्यो अनि त्यो सबै कहाँ जान्छ त भारतबाट आयात गरेको चामलमा जान्छ होइन भारतबाट आयात गरेको फलफुलमा जान्छ मासुमा जान्छ इधर से आया उधर से गया भन्नुभयो भने के अर्थ हुन्छ त्यसो भएको हुनाले त्यसलाई त सदुपयोग गर्नको निमित्त त्यस्ता किसिमका प्रोजेक्ट हुनु पर्यो एउटा राम्रो पक्ष के गर्नुभएको छ भने पुराना
5: त्यसको कार्यविधि चाहिँ प्रष्ट रूपमा लेखिनु पर्यो
3: अनि पनि लेख्नु
5: होला
3: त्यो अगाडि बढेर जानको निमित्त वातावरण अनुकूल हुनु पर्यो त्यो दिन्छौँ नै भन्नुभएको छ होइन अनि त्यसो भइसिदिएपछि बेला बेलामा अनुगमन गरेर नतिजाको विषयमा सरकारले चाहिँ लिइराख्ने भनौँ न परिणामहरू त्यसो भइदियो भनेदेखि उहाँहरूले गरिखान सक्नुहुन्छ होइन भनेदेखि खालि उमेरले र पढाइले मात्रै सबै कुरा हुन्छ भन्ने कुरो चाहिँ मैले देखेँ
5: डाक्टर नेउपाने ठुलो आकारको बजेटलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन कसरी जुटाउने त त्यो बजेटमा प्रष्ट छ कि छैन
6: हो त्यो
5: तपाईँले अध्ययन गर्दाखेरि
6: यही चाहिँ क्लियर हुनुपर्छ जस्तै तपाईँले राजस्वबाट उठाउँछु भनेर भनेको छ राजस्व तपाईँको 4 खर्ब अहिले पनि त्यो राजस्व उहाँले कल्पना गरेको राजस्व उठ्नेवाला उठ्न गाह्रो छ अब राज्यले चाहँदाखेरि त विभिन्न हुकरुक गरेर उठाउने भयो होइन त्यो अलग कुरा भयो जबरजस्ती गरेर उठाउने अलग कुरो भयो त्यहाँ एउटा र अर्को कुरो तपाईँले 14 खर्ब रुपियाँ जो राजस्व तपाईँको आम्दानी छ तर तपाईँ खर्च चाहिँ 21 खर्ब गर्छु भन्नुहुन्छ कति कति फरक पर्यो भन्दाखेरि तपाईँको कम्तीमा पनि 7 खर्ब रुपियाँ तपाईँलाई पुग्दैन चान्चुन 7 खर्ब त्यो कहाँबाट उठाउने त भन्दाखेरि कि त इन्टर्नल फाइनेन्सियल टुल प्रयोग गरेर आन्तरिक लोन लिनु पर्यो कि बाह्य लोन लिनु पर्यो र मैले अघि नै तपाईँलाई निवेदन के गर्न चाहन्छु
5: राजस्व चाहियो ऋण चाहियो विप्रेषणको रकम चाहियो
6: ऋण चाहियो शुद्ध अब तपाईँलाई यो 7 खर्ब रुपियाँ ऋण नभइकन हुँदैन कि तपाईँले जनताको पैसा लिनु पर्यो कि विदेशीसँग लोन लिनु पर्यो ग्रान्ट त कसैले दिनेवाला छैन अहिले हेर्नुहोस् सबै देश आफ्नै किसिमले अहिले होइन वर्ल्ड त अहिले त स्थिर त छैन नि त होइन त्यसैले हामीले त्यो 7 खर्ब लोन जुन हामीले लिन्छौँ त्यसो गर्दाखेरि त्यो लोन लिएको पैसाले हुन्छ के त भन्दाखेरि तपाईँले आन्तरिक लोन लिँदाखेरि पिपुलको जुन इन्भेस्टमेन्ट गर्ने पैसा हो त्यो तपाईँ आकर्षण विभिन्न मोटिभेसन गरेर ब्याङ्किङ च्यानल मार्फत
5: अहिलेको सरकारले अनुदानको अपेक्षा चाहिँ नगरे हुन्छ है त
6: होइन अनुदान त
5: वैदेशिक शक्तिहरूबाट
6: एकदम उनीहरूले पनि अपेक्षा गरेका छैन सरकारले पनि धेरै गरेका छैन तर त्यो त देखाउनको लागि त्यो अङ्क देखाउनको लागि मात्रै हो अहिले अनुदान आउने सम्भावना अत्यन्तै नै हुन्छ अहिले त्यो स्थिति नै छैन
5: तर अहिले जुन लोन मात्रै सरकार बनेको केही दिनमै ठुलो मात्रामा ऋण स्वीकार गर्ने भनेर बालन सरकारले जुन निर्णय गर्यो नि त्यसपछि त फेरि पनि यो सरकारले वैदेशिक सहायता ऋण त लिन्छ भनेर धेरै व्यक्तिहरूले त आशंका टिका टिप्पणी गरिरहेछन्
6: त्यही त लोन तपाईँले लोन चाहिँ लिनुहुन्छ तर लोन लिएर कन्जम्सनमा तपाईँले खर्च गर्नुभयो भने त्यो लोन चाहिँ खतरा हुन्छ त्यो लोनले काम गर्दैन,
5: उत्पादक क्षेत्रमा खर्च हुनु
6: भएन, तलब खानलाई गर्नु भएन, त्यो तपाईँले रिटर्न आउने खालको होइन। इन्भेस्ट गरिसकेपछि प्रोडक्टिभ सेक्टरमा लगानी गर्नु भने त ठिक हुन्छ, तर अहिले त तपाईँले डे टु डे काम गर्न, त्यो जस्तै 4 खर्ब रुपियाँ तपाईँले विदेशीसँग लिएको स्वदेशीको के फाइनेन्सियल म्यानेजमेन्टमै ऋण साउ ब्याज तिर्ने तपाईँले 4 खर्ब खर्च गर्नुहुन्छ, कुरा बुझ्नु भएन। तपाईँसँग क्यापिटल एक्सपेन्डिचर जति 4 खर्ब जम्मा क्यापिटल एक्सपेन्डिचर के अरे पुँजीगत खर्च भन्नुभएको छ, त्यो पुँजीगत खर्च 20% तपाईँसँग खर्च गर्ने स्ट्रक्चर हो, त्यो क्षमता तपाईँ राख्नुहुन्न। त्यसैले यहाँ मैले अहिले देखेको समस्या के छ भने हामी यदि यो लोन लिँदै तलब खाँदै, लोन लिँदै होइन गाडी किन्दै, लोन लिँदै उपचार गर्दै गर्न थाल्यौँ भने
5: घर जग्गा गाडीमा धेरै खर्च गर्नु भयो।
6: एक्ज्याक्टली, यो चाहिँ डेट ट्र्यापमा पर्छ। र हामी श्रीलङ्काको एउटा होमेन्ट्याट टाटो के भन्ने एउटा पोर्ट छ होइन श्रीलङ्काको, अहिले 900 वर्षसम्म लिजमा लियो चाइनाले, चाइनिज एउटा कम्पनीले।
5: पुँजीगत खर्चलाई कसरी उपयोग गरिन्छ भन्नेमा निर्भर रहन्छ।
6: पुँजीगत खर्च त जम्मा 4 खर्ब हो, पहिलाको बजेटमा पनि तपाईँको 3.5 खर्ब जति पुँजीगत खर्च थियो, त्यो 2 खर्ब पनि भएको छैन होइन। हाम्रो क्षमता यही हो, हाम्रो मेकानिजम यही हो,
5: व्यवस्थापनमा पनि त्यस्तै, चालु खर्चमा पनि त्यस्तै छ।
6: एक्ज्याक्टली, त्यसैले खर्च हुने भन्ने त तलब भत्ता नै हो, तलब भत्ता तपाईँ भटाभट सबै सक्नुहुन्छ, तर तपाईँको इन्भेस्टमेन्ट गर्ने पैसा पनि तपाईँले तलब भत्तामा खाइँदाखेरि, जस्तै प्राइभेट सेक्टरले जुन इन्भेस्टमेन्ट गर्थ्यो, प्राइभेट सेक्टरले गरेको इन्भेस्टमेन्टमा चाहिँ रोजगारी सिर्जना हुने हो नि त, गभर्मेन्टले रेभिन्यू त्यहाँबाट पाउने हो नि त। तर जब तपाईँ इन्भेस्टमेन्टको रकम तलब खान खर्च गरिदिनुहुन्छ, ट्याक्स लिएर पनि तलबै खानुहुन्छ, अनि इन्भेस्टमेन्टको रकम पनि लिएर खर्च गर्नु तलबमा खर्च गर्नुहुन्छ भने त अनि देश त देश ट्र्यापमा पर्छ नि। र म डेट ट्र्यापको चाहिँ म तपाईँलाई के भन्छु भने हामी अलिकति सोभरिन्टी, नेपाल त अहिलेसम्म इन्डिपेन्डेन्ट नै भयौँ नि त हामी होइन। जस्तै तपाईँले श्रीलङ्काको मैले एउटा इक्जाम्पल दिएँ, तपाईँको ग्रिस ठ्याक्कै यही मोडलमा गयो, हेर्नुहोस् तिर्नै सकेन, पैसा तिर्न नसक्दा नसक्दा नसक्दा अहिले ग्रिसमा सरकार चाहिँ छ, तर त्यहाँ आइएमएफको प्रतिनिधि हुन्छ, वर्ल्ड ब्याङ्कको प्रतिनिधि हुन्छ, उसले जे भन्यो त्यही डाइरेक्सन मान्नुपर्छ होइन। जाम्बिया अर्को एउटा देश म्यासिभ, त्यो जाम्बियाले तपाईँको रेलवेमा खर्च गरे रहेछ, स्ट्रक्चरमा, रेलवे स्ट्रक्चरमा पेमेन्ट गर्न रिपेमेन्ट गर्न सकेन। फलस्वरूप के भयो त अब भन्दाखेरि त्यो देशमा आइएमएफ हाबी भयो, वर्ल्ड ब्याङ्क हाबी भयो, तपाईँको डिसिजन गर्ने क्षमता कमजोर भयो। भोलि नेपाल त्यही स्थिति नहोस् भन्नको लागि हामीले लोनबाट चलाउनु हुँदैन भन्ने नै छ मेरो तर्क।
5: गणेश कार्कीजी, सरकारले जसरी मुलुक बनाउने हुटुटीका साथ ठुलो आकारमा बजेट ल्याएको छ नि, निजी क्षेत्र सघाउन तयार छ, सरकार र निजी क्षेत्र सँगै हातैमालो गरेर अघि बढ्छ। निजी क्षेत्र र सरकारको समन्वय सहकार्य बिना त देश बनाउन सम्भव छैन।
4: हामीले धेरै पहिलादेखि भनेको छौँ, सरकारले नीति बनाइदिने हो र बाँकी काम हामी गर्छौँ, निजी क्षेत्रहरू तयार छन् भनेर। जस्तो अहिले थुप्रै जलविद्युत झन्डै 1 खर्बै जति ट्रान्समिसन लाइनलाई छुट्याएको छ, निजी क्षेत्र गर्न तयार। अहिले ठुल्ठुला आयोजनाहरू सरकारले बनाउँछु भनेर आएछ, वास्तवमा सरकारले बनाउनु ठिक हो, हामीले गलत हो भनेको छैन।
5: बालेन सरकार आइसकेपछि नीतिगत रूपमा स्पष्टता तपाईँहरूलाई देखाइदिएको छ कि छैन, वातावरण बनाएको छ कि छैन?
4: त्यो सुरुवात गरेका छ,
5: जस्तो त्यो अध्यादेश मार्फत पनि केही कुराहरू समेटिएको छ, सनसेट लको विषय छ,
4: थुप्रै कुराहरू गर्नलाई सुरुवात गरेका छ। वास्तवमा कतिपय अब विवादका विषय छ नि, कानुन बनाउन किन बनाएन, कानुनको पछि लाग्यो भने अर्को 1 वर्ष जान्छ, किनकि हामीले त 10-15 वर्षदेखि यो कानुन बनाउने भन्दै अगाडि बढ्यौँ। सनसेट लकै कुरा आयो, यो 16 मन्त्रालय धाउनु पऱ्यो भने कुनै पनि इन्डस्ट्री यहाँ बन्दैन, जलविद्युत मात्रै होइन, कुनै पनि अन्य इन्डस्ट्री पनि होइन। त्यसले गर्दाखेरि अध्यादेशै ल्याउनुपर्छ, अध्यादेश ल्याएर अगाडि बढाउनुपर्छ। जस्तो अहिले विद्युत व्यापारको लाइसेन्स दिने भनेको छ, फेरि कानुन बनाएर जाने भने त 63 सालदेखि कानुनको पछि लागेर बस्या हो नि हामी, ट्रान्समिसन लाइन दिने काम गर्नुपर्ने सरकारको
5: निजी क्षेत्रलाई
4: काम,
5: जस्तो मन्त्रालयको संख्या घटाउने, विभिन्न देशका राजदूतावास खारेज समेट्ने,
4: अनि गर्न त नेपालका निजी क्षेत्र अहिले बाटो अहिले खालको आएछ। यो भन्दा अगाडि जुन सर्वोच्चले एउटा निर्णय गरेका छ, कुनै पनि वनमा पस्नै पाइँदैन भने चाहिँ बाटो त बन्दैन। त्यस कारणले गर्दा अहिले सरकारले सनसेट ल ल्याउने भनेर भनेको छ 10 वर्षको लागि, त्यसलाई हुन त खाका बनाइसकेका छ होला 15 दिनको लागि भनेर सम्माननीय प्रधानमन्त्रीजीले कमिटी बनाइरहेछ, त्यसलाई तुरुन्तै लागू गरिहाल्ने हो भने थुप्रैतिर बाटोहरू खुल्छ। अहिले बाटो बनाउने भनेर थुप्रै टेन्डरहरू गराएको छ, तर बनाएको छैन, ठेकदारलाई बाँधेर काम गराउने पनि भन्ने कुरा आएछ। त तर कतिपय वनले गर्दा पनि नभएका छन् होला। त्यस्ता खालका कानुनी कुराले नभएका कुरा चाहिँ सरकारले खोलिदिनु पर्यो र हामी निजी क्षेत्रलाई चाहिँ सरकारले त्यो खालको लगानी मैत्री पोलिसी बनाइदिनु पर्यो। त्यो मात्रै गरिदियो भने हामी लगानी हाम्रो लगानी सुरक्षित छ र त्यो खालको पोलिसी छ भने हामी त सरकारले भनेका कुराहरू सरकारले लगाएका कुराहरू ऐनका परिधिभित्र बसेर सरकारलाई सघाउन र एकदम समृद्ध नेपालको परिकल्पना पुरा गर्नको लागि हामी त एकदम तयार छौँ भनेर हामी भनिरहेछौँ।
5: टिपेन्द्र बहादुर छेत्रीजी, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, इन्टरनेट होइन विभिन्न क्षेत्रमा अहिले जसरी बजेट विनियोजन गरिएको छ नि उत्साहजनकै छ होइन यो चाहिँ हेर्दाखेरि?
3: पहिला शिक्षामा सबभन्दा बढी बजेट जान्थ्यो, यसपटक चाहिँ पूर्वाधारमा गएछ, त्यस कारणले विकासको हुटुटी त्यहाँ देखिँदो रहेछ।
5: पूर्वाधार मैत्री सरकार रहेछ
3: त्यस्तो देखियो। अनि तपाईँले सुरुमा शिक्षा र स्वास्थ्य भन्नुभयो नि, अब त तपाईँ अस्पताल जानुभयो भने पनि ट्याक्स तिर्नुपर्ने परिस्थितिहरू फेरि सिर्जना गरेका छ, त्यो चाहिँ
5: बिमाकै विषयमा पनि प्रश्नै प्रश्न छ अहिले,
3: त्यसलाई सल्भ गर्छौँ भनेर भन्नुभएको छ होइन। यो देखा सिकी विदेशबाटै गर्ने हो, त्यस कारण त्यो होला पनि, तर ट्याक्स जे लाग्यो नि है त्यसले त एडिसनल खर्च चाहिँ त बढ्यो नि त जनता जनार्दनहरूको, त्यसो भएको हुनाले महँगी बढ्छ, 6% सीमित रहँदैन।
5: समय र संवादका लागि यहाँहरू तिनैजनालाई धन्यवाद। हस् नमस्कार।
3: ल तपाईँलाई
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98 5570761 र 98 5570 7053। 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4940 5580 र 98 5570 2640।
8: It's 8 o'clock, अहिले 8 बजेको छ। 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। संघीय संसदको प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू हुने भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको 1 बजे बस्ने सरो बैठकमा आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल शुरू हुने संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। भारतीय आयलको अपरेशनबाट नयाँ मूल्य सूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरेको जनाएको छ। निगमको संचालक समितिको जेठ 17 गतेको निर्णय अनुसार जेठ 18 गते सोमबार बिहान 1 बजेदेखि लागू हुने गरी साविकै खुद्रा बिक्री मूल्य कायम राखिएको छ। निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिका कारण पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको जनाएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ़िरहेको र सोही कारण आयुषीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको निगमको दावी छ। सरकारले स्वदेशी उत्पादनको प्रवर्धन र संरक्षणलाई लक्षित गर्दै विभिन्न आयातित वस्तुमा अतिरिक्त संरक्षण शुल्क लगाउने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको आर्थिक विधेयक 2083 मार्फत यस्तो प्रबन्ध गरिएको हो। सरकारले नेपालमा उत्पादन हुने वस्तुसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने आयातित सामग्रीको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले 5-15% अतिरिक्त शुल्क निर्धारण गरेको जनाएको छ। यो शुल्क भन्सार मूल्याङ्कन पछिको मूल्यमा लागू हुने व्यवस्था गरिएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले बजेट प्रस्तुत गर्दै आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउन

तथा आयात निर्भरता घटाउन संरक्षणात्मक कर नीतिलाई अघि बढ़ाइएको बताउनु भएको थियो। सो व्यवस्थालाई कानूनी आधार दिन आर्थिक विधेयक मार्फत सम्बन्धित भन्सार दर समावेश गरिएको छ। विधेयक अनुसार 41 भन्सार शीर्षक अन्तर्गत पर्ने 256 उपशीर्षकका वस्तुमा 5-15% आन्तरिक उत्पादन प्रवर्धन तथा संरक्षण शुल्क लगाइनेछ। यसले स्वदेशमा उत्पादित वस्तुको मूल्यमा प्रत्यक्ष प्रभाव नपारे पनि आयातित सामान वस्तुको लागत बढ्ने अपेक्षा गरिएको छ। कृषि अनुदान वितरणमा हुने दुरूपयोग र झोले किसानको बिगबिगी रोक्न कोशी प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनको प्रभाव कमजोर देखिएको छ। नगद अनुदानको सट्टा वास्तविक किसानको हातमा सरकारी सहुलियत पुगोस् भन्ने उद्देश्यले शुरू गरिएको ब्याज अनुदान कार्यक्रममा किसानको पहुँच कमजोर देखिएको र चालू आर्थिक वर्ष 2082-83 लक्ष्यको 25% भन्दा कम मात्र कर्जा प्रवाह भएको पाइएको छ। कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष 2081-82 नै उत्पादनका नगद अनुदान दिने परिपाटी अन्त्य गरी कृषि कर्जामा ब्याज अनुदान दिने नीति अवलम्बन गरेको थियो। अघिल्लो वर्ष 7,82 करोड रूपियाँ कर्जा बराबरको ब्याज अनुदान दिने लक्ष्य राखिएकामा सरकारले आवश्यक तयारी गर्न नसक्दा किसान सरकारी सुविधाबाट वञ्चित भएका थिए। गत वर्ष कार्यविधि निर्माण र बैंकसँग सम्झौता गर्न ढिलाइ हुँदा किसानले ब्याज अनुदान प्राप्त गर्न सकेका थिएनन्। चालू आर्थिक वर्ष 2082-83 पनि अवस्था खासै उत्साहजनक छैन। यस वर्ष बैंक वित्तीय संस्था र सहकारी मार्फत कुल 161,30,00,000 रूपियाँ कृषि कर्जा प्रवाह गरी उत्पादन बढ़ाउने लक्ष्य राखिएको थियो। संघीय सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सड़क सिंचाई पर्यटन उद्योग तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेको छ। विशेष गरी लामो समयदेखि बहुप्रतीक्षित सिद्ध बाबा सुरुङ मार्ग चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा भएपछि प्रदेशवासी उत्साहित बनेका छन्। पहिरोको उच्च जोखिमका कारण वर्षौंदेखि यात्रुले शास्ति खेप्दै आएको सिद्ध बाबा क्षेत्रमा सुरुङ मार्ग सञ्चालनमा आएपछि बुटवल पाल्पा पोखरा सड़क यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। बजेटमा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पोखरा खण्डलाई द्रुत मार्गका रूपमा विकास गर्ने प्रक्रिया अघि बढ़ाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। त्यसैगरी बुटवल नारायणगढ़ सड़क निर्माण चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने, बुटवल कोरुसिङ्गे सड़क निर्माणलाई तीव्रता दिने तथा दाङको धानखोला लमही सड़क स्तर उन्नति गर्ने घोषणा गरिएको छ। चन्द्रौटा धानखोला सड़क स्तर उन्नतिको अध्ययन समेत गरिने भएको छ। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बर अफ कमर्सले आज विज्ञप्ति जारी गर्दै बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकरमा छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको बताएको छ। व्यक्तिगत आयकर छुटको सीमा 10,00,000 पुर्याइनु र अधिकतम दर 39% घटाएर 29% छारिनुलाई ठूलो उपलब्धिका रूपमा लिएको छ। 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा तयारी वस्तु भन्दा कम भन्सार दर कायम गर्ने र 360 वस्तुको अन्तशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले उल्लेख गरेको छ। बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सेवा निर्यातमा 50% कर छुट र नेपाललाई एआई युगमा प्रवेश गराउन एआई कम्प्युटिङ केन्द्र स्थापना गर्ने योजनालाई पनि सकारात्मक रूपमा हेरिएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 151.71 रुपियाँ र बिक्री दर 152.31 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो 1 को खरिद दर 176.89 रुपियाँ र बिक्री दर 177.59 रुपियाँ। युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 204.21 रुपियाँ र बिक्री दर 205.02 रुपियाँ। स्विस फ्रांक 1 को खरिद दर 194.21 रुपियाँ र बिक्री दर 194.98 रुपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 108.98 रुपियाँ र बिक्री दर 109.41 रुपियाँ। क्यानेडियन डलर 1 को खरिद दर 109.97 रुपियाँ र बिक्री दर 110.40 रुपियाँ। सिङ्गापुर डलर 1 को खरिद दर 118.83 रुपियाँ र बिक्री दर 119.30 रुपियाँ तोकिएको छ।

0: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भइपुग्छ, IELTS पनि 5.5 भइपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: बारिस्टा,
3: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: महाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
4: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
8: हात खुट्टा दुवै भाँचे जस्तो छ, ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन?
8: हजुर,
10: हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
11: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
11: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-5188-5189-53।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। रासोपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैङ्गिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 देखि 263 र अनुसूची 1-7 नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। रासोपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रबारसम्म भारत भ्रमणमा जानुहुनेछ। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। साथै उहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। पार्टी सभापतिसँगै उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत जाने रासोपाले जनाएको छ। भ्रमणका क्रममा रासोपा प्रतिनिधि मण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डाक्टर विजय चौथाइवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रासोपा र भाजपा दुवै पार्टीबीच सहकार्य सुरु गर्ने उद्देश्य राखेको छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रासोपा प्रतिनिधि मण्डलसँग रचनात्मक संवाद हुने विश्वास समेत व्यक्त गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रुपियाँ, दोस्रो वर्गको लागि 216 रुपियाँ र तेस्रो वर्गको लागि 217 रुपियाँ रहेको छ। यस्तै डिजेल तथा मट्टीतेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गका लागि 222.50 रुपियाँ, दोस्रो वर्गका लागि 224 रुपियाँ र तेस्रो वर्गको लागि 225 रुपियाँ कायम रहेको निगमले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउन्डेसनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो र अस्ति सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलन मुख्य गरेर कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बने का बाल विवाह, लैङ्गिक विभेद, कुप्रथा लगायत विभेदको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। यसै गरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय कानुनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटै पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण गर्न तिनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरुपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानुनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य र समन्वयमा 2 दिनसम्म सञ्चालन भएको सम्मेलनमा कक्षा 11 र 12 अध्ययनरत कर्णालीका 79 पालिकाबाट 2-2 जना छोरी राउटे, राजी, कुसुन्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैङ्गिक र यौनिक अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरीसहित झण्डै 250 भन्दा बढी छोरीहरूको सहभागिता थियो। सम्मेलन अवधिभर 85 जना छोरीहरूले आफ्नो जीवन सङ्घर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कडा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाए पनि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसै बीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। साफ महिला च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बङ्गलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ भने भारतले भुटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बन्दा बङ्गलादेश समूह बीको उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भुटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बङ्गलादेश समूह उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू भने पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनसिपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बङ्गलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बङ्गलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाडौँमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन छ। चार भन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। रासोपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि, उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैङ्गिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने।
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: हेलो आयन के छ
4: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
4: भिडियो अन गर न यार
3: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
4: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
6: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
7: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
6: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स

अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: ओखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
3: हेलो आयन, के छ?
4: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
3: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
4: भिडियो अन गर न यार।
3: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
7: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
6: हैन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98-119-32-811 र 98-653-73-687।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98-550-54-206, 98-511-0091, 98-550-63-387 वा 98-41-58-72-48 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ.
4: दस बज्यो

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालिन शाह नेपालले समेत भारतको जग्गा मिचेको भनेर दिएको अभिव्यक्ति गलत र राष्ट्र विरोधी भएको बताउनु भएको छ। सो अभिव्यक्तिलाई खतरनाक भन्दै खनालले बालिनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी समेत गर्नुभयो। हिजो प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतको जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे, यो अत्यन्तै गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो, खनालले फेसबुकमा लेख्नु भएको छ। हामी नेपाली जनता युगौंदेखि विदेशी अतिक्रमणका विरूद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ। त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो, खनालले लेख्नु भएको छ। उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको भन्दै प्रश्न समेत गर्नु भएको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिले देशभित्र र बाहिर रहेका 3 करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको भन्दै खनालले लेख्नु भएको छ। राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन। यस सम्बन्धमा प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने खनालको धारणा छ। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म विरोध र भत्सना गर्न सम्पूर्ण देशभक्त जनता र शक्तिहरूलाई समेत आग्रह गर्नुभएको छ। हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली त्यहाँ पुगेको छ। एसएसपी विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमिकोट आइपुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न टोली त्यहाँ पुगेको हो। घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर टोली सिमिकोट पुगेको छ। टोलीले सिमकोट बसाएका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनैतिक दलका नेता तथा नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम छ। झापाको दमक नगरपालिका 10 स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। शव दमक नगरपालिका 8 बसन्त टोल बस्ने नारायण तिवारीकी 21 वर्षीय छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको छ। उनको शव रतुवा खोलाको किनारमा फेला परेको थियो। प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी थिइन्। शनिबार बिहान करिब 11 बजे रतुवा खोलाको पुलमुनि सेतु प्लास्टिकको बोरा पोको पारिएको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार अन्यत्र कतै हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको जस्तो देखिन्छ। झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ। प्रहरीका अनुसार मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेरै आफ्नै छोरी भएको पहिचान गरेका थिए। आफन्तले प्रहरीलाई रमा गत जेठ 13 गते राति करिब 9:30 बजेतिर घरबाटै हराएको बताएका छन्। घर नफर्किएकी उनको खोजी भइरहेको अवस्थामा शनिबार विभत्स हत्या भएको शव फेला परेको हो। घटनाको सम्बन्धमा विभिन्न कोणबाट गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू हुँदैछ। प्रदेश सभाको दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभएको छ। यही 12 जेठमा बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। र आज 26 विश्व दूध दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विश्वमा दूध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएलओले सन् 2001 जुन 1 विश्वभर दूध दिवस मनाउन थालेको हो। आम जनता बीच दूधको उपभोग गर्न सचेतना फैलाउने उद्देश्यले नेपालले पनि 2011 विश्व दूध दिवस मनाउन थालेको हो। दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार प्रसार गर्ने दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउँदै आइएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
0: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
0: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
0: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
0: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 58748 सम्पर्क गर्न सक्नुहुनेछ।
0: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184929230।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556394495,
4: मोबाइल 98550 64040 र 98550 65260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556394738, मोबाइल 98550 88002।

0: अब केही पनि हुँदैन, अब 30 वर्ष सिक्दा कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चौक नारगढ, फोन 0556-595-174, मोबाइल 98550-50934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556-493-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि यही पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
9: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553, 98-550-77-061 र 98-550-77-053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 83-84 बजेटमाथि आजबाट छलफल शुरू हुँदैछ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा 21.24 अर्ब 34 करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। आज दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले आर्थिक वर्ष 83-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसपछि सांसदहरूले छलफलमा भाग लिने कार्यसूची को संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ। आज मध्याह 12 बजे कंग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्न लागेको हो। सभामुख डोलप्रसाद अरियालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउका बीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको छ। प्रतिनिधि सभाको दिउँसोको प्रतिनिधि सभाको आज दिउँसो 1 बजेका लागि आह्वान भएको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्षको आय व्ययको विवरण बजेटबारे छलफल हुने कार्यसूची रहेको छ। नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर सुरेन्द्र पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै नेता पाण्डेले बिना स्रोत र आधार बजेट ल्याइएको दावी गर्नुभयो। 21 खर्ब 24 अर्बको बजेट स्रोतबाट पूरा हुने अवस्था नदेखिएको भन्दै उहाँले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाउनु पर्ने अवस्था आउने दावी गर्नुभयो। नवप्रवर्तनका लागि चाहिएको 4 अर्ब रुपियाँ सकारात्मक भए पनि विगतका अनुभव हेर्दा कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको उहाँको भनाइ छ। यस्तै आगामी वर्षका लागि राखिएको 15 खर्ब 80 अर्बको राजस्व लक्ष्य यथार्थपूरक नभएको नेता पाण्डेले उल्याउनु भयो। हाल 7% मात्रै राजस्व वृद्धि दर रहेको अवस्थामा एकैपटक 30-31% वृद्धि गर्नु किमर्थ सम्भव नभएको उहाँले प्रश्न पार्नु भएको छ। बैंकहरूमा 21 खर्ब रुपियाँ लगानी हुन नसकेर थुप्रिएको र व्यवसायीहरूमा विश्वास गुमेका कारण ब्याजदर घट्दा पनि ऋण प्रवाह नभएको समेत उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। सरकारले आगामी आर्थिक वर्ष 82-83 बजेट मार्फत निजी शिक्षण संस्थाबाट असुल हुने सम्पूर्ण शुल्कमा 3% शिक्षा क्षमता शुल्क लगाउने व्यवस्था गरेपछि अभिभावक तथा विद्यालय क्षेत्रका सरकारवाला बीच छलफल भएको छ। नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी, राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीशी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल, नेशनल प्याप्सनका केन्द्रीय अध्यक्ष गीता छेत्री राणा लगायत केन्द्रीय पदाधिकारीहरू बीच विस्तृत छलफल सम्पन्न भएको हो। छलफलमा महासचिव प्रताप बहादुर थापा, पूर्व अध्यक्ष कर्ण बहादुर शाही, पूर्व अध्यक्ष ऋतुराज सापकोटा, त्यस्तै वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारी, उपाध्यक्ष कुमार बहादुर भट्टराई, त्यसै गरी कृष्ण कुमार उप्रेती तथा केन्द्रीय सदस्य सीता चौधरी कैलाली लगायतले सहभागिता जनाउनु भएको थियो। र काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाबाट 14,057 जना परीक्षार्थी विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरपालिकाले आइतबार सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा 14,057 जना विद्यार्थी उत्तीर्ण भएका हुन्। छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्यूनतम 40 अङ्क प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यताक्रम सहितको नतिजा प्रकाशन गरिएको हो। उक्त छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालन रहेको संस्थागत शिक्षण संस्थामा शैक्षिक 83-84 कक्षा 11 र 12 अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ। नतिजा अनलाइन फारम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्म मिति र पासपोर्ट मोबाइल इमेलमा प्राप्त राखी हेर्न सकिने व्यवस्था मिलाइएको छ। महानगर शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले प्रारम्भिक नतिजा भएकाले नतिजामा चित्त नबुझी जेठ 20 गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने जानकारी दिनुभएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98-510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: साइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
4: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98 011 034 55, 98 011 16 372 र 97 650 73 877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98550-77061।

0: 98 55 77 53
1: चौबीसै घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 स्थित वन। फोन 0956 93 440 493 580 र 98 55 26 440।
2: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुने। प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै। हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा। सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने। उदयपुरको कटारीमा खानेपानीको समस्या। रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र श्रीलङ्कासँग हुने एक दिवसीय श्रृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ। संसद बैठक दिउँसो 1 बजे बस्दैछ। संसद बैठक अघि विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो। हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले यो अभिव्यक्ति संसदीय अभिलेखबाटै हटाउन माग गरेका छन्। हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ। वरिष्ठ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमल राज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लाम्पाटा च्याचौर क्षेत्र पुगेर सीमाकोट पुगेको हो। टोलीले सीमकोट बसाइका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रुपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण सुरु गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए। घाइते 4 जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। चालु आर्थिक वर्षको 10 महिनामा वीरगन्ज हुँदै 4 अर्ब 2 करोड रुपियाँ भन्दा बढीका विद्युतीय गाडी आयात भएका छन्। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय गाडीको आयात 2 अर्ब 37 करोड रुपियाँले वृद्धि भएको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगन्ज नाका हुँदै 15,271 विभिन्न थरीका विद्युतीय गाडीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1 अर्ब 65 करोड पर्ने 9,042 विभिन्न विद्युतीय गाडी आयात गरिएका थिए। त्यस बाबत 81,47 लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो। यो नाका हुँदै 31 अर्ब 31 करोड मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाडी तथा पाटपूर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले 1 हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको हो। हिजो बिहान कटारी 4 डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्रीसहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण सुरु गरेको छ। पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार राणा मगरले बताउनुभयो। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। खानेपानी आयोजनाको मोटर अर्थात् पानी तान्ने उपकरण पटक पटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ। उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेश चन्द्र श्रेष्ठले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 20,500ले बढेको सुनको भाव आज 200 रुपैयाँले घट्यो। बागमती प्रदेश सभामा नीति कार्यक्रमबारे आजदेखि छलफल लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: कार्यरत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा लगायतका खबरहरू प्रस्तुत गऱ्यौँ। नेपाल खबरमा अब थप खबरहरू। हिजो वात्तै बढेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रुपियाँले घटेर तोलाको 3,10,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रुपियाँले बढेको थियो। यस्तै आज चाँदीको भाव भने तोलामा 10 रुपियाँले बढेर 5,355 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रुपियाँ बढेर 5,345 रुपियाँ थियो। बाजुराको बढी मालिका नगरपालिकामा भिडबाट लडेर हिजो 2 जनाको ज्यान गएको छ। बढी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिडबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै बाढी मालिका नगरपालिका 6 कोर्धका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसन्ना खड्काको पनि भिरबाट लडेर ज्यान गएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिफ्लिएर उहाँको ज्यान गएको हो। बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु भएको हुँदैछ। प्रदेश सभाको आज दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभयो। यही जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमति हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्युयोर्क टाइम्स र एक्सी

युएसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कडा शर्तहरू तथा इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोका गरिएको $12 अर्ब बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्ड ले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। वेस्ट इन्डिजले श्रीलङ्कासँग हुने एक दिवसीय श्रृङ्खलाका लागि टोली घोषणा गरेको छ। टोलीले पर्सिदेखि घरेलु मैदानमा खेल्ने श्रृङ्खलाका लागि टोली घोषणा गरेको हो। वेस्ट इन्डिजले अनुभवी ब्याटर सिमरन हेटमायरलाई टोलीमा पुनः समावेश गरेको छ। हेटमायर पछिल्लो पटक गएको वर्ष इङ्ल्यान्डसँग एक दिवसीय खेलेका थिए। त्यस यता उनी पाकिस्तान, बङ्गलादेश र न्युजिल्यान्डसँगको श्रृङ्खलामा बाहिर रहेका थिए। त्यस्तै चोटका कारण लामो समय बाहिर रहेका तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन्। साथै गुडा केस मोटी पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाडी बाहिरिएका छन्। वेस्ट इन्डिजले पछिल्ला 6-5 एक दिवसीय खेलमा पराजित भएको छ। एक दिवसीय श्रृङ्खलापछि यी दुई देशबीच T20 र टेस्ट श्रृङ्खला पनि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल सुरु हुने। प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै। हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा। सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने। उदयपुरको कटारीमा खानेपानीको समस्या। रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको $12 अर्ब बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र श्रीलङ्कासँग हुने एक दिवसीय श्रृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गराउँ। नमस्कार।

0: सकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 5 50 50 934
3: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: तर के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98 451 75 518 र 98 027 75 518
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
7: हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
9: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
10: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
11: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
12: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98 5 50 83 852 98 453 72 852 र 98 065 68 852
13: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, रुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकार सबै मिलेर सहकार्य गरौँ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट chitwannationalpark.gov.np।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: हेलो
4: हेलो बुढी, के छ खबर?
3: ठिकै छ, चलेकै छ।
4: ल भिडियो अन गर त, तलाई हेरम।
3: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
3: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माटीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन्ड जोडिहाल त।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेक माइन्डलाई।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा संसदमा दिएको विवादास्पद अभिव्यक्तिका कारण मुलुकको राजनीति गर्माएको छ। प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै सिंहदरबारमा विपक्षी दलहरूको अहिले आकस्मिक बैठक बसिरहेको छ। हिजो प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताउनु भएको थियो। त्यसक्रममा उहाँले नेपालले भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। तर त्यसक्रममा उहाँले दिएको एउटा अभिव्यक्तिले अहिले राजनीति वृत्त तरंगित बनेको छ। आज बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले कड़ा प्रतिवाद गर्ने र संसद चल्न नदिने रणनीति लिएका छन्। प्रधानमन्त्रीको यो अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै हिजोको बैठकमै प्रतिपक्षी सांसदहरूले यसलाई संसदको अभिलेखबाट हटाउन माग गरेका थिए। तर सभामुख डीपी अर्यालले उक्त मागको कुनै सुनवाई नगरेको र संसद नियमावली जबरजस्ती पारित गर्न खोजेको भन्दै हिजो संसद बैठक तनावपूर्ण बनेको थियो। आज भने विपक्षी दलहरूले प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई मुख्य एजेण्डा बनाएर संसद घेराउ गर्ने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उहाँ दिल्ली जानुभएको हो। प्रधानमन्त्री शाहको हालैको एउटा अभिव्यक्तिले राजनीति वृत्त तातिरहेका बेला लामिछानेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। राष्ट्रपा सभापति लामिछानेको टोलीमा उहाँकी पत्नी निकिता पौडेल, पार्टीका सह महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य सहित 5 सदस्य रहनु भएको छ। भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्रपा सचिवालयले जनाएको छ। 5 दिने भ्रमणका क्रममा विभिन्न राजनैतिक भेटघाटहरू सकेर सभापति लामिछाने आउँदो जेठ 22 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय सुझाव सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा गठन गरेको 3 सदस्य समितिले आज प्रतिवेदन बुझाउन लागेको हो। समितिका सदस्य एवं सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेका अनुसार पूर्व गृहमन्त्री गुरूङसँग बयान लिने र उहाँको सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका सम्पूर्ण छानबिन कार्य पूरा भइसकेको छ। प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरूङ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी दीपक भट्टसँगको व्यापारिक साझेदारी र स्टार माइक्रो इन्सुरेन्सको शेयर खरिद प्रकरणमा मुछिएपछि विवादमा तानिनु भएको थियो। रकमको स्रोतबारे प्रश्न उठेपछि 26 दिन मात्रै गृहमन्त्री बन्नुभएका गुरूङले गत वैशाख 9 गते पदबाट राजीनामा दिनुभएको थियो। उहाँले आफूले सापटी लिएर करिब 50 लाख रूपियाँ बराबरको शेयर खरिद गरेको दावी गर्दै आउनु भएको छ। समितिले प्रमाणका आधारमा दोषी वा निर्दोष जे भए पनि स्पष्ट निष्कर्ष सहितको राय प्रतिवेदनमा प्रस्तुत गरेको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। डडेलधुराको परशुराम नगरपालिका पाँचबाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय तीर्थ बहादुर थापा मगर मृत अवस्थामा फेला पर्नु भएको छ। आज उहाँहरू मृत अवस्थामा फेला पर्नु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख वरूण बहादुर सिंहका अनुसार 56 वर्षीय थापाको शव परशुराम नगरपालिका पाँच अन्तर्गत महाकाली नदीको कलपट्ठे क्षेत्रमा फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बुर्ड आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मादेव स्थित महाकाली नदी किनारमा भेटिएको हो। र नेपाल प्रहरीले शान्ति भंग गर्न खोज्ने 25 जना युवाहरूलाई 21 स्थान मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ। सप्तरीको बलान बिहुल गाउँपालिकाका 12 जना, सिराहा जिल्लाका विभिन्न स्थानका 13 जना गरी 25 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूले टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा विभिन्न ग्रुप तथा ग्याङको नाममा गाली गलौज र धम्कीयुक्त सामग्री पोस्ट गर्दै सार्वजनिक शान्ति भंग गर्ने, ट्राफिक नियम उल्लंघन एवं राजमार्गमा हो हल्ला गरी आतंक सिर्जना गरेको प्रहरीले बताएको छ। हौस्तेजका साथी, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त होइन? यिनीहरूलाई सुधार्नको लागि कहीँ केही खुल्या छैन?
1: माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ, जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुको साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ।
2: सम्पर्क 97484-36036 र 98244-42209।
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ।
1: न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बीकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार, माडी। फोन 98-27-27-38-89, 98-011-0-34-55, 98-011-16-372 र 97-650-73-877।
4: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

康宁和他们

यति बेला सुनिरहनु भएको छ स्वदेश FM 93.2 मेगाहर्ज।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012। नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आइसियु, ल्याब सुविधा, न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, इसिजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर हाम्रो नेपालमा?
5: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: आयमी गरौ।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास आयमी गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। दाङको तुलसीपुरमा आज भएको सवारी दुर्घटनामा परि बाबु र छोराको मृत्यु भएको छ। तुलसीपुरको गुल्मा चोकमा रा एक ख 2192 नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा 4P3390 नम्बरको मोटरसाइकललाई दिँदा त्यसमा सवार लम्ही नगरपालिका 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराजको मृत्यु भएको हो। सोही मोटरसाइकल कलमा सवार मृतक मनोजकी 34 वर्षीय श्रीमती अमृता नेपालीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। र गत भदौमा भएको जेन्जी प्रदर्शनको मौका छोपेर सुन्धारा कारागारबाट फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन्। लागू औषध र डाका चोरी मुद्दामा जेल सजाय काटिरहेका गोर्खाका 28 वर्षीय पदम गौतमलाई प्रहरी वृत्त 16 खुट्टेको विशेष टोलीले ठमेलबाट पक्राउ गरेको हो। भदौ 24 गते प्रदर्शनका क्रममा कारागारबाट भागेका गौतमलाई पक्राउ लगत्तै पुनः सुन्धारा कारागार नै चलान गरिएको प्रहरीले जनाएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरमेट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625 73 0 99 98 0 74 46 182 र 98 491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitavan Belchok Narayangarh Phone 0556 93 74 98 510 61 356।
9: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसएई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
5: मोबाइल 98550-64040 र 98550-65260।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाइप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाइ फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि सङ्घीय संसदका दुवै सदनको बैठक स्थगित। पूर्वाधार आयोजनाका कानुनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुसराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 जनाको शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोमा त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै बोलेका काङ्ग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपा दलको नेता ज्ञानेन्द्र बहादुर साई, श्रम संस्कृति पार्टीका आरएन राई लगायतले प्रधानमन्त्री के तथ्य पेश गर्नु पर्यो, होइन भने रेकर्डबाट हटाउनु पर्यो भनेर अपिल गर्नुभएको हो। उहाँहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झन्डै 3 करोड नेपालीको शिर निहोरिएको बताउनु भएको छ। यदि प्रधानमन्त्रीले सत्य बोल्नु भएको हो भने कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको हो, एक एक तथ्य आफूहरूलाई चाहिएको सांसदहरूले बताएका छन्। त्यसअघि आज बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिलाई लिएर आज संसद अवरोध गर्ने निष्कर्ष निकालेको थियो। काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा काङ्ग्रेस सहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो। काङ्ग्रेस संसदीय दलका सचेतक निष्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै वर्षना गरेका छन्। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर टिका टिप्पणी भइरहेको छ। लिम्पिया, धुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले अवरोध गरेपछि संसद बैठक 15 मिनटका लागि स्थगित भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। सांसदहरूले नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक त्यसपछि सुरु भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएको छ। राष्ट्रपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भनिए पनि दुवैपक्षीय आधिकारिक रूपमा भने यसबारे जानकारी गराएका छैनन्। भारतीय सत्तारूढ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानुनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानुनमा रहेका दोहोर र अव्यवहारिक प्रक्रियाका कारण विकास योजना वर्षौंदेखि रोकिने अवस्था अन्त्य गर्ने यो कानुन प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः

0: छ बजीतिर तुलसीपुरको गुल्म चौक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लम्भई नगरपालिका वडा नम्बर 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। 56 वर्षका थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कल्पट्ठी क्षेत्रमा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बिओपीमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वरुण बहादुर सिंहले जानकारी दिनुभयो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्देऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव सेवा आश्रम रानी छोइङ डोल्मा फाउन्डेसनले संयुक्त रूपमा सुरु गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत अहिलेसम्म 159 जना सडक मानवको उद्धार भएको छ। गएको वैशाख

2192 नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा 4P3390 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्भई नगरपालिका 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मिनराज नेपालीको मृत्यु भएको हो। सोही मोटरसाइकलमा सवार मृतक मनोजकी 34 वर्षीय श्रीमती अमृता नेपालीको शिक्षण अस्पताल कोहरपुरमा उपचार भइरहेको छ। देशका 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न 113 जना चिकित्सक तथा विज्ञले प्रतिस्पर्धा गर्ने भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट संकलित आवेदनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा बढी र कर्णालीका लागि सबैभन्दा कम आकर्षण देखिएको छ। नेपाल प्रहरीले शान्ति भंग गर्न खोज्ने 25 जना युवालाई 21 स्थान मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ। सप्तरीको बलाहन बिहुल गाउँपालिकाका 12 जना सिराहा जिल्लाका विभिन्न स्थानका 13 जना गरी 25

0: जनालाई पक्राउ गरेको हो। उनीहरूले टिकटक फेसबुक सामाजिक सञ्जालमा विभिन्न ग्रुप र ग्याङको नाममा गाली गलौज र धम्कीयुक्त सामग्री पोस्ट गर्दै सार्वजनिक शान्ति भंग गर्ने, ट्राफिक नियम उल्लंघन गर्ने एवं राजमार्गमा हो हल्ला गरी आतंक सिर्जना गरेको प्रहरीले जनाएको छ। यता गत भदौमा भएको जेएनजी प्रदर्शनको मौका छोपेर सुन्धारा कारागारबाट फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। म्यानमारमा विद्रोही समूहले भण्डारण गरेर राखेको विस्फोटक पदार्थ विस्फोट हुँदा 55 जनाको मृत्यु भएको छ। म्यानमारको काउङ गाउँमा भएको उक्त शक्तिशाली विस्फोटमा पनि अन्य दर्जनौ मानिस घाइते भएका छन्। यता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरूद्ध लेबनानभित्र सैन्य कार्यवाही अझ सशक्त बनाउन सेनालाई आदेश दिएका छन्। अब खेलकुद। भारतको गोवामा जारी 7 महिला च्याम्पियनसिप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताका दुवै सेमी फाइनल खेलहरू आउँदो बुधबार हुनेछन्। समूह एक विजेता बनेको नेपालले फाइनल प्रवेशका लागि बुधबार साबिक विजेता बंगलादेशको सामना गर्नेछ। बुधबार नै हुने अर्को सेमी फाइनल खेलमा समूह बीको विजेता भारत र समूह एक उपविजेता भूटान बीच प्रतिस्पर्धा हुनेछ। यता फिफा विश्वकप 2026का लागि उरुग्वे र अल्जेरियाले आफ्नो टोली घोषणा गरेका छन्। उरुग्वेका मुख्य प्रशिक्षक मार्सिलोले 26 सदस्यीय टोली घोषणा गरेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रधानमन्त्रीका अभिव्यक्तिमाथि प्रतिनिधि सभामा विपक्षीको प्रश्नै प्रश्न। अभिव्यक्ति सच्याएर माफी माग्न माग, अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राष्ट्रिय सभामा पनि सांसदहरूको एकै स्वर। पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा तनाव शुरू। पूर्व गृहमन्त्री गुरुङ बारेको छानबिन प्रतिवेदन तयार, आज सरकारलाई बुझाइँदै। मानव अधिकार आयोगको प्रतिवेदन विरुद्ध राष्ट्रपा सांसद बोहरा सर्वोच्चमा, भोलि सुनवाई हुने। दाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु। सप्तरी र सिराहामा शान्ति भङ्ग गर्न खोज्ने 25 जना युवा पक्राउ। 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न
4: 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानु भई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड। घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल मोट वीरगंज र काठमाडौँ कलंकीका साथै

खबरमा तपाईँलाई स्वागत छ। ललितपुरमा हिमालयन ट्राभलमा 2026 को सेसन सुरु भएको छ। नेपालको पर्यटन स्थललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने विशेषै राजनीति सुरु भएको कार्यक्रममा 27 देशबाट आएका 100 भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी छन्। 75 जना विश्वव्यापी खर्चकर्ता र 80 जनाभन्दा बढी प्रदर्शक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजक पेसिफिक एसिया ट्राभल कार्यक्रमले नेपालका पर्यटन व्यवसायी र अन्तर्राष्ट्रिय खरिदकर्ता बीच व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनका नयाँ सम्भावना र प्रवृत्तिबारे छलफल गर्ने लक्ष्य राखेको छ। छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव हिजोदेखि चापाइलमा रहेको चलचित्र विकास बोर्डमा सुरु भएको छ। 3 दिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा तथा सांस्कृतिक पहिचान झल्काउने कथानक, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ। महोत्सवका निर्देशक सागर केरुङका अनुसार यस महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्र मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य लिएको छ। चित्रकार हरिराम यादवले मिथिला चित्रकलालाई केन्द्रमा राखेर एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ। बबरमलमा रहेको काठमाडौँ आर्ट ग्यालरीमा उहाँले सिराहादेखि काठमाडौँ शीर्षकमा चित्रकला प्रदर्शनी गर्नुभएको हो। हिमालयन लाइट आर्ट अवार्ड प्राप्त गरेपछि उहाँले यसै कार्यक्रम अन्तर्गत बनाएका चित्र प्रदर्शनी गर्नुभएको हो। गएको बिहिबार हिमालयन आर्ट अवार्डका निर्देशक जस्टिन झाओ र चित्रकार एससी सुमनले संयुक्त रूपमा चित्रकला प्रदर्शनी उद्घाटन गर्नुभएको। प्रदर्शनी यही जेठ 26 गतेसम्म चल्नेछ। नेपाल प्रहरीले काठमाडौँ ट्राफिक व्यवस्थापनका लागि अहिले सबैभन्दा उपयुक्त समय भएको टिप्पणी गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले अहिलेको सरकारले बजेटमा पनि ट्राफिक व्यवस्थापनको विषयलाई यथोचित ढङ्गले सम्बोधन गरेकाले त्यसलाई मध्यनजर राखेर समयले खोजीअनुसार ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। ट्राफिक व्यवस्थापनको क्षेत्रमा पर्याप्त प्रविधिको अभाव भएको र त्यसलाई पूर्ति गर्न पनि अहिलेको समय सबैभन्दा उपयुक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीको भनाइ छ। 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाइ फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि दुवै सदनका बैठक स्थगित। ललितपुरमा चलिरहेको हिमालयन ट्राभल मार्टमा 27 देशका 100 भन्दा धेरै प्रतिनिधि सहभागी। 6 नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौँमा सुरु र ट्राफिक व्यवस्थापनको क्षेत्रमा पर्याप्त प्रविधिको अभाव। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: are listening to SoThis FM 93.2 MHz.
1: The best music, non-stop.

Radio N Aryan 99.1 समय को ख्याल राखौं। 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले सात दिनभित्र प्रतिवेदन तयार पार्ने गरी समिति गठन भएको जानकारी गराउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत पुग्नु भएको छ। पाँच दिने भारत भ्रमणका लागि उहाँ आज भारतको नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाई वालेले स्वागत गर्नुभएको छ। लामिछानेले भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा दिल्ली पुग्नु भएको हो। उहाँ यही जेठ 22 गते स्वदेश फर्कने कार्यक्रम छ। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभाबाट निर्वाचनसँग सम्बन्धित दुईवटा विधेयक पारित भएका छन्। आज बसेको सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहितको प्राप्त भएको प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो। नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि क्रियाशील सदस्यको विवरण डिजिटल रूपमा अध्यावधि गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ। आगामी जेठ 21 गतिभित्र सम्पूर्ण अध्यावधि कार्य सक्ने गरी काम भइरहेको कांग्रेसले जनाएको छ। गत वैशाख 1 गतेदेखि शुरू भएको क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत आजसम्म 2,25,000 भन्दा बढ़ी सदस्यले विवरण अध्यावधि गरिसकेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: प्रधान प्रतिनिधि सभामा नेपालले पनि भारतीय भूमि मिचेको भनेको पाइएको भनिदिएको बयानको विरोधमा सांसदहरूले आज पनि विरोध जनाएका छन्। बैठकमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदले बैठक अवरूद्ध गरेपछि बजेटमाथिको छलफल नै प्रभावित भएको छ। बैठकको श्रोमै समय मागेर बोल्दै प्रतिपक्षी सांसदले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी भनाईलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। यता नेपाल भारत सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभामा सांसदले अवरोध गरेपछि बैठक भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ। दैलेखको भैरवी गाउँपालिका साथ काल गौडीमा जीव दुर्घटना हुँदा 8 घाइते भएका छन्। सुर्खेतबाट कालीकोटको शुभ कालिका गाउँपालिकातर्फ जाँदै गरेको सुप 001-00104936 नम्बरको बलेरो जीप आज दुर्घटना भएको। दुर्घटनामा घाइते भएका 8 मध्ये चालक कल बहादुर रोकाय, चक्र सुनार र भरत विश्वकर्माको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आज शेयर बजार नकारात्मक देखिएको छ। अर्थमन्त्री सोनी मुवागले जेठ 15 गते संसदमा प्रस्तुत गर्नुभएको बजेट प्रति लगानीकर्ताहरू असन्तुष्ट रहँदा नेप्सी परिसूचक 26.72 अंकले घटेर 2755.37 बिन्दुमा झरेको छ। अवस्था अहिलेको लागि काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउन त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

यतिन्जेल हामीले प्रस्तुत गर्यौं यो मिठो भाका। केही छिनको व्यावसायिक विश्रामपछि बिल्कुलै नयाँ गीत मन्जु भट्टराईको काँचो बेलौती प्रस्तुत गर्ने।

0: सूचना
1: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495,
5: मोबाइल 98550 64040 र 98550 65260।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको ज्यान गयो।
1: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढाउनु भन्दा गुणस्तर सुधारतर्फ ध्यान दिन विज्ञको सुझाव।
0: युद्ध सुरु भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
1: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
2: नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय जानुभई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि विपक्षी दलहरूले कडा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। आज बैठक सुरु हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै त्यसलाई नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकाल्यो। संयुक्त बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिचिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेका छन्। हिजो बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारपारको जग्गा भोगाधिकार र सीमा अतिक्रमण फरक कुरा भएका भन्दै दलहरूले विरोध गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध संसदमा अवरोध सँगै सडकमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमालेले सडकमा प्रदर्शन गरेको छ भने काङ्ग्रेसको भातृ संस्था नेवी संघले पनि प्रदर्शन गरेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ रासपा र प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक सुरु भए लगत्तै सबै विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख डिपी अर्यालले आकस्मिक समयमा बोल्न समय दिनुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर राखेको धारणाले नेपालीहरूको शिर निहुरेको टिप्पणी गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले हचुवाका भरमा नेपालले अरूको भूमि मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा आत्मसमर्पणवादको पराकाष्ठा देखिएको भन्दै सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा त्यस्तो अभिव्यक्ति दिनु संशयपूर्ण रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका नेता आर्यन राईले त्यो अभिव्यक्तिका कारण गहिरो लज्जाबोध भएको भन्दै यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट जिम्मेवार र राष्ट्रिय हित अनुकूल हुनुपर्ने बताउनुभयो। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्ना ध्यानाकर्षण भएको भन्दै बैठकको कार्यसूचीमा सहभागी हुन अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि अवरोध कायम भएपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक पनि चल्न दिएनन्। एकपटक स्थगित गरेर त्यसपछि बसेको बैठकमा पनि राजनीतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको हो। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
0: यसैबीच प्रतिनिधि सभाको बैठकमा हिजो भएको घटनाबारे छानबिन गर्न सभामुख डिपी अर्यालले समिति गठन गर्नुभएको छ। सदन अवरोध गर्दा म अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी दिनुभयो। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अर्यालले समिति गठन गरेको बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेका लागि स्थगित गरेको जानकारी गराउनु भएको हो।
1: यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सीमाबारे दिएको विवाद अभिव्यक्तिलाई लिएर माफी माग्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुभएको हो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशको रूपन्देहीमा आज गरेको कार्यक्रममा सभापति थापाले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा नेपाली काङ्ग्रेसको रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको सभापति थापाले बताउनुभयो। प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको थापाको भनाइ छ।
0: भारतीय सशस्त्र सीमा बल एसएसबीले पश्चिम नवलपरासीको सुस्तामा नेपाल सरकारले निर्माण गर्दै आएको तटबन्धको काम रोकिदिएको छ। विवादास्पद क्षेत्रमा मात्र नभई भारतले आफ्नो दावी गरेको सीमाभन्दा 30 मिटर नेपालतर्फ भइरहेको निर्माण कार्य पनि एसएसबीले रोकेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको सिंचाई तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढी नियन्त्रणका लागि झण्डै 12 करोड रुपियाँको लागतमा तटबन्ध बनाउँदै आएको थियो। अहिले झण्डै 1 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेकामा थप 132 मिटरको ठेका लागिसकेको छ। एसएसबीले काम रोकेपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई खबर गर्दै शस्त्र प्रहरी मार्फत एसएसबीसँग छलफल गराएको भए पनि समस्याको समाधान हुन सकेको छैन। यो विषय आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नु भएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। उहाँ भाजपाकै निमन्त्रणामा भारत जानुभएको हो। सभापति लामिछानेसँगै रासोपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनु भन्नुभएको छ। राष्ट्रपाका अनुसार लामी छानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुनेछ। त्यस क्रममा नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। भारतीय सत्तारूढ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामी छानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भेटघाट छलफल तथा भ्रमणका लागि नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको राष्ट्रपालले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। यसपालिको बजेटले पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
9: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
10: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, सङ्घीय संसदमा दुवै बैठक स्थगित, संसदमा अमर्यादित व्यवहार गर्ने, सांसदमाथि छानबिन गर्न समिति गठन, विवादित अभिव्यक्तिमा माफी माग्न प्रधानमन्त्री शाहलाई काङ्ग्रेस सभापति थापाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारतमा लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रु सहित कालीकोटको शुभकालिका 6 हाउडीतर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौडाको भित्री सडक खण्डमा दुर्घटना भएको हो। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालिका 5 का 32 वर्षीय कलबहादुर रोकाया, शुभकालिका 4 सुनार वडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका 6 हाउडीकी 65 वर्षीय पुल्ती सरा कामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। पाँचजना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सडकबाट झन्डै 300 मिटर तल झरेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
0: यसैबीच दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, एकजना गम्भीर घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मा चौक पार गरेर केही उत्तरतर्फ पुगेपछि विपरीत दिशाबाट आइरहेको टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लमाई नगरपालिका नम्बर 5 का 35 वर्षीय मनोज नेपाल र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुसा नेपालीको उपचार भइरहेको छ। मनोज विदाको बेलामा तुलसीपुर 6 मा रहेको ससुराली गएका र आज छोरालाई विद्यालय पठाउनु पर्ने भएकोले बिहानै हिँडेकामा केही बेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लीले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा 1 महिनाभित्रै महत्त्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले आउँदा दिनमा थप 30-35 वटा कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
0: यसैबीच नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 को बजेटले निजी स्तरको मनोबल अभिवृद्धि गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई पुनर्गति दिने ठहर गरेको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाउने र 360 भन्दा बढी वस्तुमा अन्तशुल्क खारेज गर्ने निर्णयलाई स्वागत योग्य कदम भन्नुभयो।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाब्ने र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने लगायत घोषणा बजेटमा छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्सी, एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो भनेर साथी विकास चापागाईले अर्थविद डाक्टर रेशम थापासँग कुराकानी गर्नुभएको छ।
11: तल्लो वर्ग, खास गरी आर्थिक हिसाबले तल्लो वर्ग 20% जति जनता अझै पनि गरिब छन्, आर्थिक क्रियाकलापमा सक्षम छैनन् अथवा एक प्रकारले भन्ने हो भनेदेखि संरचनागत विभेदको कारणले असक्षम छन्। उनीहरूलाई असक्षम हाम्रो सरकारले अथवा संरचनाले बनाएको छ, उनीहरूको आवाज अथवा उनीहरूको रोजीरोटीको कुनै विकल्पको रूपमा चाहिँ यो बजेट देखिएन। अप्रत्यक्ष तरिकाले कुनै पनि देशको बजेट आइसकेपछि जिडिपीको 32% बराबरको आर्थिक क्रियाकलाप गरिसकेपछि अप्रत्यक्ष तरिकाले छुँदैन भन्ने होइन, सबैलाई छुन्छ, तर छुने तरिका प्रत्यक्ष तरिकाले मध्यम वर्ग भने पनि उच्च वर्गलाई प्रत्यक्षले सेवा प्रदान गर्ने तर निम्न वर्गलाई अप्रत्यक्ष तरिकाले मात्रै छुने हुनाले यो बजेटको अथवा यो सत्ता र सरकारको प्रायोरिटी उच्च वर्ग देखियो, निम्न वर्ग फर्स्ट प्रायोरिटी देखियो।
12: यो बजेटको सकारात्मक र नकारात्मक पक्ष हेर्नुपर्दा चाहिँ
11: अब यस्तो खालको छ, एउटा एम्बिसन जुन नयाँ भोटर, नयाँ पार्टी, नयाँ टिमले जुन सत्ता सञ्चालन गरिरहेको छ त्यसमा चाहिँ एउटा ठुलो सपना देखेको छ नेपाली समाजले। कुन पनि हाम्रो जस्तो प्रजातान्त्रिक सिस्टममा सत्तापक्षको पार्टीको मात्रै राज्य अथवा सिस्टम हुँदैन, सम्पूर्ण नेपालीको सपना हो त्यो। त्यसमा चाहिँ एक प्रकारले ठुलो सपना साकार गर्नको लागि अलि सानसानी बजेट अथवा यसलाई विस्तारकारी बजेट सोचेको छ यो सरकारले। त्यो आफैमा सबल पक्ष 7% आर्थिक वृद्धि गरेर त्योभन्दा तल अथवा 6% इन्फ्लेसन मेन्टेन गर्छु भन्ने यो उद्देश्य राख्नु चाहिँ आफैभन्दा राम्रो होइन, तर त्यो उद्देश्य प्राप्ति गर्नको लागि चाहिँ केही संरचनागत कुराहरू पहिलाको लागि बिगारी भनिरहेका राजनीतिक पार्टी र नेताहरूले पहिलाको भन्दा पनि खराब दिशातर्फ जाने गरी वित्तीय स्रोत परिचालनका स्रोतहरूको बारेमा सोचेको देखिन्छ। नयाँ पार्टी युवाहरूको आन्दोलनबाट उत्पादित भएको पार्टीले पुरानो जस्तै होइन, पुरानो भन्दा राम्रो गर्नुपर्थ्यो भन्ने मेरो लागि छ।
12: आय भएका नागरिकका लागि यो महसुस हुने गरी यो बजेटमा सरकारले तत्काल सुधार गर्नुपर्ने विषय चाहिँ के छन्?
11: एउटा चाहिँ शिक्षा र स्वास्थ्यको हिसाबले जाने हो होइन, अहिले दुईजना विद्यार्थी स्कुल जान्छन्, एउटा पनि सरकारी नबढाउने, एउटा पनि सरकारी स्कुलमा अनि त्यसपछि प्राइभेट स्कुललाई रहरले होइन बाध्यताले मान्छेले गइरहेको छ अनि त्यहीमाथि चाहिँ तपाईँ गीत अपिने भनेको चाहिँ एक नम्बरमा शिक्षा नै हो र अर्को चाहिँ यो निजी क्षेत्रलाई सुधार गर्ने निजी क्षेत्रलाई प्रमोट गर्ने बारेमा पनि प्रश्न देखिएन. बजारको नियमले ब्याङ्कमा त्यो पैसा लगानी हुन्थ्यो भन्ने भइसक्यो थियो नि त. बजारको नियमले हुने रहेछ अलिकति सरकारले अलिकति संरचनागत कुरा मिलाइदिनु हो भने अबका सरकार भनेको एक वर्ष भएपछिभित्र चारै क्वार्टर 20% बढी प्राइभेट सेक्टर लेन्डिङको हामी ग्यारेन्टी गर्छौँ भन्न सकेको भए प्राइभेट सेक्टर त्यसरी फर्क परिहाल्छ नि. प्राइभेट सेक्टरले यतिकै आफूले लगानी गरिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै जागिर सिर्जना गरिहाल्छ र ट्याक्स पनि हासिल जितिरहेछ नि. निजी क्षेत्र इफिसियन्ट छ, गभर्मेन्ट इनइफिसियन्ट छ. त्यसो भएदेखि इफिसियन्ट प्राइभेट सेक्टरबाट इनइफिसियन्ट गभर्मेन्टमा 400 अर्ब 422 अर्ब तानेर किन हामीले आन्तरिक वृद्धि गरेको छ हो त्यो कुरा. त्यसको क्षतिपूर्ति स्वरूप हामीले प्राइभेट सेक्टर लेन्डिङ 20% प्रत्येक महिना बढाइदिनु हो भनेदेखि त्यसको क्षतिपूर्ति हुन्थ्यो र एग्रिगेट डिमान्ड पनि बढ्थ्यो अथवा उत्पादनशील क्षमता पनि बढ्थ्यो र उपभोग क्षमता पनि बढ्थ्यो. एग्रिगेट डिमान्ड एग्रिगेट सप्लाई दुइटै बढ्थ्यो र इन्फ्लेसन बढ्यो भने पनि इन्फ्लेसनभन्दा बढी आर्थिक वृद्धि हुन्थ्यो र एउटा विकासको पथमा जान्थ्यो.
0: हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर रेशम थापा. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
2: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353. के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
14: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
13: हाम्रा सेवाहरू
14: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
14: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
14: फिजियोथेरापी सेवा,
13: अकुपंक्चर सेवा,
14: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
14: पूर्व कर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
14: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
14: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
13: विस्तृत जानकारीका लागि
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98514-2463.
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा.
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
1: अब बाँकी खबर. बजेट भाषणपछिको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अङ्कले घटेको छ. सेयर बजार परिसूचक नेप्से आज 26.72 अङ्कले घटेर 2755.37 बिन्दुमा झरेको छ. आज निर्जीवन बिमा र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 6% धेरैले ओह्रालो लागेको छ. आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ. गएको बुधबार 6.3 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीका 1,33,00,000 कित्ता सेयर 5,31,61 करोड रुपियाँमा किनबेच भएको छ. सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभ कर बढाएको थियो. अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्छ. यसअघि यस्तो दर 5.75% मात्रै थियो.
0: सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानुनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको योजनाको मसौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षौंसम्म रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायहरूलाई किसानको भुक्तानी समयमै फर्छौट गर्न निर्देशन दिनुभएको छ। ललितपुरमा आयोजित 6ौं राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको हो। मन्त्री चौधरीले सरकारले अहिले व्यवसायहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कडा कदममा चाल्न बाध्य नपार्न सचेत गराउनुभयो।
0: डडेलधुराको परशुराम नगरपालिका नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर स्थानीय बासिन्दा तेतबहादुर थापा मगरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वरुण प्रसाद सिंहका अनुसार 56 थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कलपठे क्षेत्रमा फेला परेको हो। यस्तै शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बिओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवीमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। युद्ध सुरु भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको युद्धमा अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्विर र भिडियोलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। इरानले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गर्दै वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र रडारहरूमा लाखौँ डलरको क्षति पुर्याएको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले अपरेसन एपिक फ्युरी सुरु भएदेखि इरानमा 13,000 धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ। इरानका सर्वोच्च नेता मुज्दफा खामेनीले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धि करार गर्दै मध्यपूर्व अब अमेरिकी सैन्य अड्डाका लागि सुरक्षित नरहेको दावी गर्नुभएको छ। अमेरिकी प्रशासनले भने इरानको सैन्य क्षमता झन्डै ध्वस्त पारिएको बताउँदै आएको छ। बिबिसीको विश्लेषण अनुसार साउदी अरब, युएई, कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन्, जबकि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको सङ्ख्या 28 पुग्न सक्छ।
0: मलेसिया सरकारले 16 मुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानुन अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा 16 मुनिकाले व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। नियम उल्लङ्घन गर्ने कम्पनीहरूलाई 1 करोड मलेसियन रिङ्गिटसम्म जरिमाना हुने व्यवस्था छ। बालबालिकालाई साइबर दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक दबावबाट जोगाउने उद्देश्यले यो कदम चालिएको सरकारले जनाएको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढाएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034सम्म 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो सँगै विश्वको प्रमुख बजारमध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भने गरेको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सुरुमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झन्डै 10 करोड डलर खोजेको थियो, तर पछि 6 करोड डलरमा घटाएको थियो। अमेरिका, क्यानाडा र मेक्सिकोमा यही जेठ 29 गतेदेखि प्रतियोगिता सुरु हुनुभन्दा 10 दिन अघि सम्झौता भएको हो। यस्तै नेपालमा हिमालयन स्पोर्ट्स टिभी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ।
0: यसैबीच सन् 2026 को विश्वकप फुटबलमा गोलकिपर रणनीति टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले पनि भिडियो असिस्टेन्ट रेफ्री भिएआर प्रोटोकल परिवर्तन गर्ने जनाएको छ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतिदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको ज्यान गयो।
1: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढाउनु भन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
0: युद्ध सुरु भए त इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
1: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न झुक्छ न रोकिन्छ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

माडी नगरपालिका तीन बोटे सिमरा क्षेत्रमा गैंडाको आक्रमणबाट एक युवक गम्भीर घाइते। दीप्ति विश्वकर्मा विक्रम परियारी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित। नेपाली कांग्रेस निकट नेपाल थारू संघको अध्यक्षमा माडीका शिवनारायण महतो गुरौ निर्वाचित। माडी क्षेत्रमा पटक पटक इन्टरनेट सेवाको फाइबर तार काटिने तथा चोरी हुने क्रम बढ्दो, सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित। सभामुखले पेलेर संसदीय नियमावली पारित गरेपछि अदालत जाने तयारीमा विपक्षी दल। धवल शमशेर पक्षका राप्रपाका नेताहरू राजीनामाको तयारीमा। र वीरेन्द्रनगरबाट ठूलो परिमाणमा नगद र सुनसहित एकजना पक्राउ। दैलेखमा बलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु, पाँचजना गम्भीर घाइते। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका तीन बोटे सिमरा क्षेत्रमा गैंडाको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो करिब 12:30 बजी चितौन राष्ट्रिय निकुञ्ज नजिक बाख्रा चराउन गएका माडी तीन सिमरा निवासी 19 वर्षीय सरोज महतोमाथि गैंडाले आक्रमण गरेको हो। आक्रमणबाट महतोको घाँटी, छाती र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते महतोलाई तत्काल बगोडा अस्पताल माडीमा ल्याई प्राथमिक उपचार गरिएको थियो। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुरको स्वास्थ्य संस्थामा रिफर गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जंगली जनावरको आवजावत बढ्दै जाँदा स्थानीय बासी जोखिममा पर्ने गरेका छन्। निकुञ्ज क्षेत्र नजिक पशु चौपिया चराउन तथा वन क्षेत्रमा जाँदा जंगली जनावरबाट आक्रमण हुने र हाताहाती वा घाइते हुने क्रम बढेको छ। माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफएमका स्टेसन म्यानेजर दीप्ति विश्वकर्मा विक्रम परियारी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ। राष्ट्रिय दलित पत्रकार संघले स्थापना गरेको सो पुरस्कारबाट दुर्गम वा ग्रामीण क्षेत्रमा रही निरन्तर पत्रकारिता गर्दै आउनुभएका माडीका विश्वकर्मा सम्मानित हुनुभएको हो। काठमाडौँको चन्द्रगिरीमा आयोजित संघको महाधिवेशन समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सो पुरस्कार विश्वकर्मालाई प्रदान गर्नुभयो। पत्रकारिता मार्फत समाजका आवाजलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका मुद्दाहरू स्वदेश एफएम मार्फत उजागर गरेको योगदानको कदर स्वरूप सो सम्मान प्रदान गरिएको महासंघले जनाएको छ। राष्ट्रिय दलित पत्रकार महासंघका रुकुम पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको पुरस्कारको पहिलो प्राप्तकर्ता विश्वकर्मा बन्नु भएको हो। नेपाली कांग्रेस निकट नेपाल थारू संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिको अध्यक्षमा चितवन माडीका शिवनारायण महतो गुरौ निर्वाचित हुनुभएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा गुरौ पुनर्चयन हुनुभएको हो। अधिवेशनबाट चयन भएको 74 सदस्यीय राष्ट्रिय कार्य समितिमा चितवनबाट बुद्धिसेन चौधरी, रामचन्द्र चौधरी र चन्द्रकुमारी चौधरी सदस्य चयन हुनुभएको छ। थारू संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारू समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन सम्पन्न गरेको जनाएको छ। कांग्रेसका सभापति गगन कुमार थापाले सो महाधिवेशन उद्घाटन गर्नुभएको थियो। संघले 2079 साउनमा मातृ पार्टीको केन्द्रीय कार्य समितिबाट यसलाई पुनः सुन्नुहोस् संघले 2079 साउनमा भातृ पार्टीको केन्द्रीय कार्य समितिबाट भातृ संगठनको मान्यता पाएको हो। माडी क्षेत्रमा इन्टरनेट सेवाको फाइबर तार काटिने तथा चोरी हुने घटना रोकिएको छैन। पछिल्लो पटक माडी नगरपालिका सदस्य स्याउलीवास क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनी चितवन नेटको करिब 20 मिटर फाइबर तार काटिएर गायब भएको छ। कम्पनीका प्राविधिक टोलीका अनुसार बिजुली अवरुद्ध रहेको समयमा फाइबर तार काटिएर सो क्षेत्रका ग्राहकहरू केही समय इन्टरनेट सेवाबाट प्रभावित भएका थिए। घटनापछि प्राविधिक टोलीले मर्मत तथा पुनर्जडानको काम गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यसै गरी सोही क्षेत्रमा सुबिसु नेटको फाइबर तार समेत काटिएको पाइएको छ। तार काटिने र हराउने घटनाले इन्टरनेट तथा सेवा प्रदायक कम्पनीहरूलाई आर्थिक क्षति पुग्नुका साथै सेवाग्राहीहरू समेत प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्। स्थानीयवासी तथा सेवा प्रदायक कम्पनीले यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन्। सार्वजनिक संचार तथा इन्टरनेट सेवामा असर पर्ने गरी भइरहेका यस्ता घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारवाही गर्न माग गरिएको छ। चितवन प्रहरीले क्रिप्टो करेन्सी
संकलन तथा कारोबार गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीकारले चितवनले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार भरतपुर महानगरपालिका 10 चित्रसेन टोलमा डेरा गरी बस्ने 21 वर्षीय पप्पु कुमार यादवलाई पक्राउ गरिएको हो। उनी साबिक धनुषा संग्रामपुर सात घर भई हाल हंसपुर नगरपालिका 4 स्थायी ठेगाना भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ। गत शनिबारदेखि सुरु बागमती साहित्य महोत्सवको दोस्रो संस्करण 13 बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र भरतपुर महानगरपालिका परिका प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवमा प्रदेशका 13 जिल्लाका साहित्यकारको सहभागिता रहेको थियो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई भ्रष्टाचार मुद्दामा 1,00,000 धरोटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनसेक बहसपछि महरासँग 1,00,000 धरोटी माग्ने आदेश दिएको हो। प्रतिपक्षको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले जबरजस्ती संसदको नियमावली पारित गरेपछि उनीहरू अदालत जानेबारे आन्तरिक छलफलमा जुटेका छन्। सोमबार बिहान बसेको विपक्षी दलको बैठकमा यसबारे कुराकानी भएको नेताहरूले बताएका छन्। काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जानेबारे छलफल गरेको एमाले प्रमुख सचेतक एन महरले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिचेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रोस्टममा पुगेका प्रधानमन्त्री बालेनले संसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। बालेनको यही अभिव्यक्ति अहिले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई भारी भएको छ। प्रधानमन्त्रीको यो विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। विपक्षी दलहरूको विरोधका बीच आइतबार प्रतिनिधि सभा बैठकबाट पारित भएको प्रतिनिधि सभा नियमावली 2083 विरुद्ध निर्णय गर्न नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक बैठक बोलाएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बस्ने अनौपचारिक बैठकले नियमावली विरुद्ध कानूनी उपचार खोज्ने वा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय लिने नेकपाका सांसद गोपाल शर्माले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुग्नु भएको छ। सोमबार उहाँ राजसभा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुग्नु भएको हो। लामिछाने दिल्ली पुग्दा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईले स्वागत गर्नुभएको थियो। उहाँ 5 दिनपछि नेपाल फर्किनुहुनेछ। दिल्लीमा रहँदा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ। सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाउनु भएको छ। प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा जानकारी दिनुभएको प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा समस्या सम्बन्धमा दिनुभएको अभिव्यक्तिलाई लिएर नेपाली काङ्ग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले जवाफ माग्नु भएको छ। सोमबार लुम्बिनी प्रदेशको कार्यक्रममा सभापति थापा र उपसभापति शर्माले संसदमा उभिएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्याग गरेर नयाँ यात्रामा लागेको घोषणा गरेपछि सो पार्टी तरङ्गित बनेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै राणाले समयको पश्चाप र जनभावना अनुरूप अघि बढ्न आफूले राप्रपा परित्याग गरेको बताउनु भएको हो। प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डिपी आर्यले मंगलबार दिउँसो 1 बजे पुनः बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। दोस्रो बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति विरुद्ध नेपाली कम्युनिष्ट पार्टी नेकपाका जनवर्गीय संगठन समन्वय मोर्चाले देशैभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार बसेको मोर्चाको बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। मोर्चाले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्सना गर्दै जनतासँग माफी माग्नुपर्ने बताएको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डाक्टर मिलन कुमार थापासहित 14 जना विरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनवाई स्थगित भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा सुनवाईका लागि पेशी तोकिएको भए पनि प्रतिवादी पक्षका कानून अभिव्यवसायीले निवेदन दिएपछि सुनवाई स्थगित गरिएको हो।
काजरकोटमा एक महिलामाथि हातपात र गुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रासपाका कुसे गाउँपालिका सभापति मोहन विक्रम साई रहेका छन्। गत जेठ 16 गते बिहान 8 बजेतिर कुसे गाउँपालिका 6 घरङ्गा स्थित स्वास्थ्य चौकीको भवनभित्र साईले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र गुटपिट गरेको आरोप रहेको छ। सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठूलो मात्रामा नगद र सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रचोकबाट करिब 10 मिटर माथि रहेको वाणिज्य बैङ्कको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियो। घरबाट ठूलो परिमाणमा सुन तथा नगद र फेला परेको जनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दिपेन्द्र मगराठीले जानकारी दिनुभयो। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बलेरो जीप सोमबार दैलेखको भैरवी गाउँपालिकामा दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दिउँसो करिब 1 बजेतिर भैरवी गाउँपालिका साथ कालीगौडा स्थित भित्री सडक खण्डमा SUP01001C4967 नम्बरको डबल क्याब बलेरो दुर्घटनामा परेको हो। गुडिरहेको गाडी 81 ब्रेक फेल भई सडकबाट करिब 400 मिटर तल खसेको प्रहरीले जनाएको छ। माढीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माढीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माढीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 66% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माढी नगरपालिका 3 बोटे सिमरा क्षेत्रमा गैंडाको आक्रमणबाट एक युवक गम्भीर घाइते। पत्रकार दीप्ति विश्वकर्मा विक्रम परियार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित। नेपाली कांग्रेस निकट नेपाल थारू संघको अध्यक्षमा माढीका शिवनारायण महतो गुरु निर्वाचित। माढी क्षेत्रमा पटक पटक इन्टरनेट सेवाको फाइबर तथा तार काटिने र चोरी हुने घटना बढ्दो। सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित। सभामुखले पेलेर संसदीय नियमावली पारित गरेपछि अदालत जाने तयारीमा विपक्षी दल। धवलसमशेर पक्षका राप्रपाका नेताहरू राजीनामाको तयारीमा। र वीरेन्द्रनगरबाट ठूलो परिमाणमा नगद र सुनसहित 1 जना पक्राउ। दैनिकमा बलेरो दुर्घटना हुँदा 3 जनाको मृत्यु 5 जनाको घाइते। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
2: It's 7 o'clock. अहिले 7 बजेको छ।
3: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसद

संसदको दुवै सदनको बैठक अवरुद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, पाँचजना गम्भीर घाइते र म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि 46 जनाको मृत्यु।

0: व्यक्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अरियालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। दोस्रो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गर्नुभएको थियो। त्यसपछि सभामुख अरियालले कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख अरियालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अरियालले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको हो। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने, सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ। सभामुख डोलप्रसाद अरियालले आजको बैठकमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो। यसअघि आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो जानकारी दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध जारी रहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। सभामुख अरियालले हिजो प्रतिनिधि सभा बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण सदनको प्रक्रिया अगाडि बढाएको बताउनुभयो। आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जानकारी गराउँदै सभामुख अरियालले कानून बनाउन र राष्ट्र एवं राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न

0: सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। त्यसै गरी राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले हिजोको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री को ध्यान आकर्षण गरी समस्याको समाधान गरिने भन्दै सभा सञ्चालनलाई निरन्तरता दिई आफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजेर 15 मिनटमा बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौडामा दुर्घटना भएको थियो। दुर्घटनामा परे कालीकोट शुभकालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुल्तीसरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रमुख श्रवण कुमार विकको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिपरको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मिनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। विकास र समृद्धिसँगै जनताका अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको कैलालीका सरकारवालाको भनाइ छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटको कैलाली वासीले स्वागत गरेका छन्। सरकारले आगामी बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारी सँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, जडीबुटी, सिंचाइ, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। विकास र समृद्धि सँगै जनताका आशा अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
2: आशावादी बजेट छ, रूपान्तरणकारी बजेट छ। सुदूरपश्चिमका पनि पूर्ण योजनाहरू यसमा समेटिएका छन्। फाप्ला अन्तर्राष्ट्रिय रङ्गशाला समेटिएको छ। गेटा मेडिकल विश्वविद्यालय यही वर्षदेखि सञ्चालन हुने गरी बजेटमा समेटिएको छ।
3: किसान मजदुरी खाने वर्गहरूलाई पनि के राम्रो कार्यक्रम ल्याएको छ, खुसी लागेको छ।
4: सुदूरपश्चिमका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरू समेटेर पर्यटकीय चतुर्दीप भनेर एउटा घोषणा गरेको छ। त्यसले गर्दाखेरि केही आशा
1: सरकारले निजी क्षेत्र मैत्री बजेट ल्याएको भन्दै उद्योगी व्यवसायीहरू समेत बजेट प्रति उत्साहित देखिन्छन्। व्यवसायी केशव पाण्डे र ज्योति भट्ट।

0: क्षेत्र तर्फबाट हेर्दा सायद नै छ यी क्षेत्रले उठान गरेका विषयवस्तुहरू समेटिएका छन्।
1: सहुलियत दरमा भन्सार छुट गर्ने कुराहरू कच्चा पदार्थमा 360 वटा पदार्थमा चाहिँ अन्तशुल्क छुट गर्ने कुराहरू विदेशमै 300 सहित धेरै कुरा सम्बोधन भएको छ।
2: समग्रमा पूर्वाधार विकास गरिबी निवारण रोजगारी सृजना लगायतका क्षेत्रमा बजेट आशावादी देखिएको छ। यसका लागि बजेट कार्यान्वयन पक्ष महत्वपूर्ण रहनेछ। प्राध्यापक एसबी चन्द बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै विकासका योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेटमा गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन, चैनपुर सेती जलविद्युत परियोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी स्थापना, फाप्ला क्रिकेट मैदान 2000 क्षमताको स्टेडियम, महाकाली सिंचाई कमान्ड क्षेत्र तथा रानी जमरा कुलेर सिंचाई आयोजना, लम्की क्षेत्रको पूर्वाधार विकास, बिलौरी टाउन बजार हल प्रशोधन केन्द्र निर्माण, प्रादेशिक पर्यटकीय प्रबन्धन कार्यक्रम सञ्चालन, गुणस्तरीय टेलिफोन सेवा विस्तार लगायतका विकास आयोजना तथा कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सरा वी रोजर्सले आज भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा संचार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। उपविदेश मन्त्री रोजर्सले नेपालको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा लगानी मैत्री वातावरण सुदृढ गर्न सकेमा अमेरिकी निजी क्षेत्र आकर्षित हुन सक्ने धारणा राख्नुभयो। सो अवसरमा सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा राजनीतिक स्थिरता कायम भएको तथा सुशासन, पारदर्शिता र संस्थागत सुधारप्रति सरकार प्रतिबद्ध रहेको र डिजिटल पूर्वाधार र सूचना प्रविधि एवं दूरसञ्चार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। मूल आयोजक समितिमा पार्टी उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराज भक्त श्रेष्ठ र दीपक राज बोहरा रहनु भएको छ। यसै गरी समितिमा गणेश पराजुली, कानून मन्त्री सुविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता गेवाली र सागर ढकाल हुनुहुन्छ। समितिको पूर्णताका लागि पार्टीका सबै केन्द्रीय सदस्य र साथै प्रदेशका प्रदेश सभापतिलाई पनि मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। झापाको शिव शताक्षी नगरपालिका 4 फुलचोक स्थित झापा इनर्जी प्लान्टमा आगलागी हुँदा करिब 6 करोड रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी टोली शिव शताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दैलोमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा कार्यान्वयन सुरु भएको छ। अछाम जिल्ला प्रशासन कार्यालय र जिल्ला हुला कार्यालय बीच सम्झौता भई राहदानीसँगै सवारी साधन चालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र लगायतका महत्त्वपूर्ण सरकारी कागजात हुलाक मार्फत नागरिकको घर आँगनमै पुर्याउन थालेपछि नागरिकहरूलाई निकै सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
4: जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुला कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 गते भएको सम्झौता बमोजिम जिल्ला हुला कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको शुरूआत भएको र हालसम्म 28 जना नागरिकको घरमै गएर

0: मतदानी वितरण गरिसकेको बताउनुहुन्छ। जिल्ला हुलाक कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका,
1: सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर राहदानी तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 गतेदेखि यहाँसम्म 28 राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
0: भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 रुपियाँ तोकिएको शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव रिमाल,
2: यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोच्छौँ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छ।
0: मिल्ले गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राहदानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राहदानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनुपर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
3: हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिल्लेकबाट यहाँ आउँदाखेरि कमसेकम 1,000-2,000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 रुपियाँले घरै पुग्दाखेरि एकदमै खुसी छु।
0: सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राहदानी सवारी साधन चालक अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने भएपछि हुलाक सेवाको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
4: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि कम्तीमा 46 जनाको मृत्यु भएको छ। घटनामा करिब 74 जना घाइते भएका बताइएको छ। चीनसँग सीमा जोडिएको नामखाम क्षेत्रमा विस्फोट भएको र घटनामा 6 बाल बालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विस्फोटका कारण 300 भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। मलेसियाले 16 वर्षभन्दा कम उमेरका बाल बालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। आजबाट कार्यान्वयनमा आएको नियमअनुसार 16 वर्ष मुनिका बाल बालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बाल बालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौँ प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुने जनाइएको छ। दक्षिण कोरियाको प्रमुख रक्षा तथा एरोस्पेस कम्पनी हानवा एरोस्पेसको प्लान्टमा भएको शक्तिशाली विस्फोटमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ। सियोलबाट करिब 150 किलोमिटर दक्षिणमा रहेको डेजियोन स्थित हानवा एरोस्पेस उन्नत हतियार प्रविधि र अन्तरिक्ष सम्बन्धी प्रणालीमा काम गर्ने संवेदनशील औद्योगिक केन्द्रमा आग लागि भएको हो। दुर्घटनाको कारण र मृतक घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74 खर्ब 58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेट पछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले वैदेशिक मुद्रा सञ्चितको आधार विप्रेषण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32 अर्ब 46 करोड रुपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2.7 करोड रकम विनियोजन गरेको छ। उपयोग विहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि ब्याङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि आगामी बजेटले अघि सारेको छ। बजेटले सिरार 70 तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिसियन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालु आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 4.2 अर्ब रुपियाँ भन्दा बढी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात 2.37 अर्ब अर्थात् 143.60% वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै चालु आर्थिक वर्षमा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85.54 अर्ब रकम विनियोजन गरेको छ, जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेसन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब रकम विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले आगामी 1 वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ, जस अनुसार सरकारले हेटौँडा ढल्केभर इनरुवा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। बजेट पछि खुलेको पहिलो दिन नेपाली धितोपत्र बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। सोमबार नेप्से परिसूचक 26.72 अङ्कले घटेर 2,755.37 को अङ्कमा सीमित भएको छ। यस दिन 349 कम्पनीहरूका 1,23,83,816 किता शेयरहरू 5.16 करोड मूल्यमा किनबेच भएका छन्।
4: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
7: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको T20 अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICC जारी गरेको पुरुषतर्फको T20 अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली 17 स्थानबाट 16 स्थानमा उक्लिएको छ। नामिबियालाई एक स्थान पछि पार्दै नेपालले आफ्नो वरियता सुधार गरेको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमान नजिक पुगेका छन्। केही साता अघि मात्र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पुरा गरेका सन्दीप T20 अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा बनाउँदैछन्। श्रीलङ्काका लेग स्पिनर बानेन्दु हसरङ्गाले 90 खेलमा 150 विकेट पुराएको कीर्तिमान बनाएका छन्। सन्दीप हसरङ्गाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन्। सन्दीपले अहिले 75 खेलमा 138 विकेट बनाएका छन्। अब 14 खेलमा 12 विकेट लिएमा T20 तर्फ पनि सर्वाधिक कम खेलमा 150 विकेट पुरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ। झापाको बुद्ध शान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन 19 गते बुद्ध शान्ति गाउँपालिकामा आयोजना हुने भएको हो। आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईका अनुसार एथलेटिक खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध शान्तिमै पहिलो पटक हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको विजेताले 50,000 रुपियाँ, दोस्रोले 40,000, तेस्रोले 30,000, चौथोले 20,000, पाँचौंले 10,000 रुपियाँ र ट्रफी प्राप्त गर्नेछ। 21 किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी 400 जना धावकलाई सहभागी गराइने आयोजकको लक्ष्य रहेको छ।
4: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस वर्षा फाटफुट। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस वर्षा 7.5 मिलिमिटर र दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरुद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न

0: समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते र म्यानमारको एक गाउँमा भएको विस्फोटमा पनि 46 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान BKS मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
2: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 9845-30169, 9845-49899 र म्यानेजमेन्ट तर्फ 9855-12824 र 9855-32557।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495,
5: मोबाइल 9855-64040 र 9855-65260।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
6: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
6: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
6: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
6: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
6: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 9855-54206, 9851-0091, 9855-63387 वा 9141-5872-48 सम्पर्क गर्न सक्नुहुनेछ।
6: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
7: सिप हुन्छ साथमा, रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
9: 3 वर्षको शिक्षण शुल्क रु 50,000 मात्र।
7: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 9855-39122 र 9855-39123।
10: साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, 7 दिनभित्र प्रतिवेदन आउने, संसद फेरि अवरुद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 उपनियम 4 बमोजिम आवश्यक कारवाही अगाडि बढाउन सकिने बेहोरा जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1,00,000 धरोटीमा रिहा हुने, किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लङ्घनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। संसद लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कारवाही अगाडि बढाउन सकिने बेहोरा जानकारी गराउँछु।
4: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढाइनेछ। यदि कुनै सांसदले नियम उल्लङ्घन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरुद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार सुधार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पसिन हटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरुद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ्न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
5: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो, प्रधानमन्त्री त स्पष्ट पार्नु भयो नि। उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नु भयो भनेर त उहाँले त चाहिँ त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्ताइ लिनुपर्छ नि त, यो त गलत हो।
6: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
5: गल्ती भयो, भएन अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राखछोप गर्न खोजेबाट नै देखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी त यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
6: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
5: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ उसले आफ्नै किसिमले ढाकछोक गरेर चाहिने अलिकति चाहिने जसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकछोप गर्न अलिकति सुधार्न खोजेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण सुरु हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
5: रवि लामी छानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो, भयो, किनभने पछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बिचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाँकी रहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिँ मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
6: प्रधानमन्त्री बालेनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
5: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा दिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी निम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा दिए जस्तो चाहिने वक्तव्य आयो, उहाँको बनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि

0: हामीले कहीँ पनि चाहे हामीले पनि चाहिने भारतको चाहिँ ऊ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छ भनेर त हल्का कुसुमले मिलेको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ त कालापानी एरियामा दशकौँ वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिँ उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउन खोज्नुभयो तिन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपालबाटै चाहिने मित्रवत वार्ताद्वारा समाधान गर्नुपर्छ।
1: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार, पर्यटक, शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नाजिर मियाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने, प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। साथै उत्पादन, उद्यमशीलता र सिप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
2: प्रदेश सडक सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सडकहरूमा 12 महिना सहज आवागमनका लागि सडक मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सडकहरूको क्षति र सडक अवरुद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
1: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आगामी पुरुष T20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आइसिसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
3: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमुलाको सिमकोटको बजारमा चहल पहल।
4: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
3: 12 घण्टा भन्दा बढी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्ट सँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
8: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
9: प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।

0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकारले वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित छैठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्युट गर्न आग्रह गर्नुभयो। मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुङ्गो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ्दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटेलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढी समय सिमकोट विमानस्थल व्यस्त देखिन्छ।
3: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाक्लै आउजारो यात्रुको ओहोरदोहोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढेको छ। यसका कारण सिमकोट विमानस्थल र बजवार क्षेत्रको चहल पहल बढेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
4: शाहरोवर
3: निकै तातो स्थानबाट हवाईजहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइ रहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
5: दिनभरि पायापै बोक्छौँ, तर अब त गाडी ट्र्याक्टर चले कहिले 400-600 हुँदैछ।
3: दैनिक 100 को हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुसी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
6: अब भर्खर स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ भनौँ।
3: 2072 सालको महाभूकम्प पछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन सुरु गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनले उक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढेको हो। भुवनेश्वरी स्वाई CIN रेडियो कर्णाली आवाज सिमकोट हुम्ला।
2: साझा खबरमा अब हेलो CIN।
7: मेरो नाम दत्त महतारा।

0: की समस्या थियो क्या एउटा टावर चाहिँ अस्ति बिचमा एउटा जोडेर आएको हो होइन त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको
1: शङ्कर थापा अब वन्य जन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि लगभग कमसे कम पनि अब सांसदहरूले बाँदर मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ यो किसानको दुःखदायी कुरा हो
2: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भयो तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
4: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्
3: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब बाँकी खबर विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनाथ रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ
7: कङ्गोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीयवासीको घर र भवनमा 81 गोला बारुद हुन्छ एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाडीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन् अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुसीले ताली बजाउन थाल्छन् त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेदपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो संयुक्त राष्ट्रसङ्घीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4,179 शान्ति सैनिक कार्यरत छन् नमुना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्रसङ्घबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भयो
8: अन्त्यमा म पुनः दोहोऱ्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्
7: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ संयुक्त राष्ट्र संघको आह्वानमा

0: सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सिआइएन, पाँच खाल, काभ्रे।
1: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका तीन माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
2: सर्लाहीको ईश्वरपुर नगरपालिका तीन भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुसी हुनुहुन्छ।
3: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न सबै 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
2: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
3: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो के युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
2: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
3: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ हामीलाई। बिजुलीमा अलिकति अब त्यही हो, पैसा सहुलियत भने ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हामीलाई किसानलाई के चाहिने।
2: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
4: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौँ, धेरै किसिमका कुराहरू अगाडि बढायौँ र धेरै किसिमको महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरू गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके, साँच्चै हामी माछामा निर्भर हुने थियौँ। ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
2: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्जन खत्री, सिआइएन, रेडियो एकता, सर्लाही।
1: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीचको विवाद चर्किता प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। भेपसुन प्रकरणमा महरालाई 1 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समिति गठन, संसद नियमावली पारित गर्ने प्रक्रिया र केही विषयमा विपक्षी दलको आपत्ति,
1: रविलाई भारतीय सत्तारूढ दलको न्यानो स्वागत, बजेटलाई पनि शेयर बजारको रेड सिग्नल,
0: लेबनानको बेरुतमा उपनगरमा आक्रमण गर्न नेतान्याहुको आदेश, अमेरिकी विदेश मन्त्री रुबियो द्वारा नेतान्याहु र लेबनानका राष्ट्रपतिसँग फोन वार्ता,
1: र क्यानाडा क्रिकेट संघ आइसिसीको निलम्बनमा सन्दीप सहित नेपालका 3 खेलाडीले लंका प्रिमियर लिग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार विस्तारमा। विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति विरोध जनाएर संघीय संसदका दुवै सदन अवरोध गरेका छन्। पछिल्लो समय प्रतिनिधि सभाको जस्तो अवरोध र विरोध नझेलेको राष्ट्रिय सभामा पनि आज विपक्षी दलले नाराबाजी गरे। 20 मिनट स्थगित भएर बसेको दोस्रो बैठकमा पनि कंग्रेस, एमाले र नेकपाका सांसदले नाराबाजी नछोडेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पछिल्लो समयको अभ्यास स्मरण गराउनु भएको थियो।
3: हिजै फोन भएको छ प्रतिनिधिको राष्ट्रिय सभा त है ल त्यसले चाहिँ इज्जत धान्न पर्यो नेपालको जनताको भावना भन्ने आउँछ क्या फोन, त्यो इज्जत पनि राखेकै छौँ। तैपनि फेरि तपाईँहरूको यी कुरा चाहिँ पनि आफ्नो ठाउँमा एकदम गम्भीर छन् भन्ने कुरा नि मैले रियलाइज गरेको छु।
0: सभाध्यक्षले इज्जत जोगाएको बताएपछि सत्तारूढ दलको प्रतिनिधित्व नै नरहेको राष्ट्रिय सभामा नाराबाजी गर्दै विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा नै मागेर नाराबाजी गरे। पटक पटक आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष दाहालले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो।
1: प्रतिनिधि सभाको बैठक पनि विपक्षी दलले चल्न दिएनन्। आधा घण्टा चलेर 15 मिनटका लागि स्थगित बैठक 1.5 घण्टा ढिला गरी सुरु हुँदा पनि अवरोध नहटेपछि सभामुख डोल प्रसाद अर्यालले आजको कार्यसूचीमा रहेको विषय हटाएर बैठक भोलिसम्मलाई स्थगित भएको घोषणा गर्नुभयो। प्रतिनिधि सभाको आजको पहिलो बैठक पनि 1.25 घण्टा ढिला गरी सुरु भएको थियो। बजेटमाथिको छलफल गर्न छोडेर प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीले संसदको रोस्टमबाट माफी माग्नुपर्ने र उक्त भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेका थिए। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
4: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध हुँदा संसदमा बजेटमाथिको छलफल प्रभावित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले 3 करोड नेपालीको शिर निउरिएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीको बोलीमा समर्थन जनाएर ताली बजाउने सत्तारूढ दलका सांसदलाई आत्मगलानी गर्न सुझाउनु भएका उहाँले परराष्ट्र मन्त्रालयको विज्ञप्तिमाथि प्रश्न गर्नुभयो।
5: प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो।
4: नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राज्यसभा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी गर्दा माहौल बनाउन गरिएको प्रपञ्च त होइन भनेर प्रश्न समेत गर्नु भएको थियो।
6: के हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको? कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको त्यो खालको चाहिँ चाकडी गरेको हाम्रा प्रधानमन्त्रीले यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुख महोदय।
4: प्रधानमन्त्रीको अभिव्यक्ति पछि हिजो मात्र सुस्तामा नेपाली भूमिमा बनाइरहेको तटबन्ध भारतीयले रोकेको घटना उहाँले सुनाउनु भयो। महरले सुनाएको कथाका केही शब्दमा सत्तारूढ रासोपाकी सांसद समेत रहनु भएकी पूर्व उपसभामुख इन्दिरा राणाले नियमापत्ति जनाउनु भएको थियो।
7: 21 को घमा चाहिँ शब्द नेमापाती गर्न चाहन्छु। जुन यो कथामा जुन बच्चा काट्ने भन्ने चाहिँ मैले पहिलोचोटि सुनेको के त्यस्तो शब्द यो सदनमा प्रयोग गर्न मिल्दैन। अनि छापामार भन्ने शब्दहरू
4: नेकपाका प्रमुख सचेतक युवराज दुलालले छापामार शैलीमा संसदमा आउँदा सभामुखले सरकारको छायामा परेको टिप्पणी गर्नुभयो।
8: सभामुख महोदय, बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्त्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
4: राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले भारतको सीमा मिचेको प्रमाण पेश गर्न माग गर्दा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले आफ्नो पार्टीले देश बचाउने वाचा चुनावमा गरेको सुनाउनु भएको थियो।
0: प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध विपक्षी दलहरूले जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमै उतारेका छन्। नेपाली कङ्ग्रेसको तरुण दल र नेकपा एमालेको कार्यकर्ताहरूले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा तरुण दलका कार्यकर्ताले प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको बताएका छन् भने एमालेका कार्यकर्ताले राष्ट्रियता हराएका प्रधानमन्त्री, कालापानी लिपुले हाम्रै जस्ता नारा लगाएका थिए। अर्को विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाले भने 21 गतेसम्मका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। हिजो बेलुकी मात्रै विपक्षी दलका विद्यार्थी संगठनले माइतीघर मण्डलामै विरोध प्रदर्शन गरेका थिए।
1: नेकपा एमाले त प्रधानमन्त्रीको राजीनामा नै मागेको छ। एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सना समेत गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गर्नुभएको छ। आज कंग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा थापाले सीमा विवाद जस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने बताउनुभयो। छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले कमजोर बनाएको थापाले टिप्पणी गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पनि आज विज्ञप्ति निकालेर प्रधानमन्त्रीबाट नेपाल भारत सीमा सम्बन्धमा व्यक्त धारणा राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै सच्याउन माग गर्नुभएको छ।
0: नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति तपाईँलाई कस्तो लाग्यो भनेर हामीले काठमाडौँको बबर महल बानेश्वर सडक पेटीमा भेटिएका केही सर्वसाधारणलाई सोधेका छौँ।
9: उहाँले व्यक्त गरेको जुन अर्को देशको भूमि नेपालले अतिक्रमण गरेको छ भन्ने जुन व्यक्ति चाहिँ राष्ट्रको पक्षमा राष्ट्रियताको पक्षमा छैन।
10: उहाँ त विद्वान मान्छे हो, हेले पढिएको मान्छे हो, त्यसरी बोल्नु नहुने, तर उहाँले त्यस्तो अभिव्यक्ति दिनुभयो। अब उहाँको पनि आफ्नो केही लजिक होला त्यसमा।
11: उहाँले सत्य कुरा बोल्नुभयो, जुन चाहिँ पहिला ढाक छोप गरेर राखेका कुराहरू थिए। त्यही भएर मलाई लाग्छ हामीले सत्यमा नै बाँच्नुपर्छ, झुटो कुराको सहारा लिएर सत्यलाई ढाक छोप गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
12: हाम्रो आफ्नै नेपाललाई विजय भयो कि यसको लागि चाहिँ विजय त धेरै विजय भयो, किनभने पहिले सरकारहरूले केही गरेन भन्ने गरेनन्, अब गर्छ भन्ने मान्छेले भोट कति भनिदिनु हाल्यो, अहिले सबैलाई हाँसु थियो कि होइन, त्यहाँ दिन नहुने हो कि खास।
13: मैले पनि प्रधानमन्त्री भइसकेपछि थाहा भयो भन्नुभएको छ होइन, त्यो भन्दाखेरि हामीलाई पनि केही कुरा नथा आउन सक्छ, किनभने सीमामा त हाम्रो एपिएफहरू खटिएका हुन्छन्। अब त्यो एपिएफको बारेमा र त्यो सीमा क्षेत्रको बारेमा पूर्ण ज्ञान चाहिँ हामीलाई नहुनसक्छ, त्यही भएर यो हुन पनि सक्छ भन्ने मेरो विचार हो।
12: सिमाना भनेको बहुत गम्भीर कुरा हो होइन, अब त्यसमाथि पनि उहाँले चाहिँ हामीले पनि सीमा मिच्यौँ भनेर भन्नुभयो, उहाँले जुन हल्का रूपमा लिनुभयो एउटा, अनि अर्को कुरा चाहिँ उहाँले जुन बेलायतलाई चाहिँ हामी यसमा लिएर आउँछौँ भनेर भन्नुभयो, छिमेकी मुलुकहरूले हामीलाई चाहिँ अलिक कमजोर रूपमा अलिकति तयारी बिना बोल्ने, तयारी बिना ती पक्षीय मामिलाहरूमा अगाडि बढ्ने भनेर हामीलाई चाहिँ उनीहरूले कमजोर गर्ने हेप्ने स्थिति पनि पैदा हुन सक्छ।
14: प्रधानमन्त्रीले जे भन्नुभएको छ त्यो चाहिँ एकदम गलत भन्नुभएको छ। हाम्रो देशले कहिल्यै पनि कसैको सिमाना चाहिँ छिचोमिचो गरेको छैन, एकदम नचाहिने कुरा बोल्नु भयो।
0: नेपाल परिवेशमा पूर्व सभामुख कृष्णबहादुर महरालाई 1,00,000 रुपियाँ धरोटीमा छाड्न आदेश, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात् बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी
15: तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याज दरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
16: गुणस्तरीय प्लम्बिङको प्रपर्द नाम
17: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रतिनिधि सभाको हिजोको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सभामुख डोल प्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिनुभयो।
19: आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु।
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा विरोध जनाउँदै हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले बेल घेराउ गर्न पुगेका थिए। त्यसक्रममा धकेला धकेल हुँदा केही मर्यादा पालकलाई सामान्य चोट लागेको बताइएको छ। प्रतिवेदनमा दोषी देखिएकालाई कारवाही गरिने सभामुख अर्यालको चेतावनी छ।
0: विपक्षी दलहरूको अवरोधका बीच हिजो बेलुकी 10 बजेतिर पारित प्रतिनिधि सभा नियमावली 2083 आजदेखि कार्यान्वयनमा आएको छ। रासोपा सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नयाँ नियमावलीमा संसद सञ्चालन, विधेयक प्रक्रिया र समिति सम्बन्धी विभिन्न नयाँ व्यवस्था समेटिएको छ। नयाँ नियमावलीका व्यवस्था र विपक्षी दलको असहमति के छ त? एक सामग्री।
1: नयाँ नियमावली अनुसार सरकारले दर्ता गरेको विधेयक अब 7 दिनपछि मात्र प्रतिनिधि सभामा पेश गर्न पाइनेछ भने निजी विधेयक 9 दिनपछि मात्रै पेश योग्य हुनेछ। सांसदहरूले संशोधन दर्ता गर्न पाउने 72 घण्टे समय भने यथावत राखिएको छ। नियमावलीले महाभियोग प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिए पनि निष्कर्षमा पुर्याउनै पर्ने व्यवस्था गरेको छ। अब कार्यकाल समाप्त भएपछि निर्वाचित नयाँ प्रतिनिधि सभाले 5 महिनाभित्र महाभियोग टुङ्ग्याउनु पर्नेछ। कानून न्याय तथा मानवाधिकार समितिको क्षेत्राधिकार पनि विस्तार गरिएको छ। त्यस्तै कार्यव्यवस्था परामर्श समिति सहित विशेषाधिकार समितिको सदस्य संख्या 21 घटाएर 15 सीमित गरिएको छ। विशेषाधिकार हनन सम्बन्धी छानबिन समितिले अधिकतम 3 महिनासम्म थुनामा राख्न आदेश दिन सक्ने व्यवस्था पनि स्पष्ट गरिएको छ। नयाँ नियमावलीले अपाङ्गता भएका सांसदले बैठक कक्षभित्र सहयोगी लैजान पाउने सुविधा हटाएको छ भने सांसद सम्बन्धी विषयमा प्रचलित कानूनभन्दा नियमावलीलाई विशेष कानूनका रूपमा लागू हुने व्यवस्था गरिएको छ। यसअघि व्यवस्था भए पनि गठन नभएको महिला समन्वय समिति सम्बन्धी प्रावधान समेत हटाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले नियमावली पारित गर्ने प्रक्रियाभन्दा पनि त्यसमा समेटिएका केही विषयप्रति आपत्ति रहेको जनाएको छ। कंग्रेस सांसद मोहन आचार्यले संविधानसँग बाँझिने विषय समावेश नगर्न आग्रह गरिएको बताउनुभयो।
20: अहिलेसम्म भएको यसमा चाहिँ संसदीय नियमावलीमा चाहिँ सर्वसम्मत गर्ने चलन थियो, संविधानसँग बाँचेका विषयहरू चाहिँ राख्नु हुन्न भन्ने कुरा मात्र हो। पास गर्ने कुरा मात्र सरकार पछिको बहुमत छ भन्ने सबैले बुझेको कुरा हो, त्यो पास हुने कुरा सोधाइयो। तर त्यसो नियमावली विषयमा चाहिँ त्यसो नगर्दाखेरि चाहिँ सबैको सर्वसम्मतबाट गर्दै गर्दाखेरि चाहिँ राम्रो हुन्थ्यो भन्ने कुरा।
1: नेकपा एमालेले भने नियमावलीको प्रक्रिया र विषयवस्तु दुवैमा आपत्ति जनाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले धेरै विषयमा असहमति रहेको बताउँदै सर्वसम्मतिले नियमावली पारित गर्ने संसदीय अभ्यास तोडिएको आरोप लगाउनुभयो।
21: त्यहाँ चाहिँ एउटा विशेष कानुनसित जोडिएर व्यवस्था गरिया छ, आधा अड्काउसित जोडिएर एउटा व्यवस्था गरिया छ, अर्को अब संविधान संशोधनसित जोडिएर जे चिज हाल्न खोजिया छ ती विषयहरू प्रति हाम्रा गम्भीर ध्यान आकर्षणका कुरा हुन्। प्रक्रिया पनि त्यस्तरी हो त, हामी त पहिले पनि सांसद भएका मान्छे हौ। यो संसद सञ्चालन गर्ने नियमावली अहिलेसम्मको अभ्यास भनेको बरु दुई महिना, तिन महिना, चार महिना, छ महिना लागे लाग्यो सबैको सहमतिबाटै टुङ्ग्याउने हाम्रो परम्परा हो। उहाँलाई रातारात नटुङ्ग्याइ हुने इमर्जेन्सी पर्यो, त्यो प्रक्रियामा पनि हाम्रो असहमति हो।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिपक्षको भूमिकामाथि नै प्रश्न उठाएको छ। रासोपा सचेतक क्रान्ति शिखा धितालले कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहने भए पनि त्यहाँ धारणा नराखी सदनमा मात्रै उग्र रूपमा प्रस्तुत हुँदा दुवै पक्षलाई राम्रो नदेखिएको टिप्पणी गर्नुभयो।
22: प्रतिपक्षले जुन तरिकाले सदनमा प्रस्तुत हुनुभएको छ, त्यो प्रस्तुत हुनुभन्दा अगाडि त हामीले त्यो कार्यव्यवस्था परामर्श समितिमा त्यहाँ दलगत रूपमा सबैको प्रतिनिधित्व भइराखेका हुन्छ। त्यो बेलामा उहाँहरूले कहिले पनि त्यस कुराहरू नभन्ने, आफ्नो विमतिहरूलाई चाहिँ अलिकति राजनीतिक रूपमा राजनीतिक चरित्र देखाएर त नभन्ने, तर सदनमा चाहिँ एकदम उग्र भनेर देखाउँदाखेरि चाहिँ त्यसले न सत्ता पक्षलाई राम्रो गरेर आएको छ न प्रतिपक्षलाई राम्रो गरेर आएको छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई भारतको सत्तारूढ दलले न्यानो स्वागत गरेको छ। पाँच दिने भारत भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली पुग्नुभएका उहाँलाई भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालेले विमानस्थलमै स्वागत गर्नुभएको हो। लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुग्नु भएको हो। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने तालिका छ। भाजपाका अनुसार रासोपासँग पार्टी टू पार्टी सहकार्य सुरु गर्ने संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। औपचारिक जानकारी नदिए पनि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायत नेताहरूसँग भेटवार्ता गर्ने तयारी छ। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र परराष्ट्र मन्त्री शिशिर खनालको भ्रमण रोकिनु तथा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुङ्गो नलागेका बेला भएको रविको यात्रालाई महत्वका साथ हेरिएको छ। टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू विपिन कुमार आचार्य, दीपक बोहरा, प्रदीप आचार्य सहभागी हुनुहुन्छ।
0: कृषि प्रधान देशको नारा फलाकिने नेपालमा किसानले न त दुधको मूल्य पाउँछन् न त बजार। सरकारले स्थानीय उत्पादनको प्रवर्धन, दुग्धजन्य पदार्थको विविधीकरण र युवालाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न नसक्दा किसान र उद्योगी वर्षौँदेखि मारमा पर्दै आएका छन्। आज औपचारिक कार्यक्रम गरी विश्व दुग्ध दिवस मनाइए पनि किसान र उद्योगीका समस्या भने जिउका त्यौँ छन्। एक रिपोर्ट।
4: दुग्ध क्षेत्रको दिगो विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने नारासहित आज 26 विश्व दुध दिवस मनाइयो। सरकारले तामझामका साथ दिवस मनाइरहँदा धादिङका किसान विनोद पौडेल पशु आहार, औषधि, श्रमिक तथा ढुवानी खर्च बढ्ने तर दुधको मूल्य नबढ्ने किन भनेर सोध्नुहुन्छ।
23: अगाडि बढेको लगभग डेढ वर्ष भयो, 15 लाख रुपियाँ लगानी गरेर सुरुवात गरेको, फेरि पुरानै पेसामा फर्किनु पर्ने स्थिति आउला। बजार उत्पाद छ, बजार अब कहिले फाल्नै पर्छ। अब दानाको भाउ, परालको भाउ, गाडी सबैको भाउ बढ्छ, अब दुधको भाउ चाहिँ बढ्दैन।
4: ललितपुरका किसान राजेन्द्र तिमिल सेना पनि उत्पादन लागत बढ्दा व्यवसाय सञ्चालन गर्नै कठिन भएको बताउनुहुन्छ।
24: दुधको रेट कम हुन्छ, ढुटो अब हामीले दानाहरू किन्दाखेरि रेट बढेको छ। रोगानी मान्छेहरूलाई कहिले पनि माथि नआउने रोगानी मात्रै भइएको छ। अलिकति रेट सबै रेटमा अलिकति कम भइदियो भने सकिन्छ सर, हामी यही त्यसो गरिरहेका मान्छे गर्नु सकिन्थ्यो सर। अब मही भएको कारणले चाहिँ गर्नु छोड्नु जस्तो भइरहेको छ सर। यहाँ अब दुःख गर्ने गरिरहेका छौँ, लुटिने लुटिरहेका छौँ सर। अब जुन सरकारमा हामीले त्यो महँगोमै परे परे भयो भने त के भएर सर?
4: किसान मात्र होइन दुग्ध उद्योगी पनि आफ्नै समस्या सुनाउँछन्। किसानलाई हाताहाती पैसा नदिने उद्योगीहरू आयातित दुग्ध पदार्थसँग प्रतिस्पर्धा गरिरहेको तर्क गर्छन्। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रलाहद दाहाल उत्पादनदेखि बजारीकरणसम्म राज्यको स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेको बताउनुहुन्छ।
3: राज्यले दुग्ध पदार्थ आयात बन्द गरेको छ, तर फेरि स्वरूपमा दुग्ध पदार्थ बजारमा पाइरहेको छ। यो किसिमको दुविधा चाहिँले हामी एकदमै अप्ठ्यारोमा छौँ। राज्यलाई हामी भन्न गयो, राज्यले हामी आउने दिएको छैन भन्ने छ। तपाईँको सुपर मार्केट मार्केटहरूमा अहिले पनि जानुभयो भने तपाईँले सहजै रूपमा दुग्ध पदार्थ अहिले पनि आयातित भेट्नुहुन्छ। त्यस कारणले दुग्ध पदार्थ यदि हामी आएको छौँ, हाम्रो पुगेको छ भने आउनु हुँदैन भन्ने चाहिँ हाम्रो कुरा हो। र यसलाई नेपाल डेरी एसोसिएसनले 77 जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर यो चाहिँ हामी आयात बन्द गरौँ भन्न हामी अनुरोध गरेका छौँ।
4: सरकारी निकाय भने दुग्ध क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको दावी गर्छ। राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक बालक चौधरी उत्पादन वृद्धि, गुणस्तर नियन्त्रण र किसान प्रोत्साहनका क्षेत्रमा काम भइरहेको बताउनुहुन्छ।
5: उपभोक्ता सबैको सहकार्यमा एउटा अध्ययन कमिटि गठन हुन्छ र त्यस अध्ययन गरे पश्चात चाहिँ अब समय पनि आइसकेको छ, यो चाहिँ दुधको मूल्यमा पनि समायोजन गर्नुपर्छ, त्यसको विचार गर्नुपर्दछ। यो किसानकोमा जुन नेपाल सरकारले लिएको छ कि इम्पोर्ट चाहिँ नगरौँ, त्यो हाम्रो सामान्य प्रधानमन्त्रीज्यूले पनि प्रमोट गर्नुभएको छ, त्यसको कारणले गर्दा दुध खपतमा चाहिँ थोरै वृद्धि भएको छ, हाम्रो माननीय मन्त्रीज्यूबाट त्यो प्रमोसन भएको छ।
4: सरकार भने किसानलाई उत्पादनमा सहुलियत र व्यवसायीलाई बजारीकरणका लागि सहयोग गर्नुको साटो तर्साउन उद्दत देखिएको छ। वर्षौंदेखि दुग्ध क्षेत्रको दिगो विकासका लागि भन्दै उन्नत नस्ल सुधार, कृत्रिम गर्भाधान, पशु बीमा तथा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि करोडौं रुपियाँका कार्यक्रम सञ्चालन गरिएको सरकार परिमाण निकाल्न सकेको छैन। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी पनि लोकप्रियताका लागि निर्देशन दिन लाग्नु भएको छ। विश्व दुध दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले दुग्ध व्यवसायलाई किसानको बक्यौता रकम तत्काल भुक्तानी नगरे कार्यवाहीको चेतावनी दिनुभएको छ।
6: सहजीकरण गर्नको लागि दुग्ध व्यवसायसँग विभिन्न क्षेत्रका व्यवसायहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले राज्यले सहजीकरणको लागि अनुरोध गर्नु, निर्देशन गर्ने काम हो। त्यस पछाडि तपाईँहरूले मान्दै मान्नु भएन भने हामी अर्को स्टेप प्रोग्राममा जानु नपरोस्। यसलाई चाहिँ थ्रेट नमान्नु होला, हाम्रो अनुरोध मानिदिनु होला। जसरी यो सरकारसँग छ, जनताको अपेक्षा छ, त्यसरी यो सरकारले पनि तपाईँहरूसँग एउटा सहजीकरणको अपेक्षा गरेको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पूर्व सभामुख कृष्णबहादुर महरालाई 1,00,000 रुपियाँ धरोटीमा छाड्न आदेश भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले पूर्व सभामुख महरालाई उक्त आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। विद्युतीय चुरुट भेपभित्र राखेर सुन तस्करी प्रकरणमा सहयोगी बनेको आरोप महरामाथि छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो। उक्त प्रकरणमा भन्सारका कर्मचारी समेत मुछिएका छन्।
3: राष्ट्रिय मानवाधिकार आयोगले सरकारलाई कुनै पनि छानबिन प्रतिवेदनको पूर्ण पाठ बुझाउने नगरिएको बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सोधिएको विषयमा पूर्ण प्रतिवेदन मन्त्री परिषदलाई प्राप्त भइ नसकेको बताउनु भएको थियो। आयोगले जेठ 13 गते सरकारलाई जेएनजे आन्दोलनको अनुसन्धान प्रतिवेदन सिफारिस सरकारलाई बुझाएको 29 पेजको सिफारिस खण्ड आयोगले आफ्नो वेबसाइट मार्फत पनि सार्वजनिक गरेको छ। आयोगका सूचना अधिकारी श्यामबाबु काफ्रेले आयोगले गरेका अनुसन्धानका प्रतिवेदनको पूर्ण पाठ सरकारलाई दिने अभ्यास नभएको बताउनु भएको छ।
4: आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिनमै सेयर बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक 26.72 अङ्कले घटेर 2755 बिन्दुमा कायम भएको छ। आज बजारमा 35 कम्पनीको मूल्य बढ्दा 233 कम्पनीको सेयर मूल्य घट्यो भने 2 कम्पनीको स्थिर रह्यो। कारोबार रकम पनि केही घटेको छ। अघिल्लो दिन 6.03 अर्ब कारोबार भएकोमा आज 5.61 अर्ब सेयर मात्र खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
3: दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको सुप 01001649 नम्बरको जीप भैरवी गाउँपालिका 5 कालगैंडामा दुर्घटनामा परेको हो। दुर्घटनामा कालीकोटको शुभ कालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कल बहादुर रोकाए, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुना र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुत्ती सरा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानको राजधानी बेरुतका दक्षिणी उपनगरहरूमा आक्रमण गर्न सेनालाई आदेश दिनुभएको छ। हिजबुल्लाहसँगको द्वन्द चर्किँदै गइरहेको समयमा यो आदेश दिइएको हो। इजरायली पक्षका अनुसार हिजबुल्लाहको प्रमुख गढ मानिने बेरुतको दक्षिणी क्षेत्र दाहिएमा रहेका आतंकवादी लक्ष्यहरूलाई निशाना बनाइनेछ। यो कदम इजरायली नागरिकमाथि भएका आक्रमण र अप्रिलमा अमेरिकी मध्यस्थतामा गरिएको युद्धविरामको उल्लङ्घन प्रतिक्रिया स्वरूप भएको नेतन्याहुले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। नेतन्याहुको घोषणापछि बेरुतको दक्षिणी उपनगरबाट धेरै लेबनानी नागरिकहरू सुरक्षित स्थानतर्फ भागेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ ओउनसँग फोनवार्ता गर्नुभएको छ। उहाँले प्रारम्भिक चरणमा लेबनानी अधिकारीहरूले हिजबुल्लाहलाई इजरायलमाथिका आक्रमण रोक्न दबाव दिने अनि त्यसको बदलामा इजरायलले बेरुतमा थप सैन्य आक्रमण नगर्ने प्रस्ताव राखेको बीबीसीले जनाएको छ। यसले क्रमिक रूपमा तनाव घटाउने र युद्धविरामलाई व्यवहारिक रूपमा लागू गर्ने वातावरण बनाउन सकिने अमेरिकी पक्षको दावी छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले बोर्ड सदस्यीय दायित्वको उल्लङ्घन गरेको आरोपमा क्यानाडा क्रिकेट संघलाई निलम्बन गरेको छ। आइसिसीको विश्वव्यापी प्रशासकीय निकायको भ्रष्टाचार विरोधी इकाइले केही साता अघिदेखि सङ्घमाथि अनुसन्धान सुरु गरेको थियो। सङ्घ निलम्बनमा परे पनि क्यानाडाको राष्ट्रिय टोलीले भने आइसिसीका प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। राष्ट्रिय टोलीको कार्यक्रम सञ्चालन र विकासका लागि क्यानाडाले आइसिसीको आर्थिक सहयोग भने प्राप्त गर्न सक्नेछ, तर उक्त रकम आइसिसीको प्रत्यक्ष निगरानीमा स्वीकृत कार्यक्रममा मात्र प्रयोग गर्न पाइनेछ। क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनद्वारा अप्रिलमा प्रसारित एक वृत्तचित्रमा क्रिकेट क्यानाडाको शासनमा भ्रष्टाचार गरेको आरोप लगाइएको थियो। त्यसमा धेरै खेलाडी र अधिकारी संलग्न थिए, जसमा खेल हेरफेर र हिंसाको धम्की पनि समावेश थियो। आइसिसी बोर्डले आफ्नो सदस्यता दायित्वहरूको गम्भीर उल्लङ्घनका कारण क्रिकेट क्यानाडालाई सदस्यता निलम्बन गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ।
4: र नेपाली राष्ट्रिय क्रिकेट टोलीका 3 खेलाडीले लङ्का प्रिमियर लिग खेल्ने भएका छन्। नेपालका स्टार स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्र सिंहरीले लङ्का प्रिमियर लिग खेल्ने भएका हुन्। आज भएको अक्सनमा भुर्तेललाई कोलम्बो क्याप्स र एरीलाई जाफना किङ्सले अनुबन्ध गरेको हो। उनीहरू दुवैजना एसोसिएट्स क्याप विधाबाट बिक्री भएका हुन्। यो विधाको बेस प्राइस $15,000 अमेरिकी डलर रहेको छ। यसअघि लामिछानेलाई जाफना किङ्सले किनेको थियो। उनी $20,000 अर्थात् करिब 30,00,000 नेपाली रुपियाँमा बिक्री भएका हुन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीको अभिव्यक्तिले सदन अवरुद्ध, विपक्षी दलका संगठन सडक आन्दोलनमा।
3: संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न जाँचबुझ समिति गठन। संसद नियमावली पारित गर्ने प्रक्रिया र केही विषयमा विपक्षी दलको आपत्ति।
4: रविलाई भारतीय सत्तारूढ दलको न्यानो स्वागत, बजेटलाई शेयर बजारको रेड सिग्नल।
3: लेबनानको बेरुतका उपनगरमा आक्रमण गर्न नेतान्याहुको आदेश, अमेरिकी विदेश मन्त्री रुबियोद्वारा नेतान्याहु र लेबनानका राष्ट्रपतिसँग फोन वार्ता।
4: र क्यानाडा क्रिकेट संघ आइसिसीको निलम्बनमा सन्दीप सहित नेपालका 3 खेलाडीले लङ्का प्रिमियर लिग खेल्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।

0: किन टोला हौ केपिट पर्यो
1: मुङ्गुर पाल्ने घाटै लायो त्यहाँ फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै भारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल यहाँका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
4: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
4: वन क्षेत्रमा आगो बाल्ने रुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
3: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकार सबै मिलेर सहकार्य गरौँ
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98552962 र वेबसाइट चितवन नेसनल पार्क .gov.np

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्मान सभामुख मदत।
0: रासोपा सभापति लामिछानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरू बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शङ्कर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
4: My kids left school early at 12:30 because
3: बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौँ। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लङ्घनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढिरहँदा युले लेबननको भूमिमा सैन्य कारवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताहन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युसनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वासिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध सुरु भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढाएको छ। ग्यासको भाउ बढ्दा रेस्टुरा र होटेल सहितका क्षेत्रमा दबाव बढ्ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ्दै गएपछि बङ्गलादेशले पनि 6-7 बीचमा 2 पटक इन्धनको मूल्य बढाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको सञ्चार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद निष्कल राईले भने
5: सिस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
6: हाम्रो राष्ट्रको असंलग्न परराष्ट्र नीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौँ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौँ, र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरण होस् प्रधानमन्त्रीलाई, नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ राम्रो तथ्य तथ्याङ्कहरूको।

0: का सांसद आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिजेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्माननीय सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु, यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
0: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। अब अर्को प्रसंग, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी सुरुमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौं।
2: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेसनहरू डाक्ने होइन, नेपाली कङ्ग्रेस युएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन, यस्ता किसिमको इन्टरेक्सन पार्टी टु पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले ढाकेको हो। अझ ठुलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो, किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौँ, कस्तो किसिमको सहयोग चाहिन्छ भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
3: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बिचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 वटा पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको थियो,
2: पार्लियामेन्ट्री ग्रुपमा पनि जानुभएको थियो।
3: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रचलन भन्दा अलिकति फरक जस्तो देखिराखेका छ, त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन?
2: मलाई होइन, संवादको प्रयास त पक्कै पनि हो, तर यसमा एजेन्डाको बारेमा सरकारी कुराहरूको बारेमा सायद कम नै होला, किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन्, तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौँ भनेर त भन्नु पर्यो नि होइन, त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ त्योदेखि,
3: अथवा अथवा एक छौँ भन्ने पनि हुनसक्छ, अथवा उनले नाडी छाम्न खोजेका पनि हुनसक्छन्। यो रासोपाभित्र जसरी बालेन्द्र शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय

0: अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति। यो त
1: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन। तर अरू जसले प्राइभेटली भेट्छ, जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई। त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
0: पहिले भन्दा क्या आज यसो हेर्दाखेरि अब हुन त राष्ट्रपाको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाइवाले स्वागत गरेका थिए। अहिले चाहिँ राष्ट्रिय महासचिव अरुण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलिक
1: होइन? अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाइवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ। तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो अनुसार।
2: उनी थिए कूटनीतिज्ञ शङ्कर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द्व बढेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवै तर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी सञ्चार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: Alindra Sahako Avivekti ka bishema spastikaran ko maag gardai pratipakshi dwara sanghiya samshad ko duvai sadan ko baithak avarudda. प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु पाँच जना गम्भीर घाइते र म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि 46 जनाको मृत्यु अब समाचार विस्तारमा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोल प्रसाद अर्यालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गर्नुभएको थियो त्यसपछि सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आआफ्नो स्थानबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको हो यसैबीच प्रतिनिधि सभाको आइतबारको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ सभामुख डोल प्रसाद अर्यालले आजको बैठकमा सात दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो यसअघि आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गर्नुभएको थियो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचिएको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो बैठकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचिएको हो त्यो जानकारी दिनुपर्ने बताउनुभयो नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचिएको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध जारी रहने बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड़ दिँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो सभामुख अर्यालले हिजो प्रतिनिधि सभा बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षीहरूले चासो नदेखाएका कारण सदनको प्रक्रिया अगाडि बढाएको बताउनुभयो आज पनि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जानकारी गराउँदै सभामुख अर्यालले कानून बनाउन र राष्ट्र एवं राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै प्रमुख सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो एक बजे बस्नेछ त्यसै गरी राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले हिजोको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि आजको बैठक स्थगित भएको छ बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यान आकर्षण गरी समस्याको समाधान गरिने भन्दै सभा सञ्चालनलाई निरन्तरता दिई आआफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौडामा दुर्घटना भएको थियो। दुर्घटनामा परि कालीकोट शुभकालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुलतीसरा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल दैनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रमुख श्रवण कुमार विकको समेत जगतमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिनुभयो। आज बिहान तुलसीपुरको गुल्मचोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
3: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
2: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम
1: राष्ट्रको संचार। विज्ञापनपछि अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सरा वी रोजर्सले आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा संचार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसंचार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7 देखि 9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। झापाको शिवसताक्षी नगरपालिका 4 फुलचोक स्थित झापा इनर्जी प्लान्टमा आग लागि हुँदा करिब 6 करोड रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी टोली शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीयको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि कम्तीमा 46 जनाको मृत्यु भएको छ। घटनामा 74 जना घाइते भएको बताइएको छ। चीनसँग सीमा जोडिएको नामखाम क्षेत्रमा विस्फोट भएको र घटनामा 6 बाल बालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विस्फोटका कारण 300 भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। जुन्ता सरकारसँग युद्धमा रहेको ताङ लिबरेशन आर्मीको नियन्त्रण रहेको त्यस क्षेत्रमा विस्फोटक पदार्थ भण्डारमा विस्फोट भएपछि सो हताहती भएको हुन सक्ने अनुमान गरिएको छ। अब आर्थिक समाचार।
4: अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74 खर्ब 58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेट पछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले वैदेशिक मुद्रा संचितको आधार विप्रेषण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 अर्ब रुपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2.07 अर्ब रकम विनियोजन गरेको छ। उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि ब्याङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि बजेटले अघि सारेको छ। बजेटले सिरार 70मा आँप तथा सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालु आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 4.02 अर्ब रुपियाँ भन्दा बढी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात 2.37 अर्ब अर्थात् 143.60% वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै चालु आर्थिक वर्षमा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85.54 अर्ब रकम विनियोजन गरेको छ। जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेशन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब रकम विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2083-84 बजेट मार्फत सरकारले आगामी 1 वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ। जस अनुसार सरकारले हेटौँडा ढल्केवर इनरुवा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। बजेट पछि खुलेको पहिलो दिन नेपाली धितोपत्र बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। सोमबार नेप्से परिसूचक 26.72 अङ्कले घटेर 2,755.37 अङ्कमा सीमित भएको छ। यस दिन 349 कम्पनीहरूका 1,33,83,816 किता शेयरहरू 5.16 अर्ब मूल्यमा किनबेच भएका छन्।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
5: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको T20 अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले जारी गरेको पुरुषतर्फको T20 अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली 17 स्थानबाट 16 स्थानमा उक्लिएको छ। नामिबियालाई एक स्थान पछि पार्दै नेपालले आफ्नो वरियता सुधार गरेको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमा नजिक पुगेका छन्। केही साता अघि मात्र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पूरा गरेका सन्दीप T20 अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा मनाउँदैछन्। श्रीलङ्काका लेग स्पिनर बानेन्दु हसरङ्गाले 90 खेलमा 150 विकेट पुऱ्याएको कीर्तिमान बनाएका छन्। सन्दीप हसरङ्गाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन्। सन्दीपले अहिले 75 खेलमा 138 विकेट बनाएका छन्। अब 14 खेलमा 12 विकेट लिएमा टी20 तर्फ पनि सर्वाधिक कम खेलमा 150 विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ। झापाको बुद्ध शान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन 19 गते बुद्ध शान्ति गाउँपालिकामा आयोजना हुने भएको हो। आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईका अनुसार एथलेटिक खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध शान्तिमै पहिलो पटक हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको विजेताले 50,000 रुपियाँ, दोस्रोले 40,000, तेस्रोले 30,000, चौथोले 20,000, पाँचौंले 10,000 रुपियाँ र ट्रफी प्राप्त गर्नेछ। 21 किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी 400 जना धावकलाई सहभागी गराइने आयोजकको लक्ष्य रहेको छ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम, आज राति देशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरूद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते र म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि 46 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: Šāda īņa spokšā.
1: Sodies FM, Tirana Petru Klub, 2 MHz.

0: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन्न घुमा मा फाम देखुन्न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ क्या लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
4: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
3: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
4: एसी रुम सहितको आधुनिक कक्षा कोठा
3: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
4: निशुल्क पाठ्य पुस्तकको व्यवस्था
3: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
4: नियमित परामर्श तथा मार्गदर्शन
3: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
4: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
3: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206 98511 0091 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ
4: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएम द्वारा जारी संयुक्त अनुरोध
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056 50 10 60 राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
5: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौँ
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ
5: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
3: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98550 92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np

माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका तीन बोटे सिमरा क्षेत्रमा गैंडाको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो करिब 12:30 बजी चितौन राष्ट्रिय निकुञ्ज नजिक बाख्रा चराउन गएका माडी तीन सिमरा निवासी 19 वर्षीय सरोज महतोमाथि गैंडाले आक्रमण गरेको हो। आक्रमणबाट महतोको घाँटी, छाती र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते महतोलाई तत्काल बगोडा अस्पताल माडीमा ल्याई प्राथमिक उपचार गरिएको थियो। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुरको स्वास्थ्य संस्थामा रिफर गरिएको छ। चितौन राष्ट्रिय निकुञ्ज आसपास का बस्तीमा जंगली

का मुद्दाहरू स्वदेशएफ मार्फत उजागर गरेको योगदानको कदर स्वरूप सम्मान प्रदान गरिएको महासंघले जनाएको छ। राष्ट्रिय दलित पत्रकार महासंघका रुकुम पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको पुरस्कारको पहिलो प्राप्तकर्ता विश्वकर्मा बन्नु भएको हो। कांग्रेस निकट नेपाल थारू संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिको अध्यक्षमा चितवन माडीका शिवनारायण महत्त गुरौ निर्वाचित हुनु भएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा गुरौ पुनर्चयन हुनु भएको हो। अधिवेशनबाट चयन भएको 74 सदस्य राष्ट्रिय कार्य समितिमा चितवनबाट बुद्धिसेन चौधरी, रामचन्द्र चौधरी र चन्द्रकुमारी चौधरी सदस्य चयन हुनु भएको छ। थारू संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारू समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन सम्पन्न गरेको जनाएको छ। कांग्रेसका सभापति गगन कुमार थापाले सो महाधिवेशन उद्घाटन गर्नुभएको थियो। संघले 2079 साउनमा मातृ पार्टीको केन्द्रीय कार्य समितिबाट संघले 2079 साउनमा भातृ पार्टीको केन्द्रीय कार्य समितिबाट भातृ संगठनको मान्यता पाएको हो। माडी क्षेत्रमा इन्टरनेट सेवाको फाइबर तार काटिने तथा चोरी हुने घटना रोकिएको छैन। पछिल्लो पटक माडी नगरपालिका सदस्य स्याउलीबास क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनी चितवन नेटको करिब 20 मिटर फाइबर तार काटिएर गायब भएको छ। कम्पनीका प्राविधिक टोलीका अनुसार बिजुली अवरुद्ध रहेको समयमा फाइबर तार काटिएर सो क्षेत्रका ग्राहकहरू केही समय इन्टरनेट सेवाबाट प्रभावित भएका थिए। घटनापछि प्राविधिक टोलीले मर्मत तथा पुनर्जडानको काम गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यसै गरी सोही क्षेत्रमा सुबिसु नेटको फाइबर तार समेत काटिएको पाइएको छ। तार काटिने र हराउने घटनाले इन्टरनेट तथा सेवा प्रदायक कम्पनीहरूलाई आर्थिक क्षति पुग्नुका साथै सेवाग्राहीहरू समेत प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्। स्थानीयवासी तथा सेवा प्रदायक कम्पनीले यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्। सार्वजनिक सञ्चार तथा इन्टरनेट सेवामा असर पर्ने गरी भइरहेका यस्ता घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारवाही गर्न माग गरिएको छ। प्रहरीले क्रिप्टो करेन्सी संकलन तथा कारोबार गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीकारले चितवनले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार भरतपुर महानगरपालिका 10 चित्रसेन टोलमा डेरा गरी बस्ने 21 वर्षीय पप्पु कुमार यादवलाई पक्राउ गरिएको हो। उनी साबिक धनुषा संग्रामपुर सात घर भई हाल हंसपुर नगरपालिका 4 स्थायी ठेगाना भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ। शनिबारदेखि सुरु बागमती साहित्य महोत्सवको दोस्रो संस्करण 13 बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र भरतपुर महानगरपालिका परिका प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवमा प्रदेशका 13 जिल्लाका साहित्यकारको सहभागिता रहेको थियो। यस खबरमा अब केही राष्ट्रिय खबरहरू। विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई भ्रष्टाचार मुद्दामा 1,00,000 धरोटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनसेक बहसपछि महरासँग 1,00,000 धरोटी माग्ने आदेश दिएको हो। प्रतिपक्षको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले जबरजस्ती संसदको नियमावली पारित गरेपछि उनीहरू अदालत जाने बारे आन्तरिक छलफलमा जुटेका छन्। सोमबार बिहान बसेको विपक्षी दलको बैठकमा यसबारे कुराकानी भएको नेताहरूले बताएका छन्। काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जाने बारे छलफल गरेको एमाले प्रमुख सचेतक एन महरले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिचेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रोस्टममा पुगेका प्रधानमन्त्री बालेन्द्रले संसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। बालेन्द्रको यही अभिव्यक्ति अहिले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई भारी भएको छ। प्रधानमन्त्रीको यो विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। विपक्षी दलहरूको विरोधका बीच आइतबार प्रतिनिधि सभा बैठकबाट पारित भएको प्रतिनिधि सभा नियमावली 2083 विरुद्ध निर्णय गर्न नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक बैठक बोलाएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बस्ने अनौपचारिक बैठकले नियमावली विरुद्ध कानूनी उपचार खोज्ने वा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय लिने नेकपाका सांसद गोपाल शर्माले जानकारी दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुग्नु भएको छ। सोमबार उहाँ राष्ट्रपा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुग्नु भएको हो। लामिछाने दिल्ली पुग्दा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईले स्वागत गर्नुभएको थियो।

पाँच दिनपछि नेपाल फर्किनुहुनेछ। दिल्लीमा रहँदा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ। प्रसाद दर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाउनु भएको छ। प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा जानकारी दिनुभएको। नरेन्द्र शाहले नेपाल भारत सीमा समस्या सम्बन्धमा दिनुभएको अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले जवाफ माग्नु भएको छ। सोमबार लुम्बिनी प्रदेशको कार्यक्रममा सभापति थापा र उपसभापति शर्माले संसदमा उभिएर प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्याग गरेर नयाँ यात्रामा लागेको घोषणा गरेपछि सो पार्टी तरङ्गित बनेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै राणाले समयको पश्चाप र जनभावना अनुरूप अघि बढ्न आफूले राप्रपा परित्याग गरेको बताउनु भएको। प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डिपी आर्यले मंगलबार दिउँसो 1 बजे पुनः बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। दोस्रो बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति विरूद्ध नेपाली कम्युनिष्ट पार्टी नेकपाका जनवर्गीय संगठन समन्वय मोर्चाले देशैभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार बसेको मोर्चाको बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। मोर्चाले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्सना गर्दै जनतासँग माफी माग्नुपर्ने बताएको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डाक्टर मिलन कुमार थापासहित 14 जना विरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनवाई स्थगित भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा सुनवाईका लागि पेशी तोकिएको भए पनि प्रतिवादी पक्षका कानून अभिव्यवसायीले निवेदन दिएपछि सुनवाई स्थगित गरिएको हो। जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रासपाका कुसे गाउँपालिका सभापति मोहन विक्रम साई रहेका छन्। गत जेठ 16 गते बिहान 8 बजेतिर कुसे गाउँपालिका 6 घरङ्गा स्थित स्वास्थ्य चौकीको भवनभित्र साईले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप रहेको छ। सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठूलो मात्रामा नगद र सुनसहित 1 जनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्र चोकबाट करिब 10 मिटर माथि रहेको वाणिज्य बैङ्कको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियो। घरबाट ठूलो परिमाणमा सुन तथा नगद र फेला परेको जनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दिपेन्द्र मगराठीले जानकारी दिनुभयो। कालीकोटतर्फ जाँदै गरेको बलेरो जीप सोमबार दैलेखको भैरवी गाउँपालिकामा दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दिउँसो करिब 1 बजेतिर भैरवी गाउँपालिका साथ कालीगौडा स्थित भित्री सडक खण्डमा SUP01001/4967 नम्बरको डबल क्याब बलेरो दुर्घटनामा परेको हो। गुडिरहेको गाडी 81 ब्रेक फेल भई सडकबाट करिब 400 मिटर तल खसेको प्रहरीले जनाएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन हे नमाने लता छु साइली खोली झरे माछी जालमा।

0: राखेर सुनो
1: नेपालीपनको आभास नेपाली मनको आवाज
2: सुन हिउँ चुली पहाड पहरा सुन भेर पागल एक बेसी सारा सुन
1: स्वदेश एफएम 93.2

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिनु म।

0: Sodai nispoksha.
1: Sodis FM, Tirana Petutlo, 2 MHz.

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: यो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

खाजा खानी पैसा ल्याउ पाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

0: माध्यमिक तह भनिन्छ। एकै तह अन्तर्गत रहे पनि तल्ला तहका कक्षाका दरबन्दी माथिल्लो कक्षामा स्तर उन्नति गर्न लागि हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी दरबन्दी बारे अध्ययन गरेर स्तर उन्नतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाएको छ। केन्द्रले पठाएको तथ्याङ्कमाथि मन्त्रालयले पनि अध्ययन गरिरहेको छ। केन्द्रका महानिर्देशक अडय प्रसाद नेउपानेका अनुसार पहिलो चरणमा 5,965 प्राविको दरबन्दी निमामीमा लैजान लागि छ।
1: बालन प्रति नयाँ दिल्लीमा संशय, रविलाई उच्च सम्मान, मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाटै सीमा विवाद बल्झाएको भोलिपल्ट सोमबार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्किएका छन्। उनी नयाँ दिल्लीमा ओर्लिँदा भारतीय सत्तारूढ़ दल भाजपाका नेताहरूले भव्य स्वागत गरेका छन्। लामिछानेको स्वागतमा ठूला ठूला ब्यानर टाँगिएका छन्। तीन महिना अघि चुनावबाट नेपालमा वैकल्पिक शक्तिका रूपमा झण्डै दुई तिहाई बहुमत सहित उदाएको रासोपासँग भारतीय संस्थापनले सम्बन्ध विस्तार गर्न चाहेको छ, तर प्रधानमन्त्री बालेनको शैली र कूटनीतिक मापदण्ड